0: फ्रेश गरौ माइन्ड।
1: रेडियो हर्पल 90.9 मेगाहर्ज तपाईको पल पलको साथी।
2: खबर CIN खबर.com CIN को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
3: आज 2083 साल भदौ 29 गते सोमबार, सेप्टेम्बर 14 तारिक सन् 2026, नेपाल सम्बत 1146, भदौ शुक्ल पक्षको तृतीया तिथि, हरितालिका तीज, राष्ट्रिय बाल दिवस।
2: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
3: भोटेकोशी बाढी प्रभावितलाई आवास खर्च दिइने, बालबालिकामा मानसिक विचलनको जोखिम, असोज एकदेखि कृष्णभीरको नयाँ ट्र्याकमा सवारी साधन सञ्चालन हुने,
2: कुलेखानीका तीनवटै आयोजनाबाट बिजुली उत्पादन, एमसीसी अन्तर्गत नेपाल भारत सीमापार प्रसारण निर्माण, देउबा नेतृत्वको कार्य समिति सदस्यलाई समेट्ने कांग्रेस संस्थापनको निर्णय,
3: कोशी प्रदेशमा सरकारका स्थायी संरचना निर्माणमा अलटाल, चीनसँगको व्यापार कोरोला नाकाको भर, केराले मूल्य पाउँदा दाङका किसान उत्साहित,
2: यमनमा युद्ध बढ्दा एक सातामै 2000 बढी विस्थापित, युक्रेनलाई रूसका इन्धन डिपोमा आक्रमण रोक्न ट्रम्पको चेतावनी, साउदीमा सुरक्षा चुनौती,
3: र एसियन गेम्स अन्तर्गत नेपालको 15 सदस्यीय क्रिकेट टोलीको घोषणा, बाढी प्रभावित क्षेत्रमा सहयोग जुटाउन ट्रेन रन हुने, इन्डोर सुपर लीग सिजन 2 उपाधि पोखरालाई।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
3: साझा खबरको सबैभन्दा सुरुमा, होल्डिङ सेन्टरमा बस्न नचाहने बाढी प्रभावितहरूलाई सरकारले आवास खर्च दिने तयारी गरेको प्रसंग।
2: रसुवाको भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई सरकारले प्रत्यक्ष नगद राहत उपलब्ध गराउने निर्णय गरेको छ। मन्त्रिपरिषदको निर्णय अनुसार पूर्ण रूपमा घर क्षति भई बसोबास अयोग्य भएका परिवारलाई अस्थायी बसोबास र जीविकोपार्जनका लागि मासिक नगद सहायता दिने भएको हो। सरकारले चारजनासम्म सदस्य भएका परिवारलाई प्रति महिना 15,000 रूपियाँ उपलब्ध गराउने र चार भन्दा बढी सदस्य भएका प्रत्येक थप सदस्यका लागि मासिक 2,000 रूपियाँ थप गर्ने व्यवस्था गरेको छ। यो सहायता अधिकतम 6 महिनासम्म प्रदान गरिने राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतले बताउनुभयो।
5: पूर्ण रूपले क्षति भई बसोबास गर्न अयोग्य निजी आवासका प्रभावित परिवारहरूले चाहिँ जुन अहिले होल्डिङ सेन्टरमा नबसी निजी ढंगले अस्थायी बसोबास व्यवस्थापन गर्न चाह्यो भने त्यस्ता परिवारको लागि चाहिँ वैकल्पिक बसोबासको व्यवस्था नहुन्जेलसम्मका लागि बढीमा 6 महिनासम्मलाई तत्काल राहत स्वरूप भनेर चारजनासम्मको सदस्य संख्या भएकालाई चाहिँ प्रति परिवार 15,000 र सोभन्दा बढी सदस्य भएको परिवारलाई चाहिँ प्रति सदस्य थप 2,000 प्रति महिना दिने भन्ने जुन क्याबिनेटको भाद्र 25 गतिको निर्णय अनुसार प्राधिकरणले पनि सर्कुलर गरिसके अवस्था छ। हाम्रो रेकर्ड अनुसार चाहिँ करिब 4,000 जना जुन सेल्टरमा बस्नु भएको छ उहाँहरू मध्ये हामीले तत्काललाई चाहिँ को को चाहिँ भाडामा सरकारले तोकेको रकम लिएर बस्न चाहनुहुन्छ उहाँहरूको चाहिँ टेन्टेटिभ केही प्रतिशत चाहिँ हामीले लिइसकेका छौँ। अलि धेरै नै त्यहाँ बसेको जनसङ्ख्या चाहिँ भाडामा बस्न इच्छुक पनि देखिनु भएको छ।
2: यो सुविधा होल्डिङ सेन्टरमा नबसी आफैले वैकल्पिक अस्थायी बसोबासको व्यवस्था गर्ने प्रभावित परिवारलाई लक्षित गरिएको हो। यदि कुनै परिवारले नगद राहत लिन नचाहेमा सरकारले नै अस्थायी आवासको व्यवस्थापन गर्ने विकल्प पनि खुला राखिएको छ। सरकारले प्रारम्भिक क्षति मूल्याङ्कन सम्पन्न गरिसकेको र विस्तृत आवश्यकता मूल्याङ्कन प्रक्रिया जारी रहेको समेत जनाएको छ। सोही आधारमा पुननिर्माण तथा पुनर्स्थापना कार्यलाई तीव्रता दिइने तयारी छ। हालसम्म विभिन्न जिल्लाका 33 होल्डिङ सेन्टरमा 2,500 भन्दा बढी प्रभावितले आश्रय लिइरहेका छन्। राहत उद्धार तथा पुनर्स्थापनाका लागि तीव्र रूपमा काम अघि बढाइरहेको समेत प्राधिकरणले जनाएको छ।
3: यसैबीच सदरमुकाम धुन्चेबाट स्याप्रुबेसीतर्फ जाँदा करिब 13 किलोमिटर सड़क सुरक्षित नै छ। 12 घुम्तीभन्दा माथिका बस्ती र सड़क खण्डहर बनेका छन्। सड़क सञ्जालमा रसुवा जोडिँदैछ। चिलिमेमा उद्धारको प्रयास पनि चलिरहेको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। यसैबीच 103 जनाको शव भने आफन्तलाई बुझाइएको छ। भदौ 10 गतेको भोटेकोशी बाढीमा परि ज्यान गुमाउने मध्ये 103 जनाको मात्रै शव आफन्तलाई हस्तान्तरण गरिएको हो। मृतक मध्ये विभिन्न स्थानमा पहिचान खुल्ने अवस्थामा भेटिएका 103 शव आवश्यक कानूनी प्रक्रिया पूरा गरी आफन्तलाई बुझाइएको नेपाल प्रहरीका प्रवक्ता डीआईजी अभिनारायण काफ्ले जानकारी दिनुभयो।
6: त्यो शवहरूबाट निकालिएको पोस्टमार्टम
0: डिएनए स्याम्पल टिथ बोनहरू यी दुवैको परीक्षण सुरु भएको छ नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटारमा त्यो गरी दुई ठाउँमा दुई दुईवटा टिम गरेर चारवटा टिमले अहोरात चौबिसै घण्टा बिना बिदा प्रोफाइलिङमा लाग्नु भएको अवस्था छ समय धेरै लाग्ने छ किनभने टिथ बोनमा डिएनए निकाल्न कम्तीमा चार दिन एकजना व्यक्तिको चार दिन लाग्ने अवस्था छ ब्लडबाट कम्तीमा दुई दिन लाग्दो रहेछ र त्यसमा पनि डिएनए प्रोफाइलिङको लागि नेपाल प्रहरी अर्थात् राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको त्यो क्षमताको साथसाथै त्यहाँको जनशक्ति त्यहाँको स्रोत साधनको साथसाथै हामीले छिमेकी मित्र राष्ट्रहरू इन्डिया चाइना कोरिया सिङ्गापुर लगायतको देशहरूबाट हामीले मेसिन जनशक्ति स्रोत साधनहरू पनि ल्याएको अवस्थाहरू छ
3: अधिकांश सब पहिचान खुल्न नसक्ने अवस्थामा भेटिएका थिए ती सब चितवन काठमाडौँ पाल्पा नवलपरासी लगायतका जिल्लामा जमिन मुनि सुरक्षित रूपमा व्यवस्थापनको काम पनि अगाडि बढाइएको छ बाढीले रसुवा नुवाकोट धादिङ लगायतका जिल्लामा मृत्यु र बेपत्ता भएका बाबुआमाका 102 बाल बालिकालाई आश्रय स्थल अर्थात होल्डिङ सेन्टरमा राखिएको छ राष्ट्रिय बाल अधिकार परिषदले स्थानीय तह सुरक्षा निकाय र होल्डिङ सेन्टरबाट लिएको विवरण अनुसार बालिका 49 र बालक 53 गरेर कुल 102 राखिएको हो परिषदका सूचना अधिकारी रामबहादुर चन्दले बाढीले कति बाल बालिकालाई बेपत्ता बनायो र यसबारेमा थप विवरण माग गरे पनि प्राप्त हुन सकेको बताउनु भएको छ उहाँले बाढीमा कुल 1500 भन्दा बढी बाल बालिकाको मृत्यु भएको हुन सक्ने अनुमान गरिएको पनि बताउनुभयो बाढी प्रभावित बाल बालिकामा मानसिक विचलनको जोखिम र अपनाउनु पर्ने सावधानी बारेको विशेष कुराकानी केही बेरमा सुन्न सक्नुहुनेछ
2: पृथ्वी राजमार्गको धादिङस्थित कृष्णभीरमा बनाइएको नयाँ ट्र्याक सड़कको नयाँ ट्र्याकको परीक्षण भएको छ निर्माणको अन्तिम तयारीमा रहेको ट्र्याकको हिजो गरिएको परीक्षण सफल भएसँगै 1 असोजबाट यातायात पूर्ण रूपमा खुला गर्ने तयारी गरिएको हो त्रिशुली नदीमा आएको बाढीले सड़कको तल्लो भूभाग कटान गरेपछि 14 भदौमा कृष्णभीरमा करिब 100 मिटर सड़क भाँसिएको थियो त्यसपछि पृथ्वी राजमार्ग ठप्प छ पश्चिम नेपालबाट काठमाडौँमा आउजाउत गर्ने सवारी साधन प्रभावित भएका छन् सोही कारण काठमाडौँमा खाद्यान्न ग्यास निर्माण सामग्री लगायतका अत्यावश्यक वस्तु आपूर्ति श्रृंखला प्रभावित भएको छ हाल वैकल्पिक मार्ग प्रयोग भइरहेको छ काठमाडौँ भित्रिने मुख्य सड़क अवरूद्ध भएपछि सड़क विभागले 19 भदौदेखि सोही स्थानको माथिल्लो क्षेत्रबाट नयाँ ट्र्याक खोल्न शुरू गरेको र यो ट्र्याक असोज 1 गतेदेखि पूर्ण रूपमा संचालनमा आउने गरी काम भइरहेको धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेले बताउनुभयो
6: परीक्षणको रूपमा त्यही होल्डिङ भएका गाडीहरू ती गाडीहरूलाई पास गराउने बुलेट लगायतका ट्रकहरू केही बसहरू केही चाहिँ सानो गाडीहरू पास गराउने काम भएको छ अब परीक्षणमा चाहिँ अब राम्रै देखिया छ होइन अब यो नाली खन्ने र ग्राभेल हालेर त्यसलाई चाहिँ अझ व्यवस्थित बनाउनको लागि हामीलाई अझै 2-3 दिन जति समय लाग्छ अब यही अवस्था रह्यो फेरि मौसमले पनि साथ दियो भने अब चाहिँ कृष्णभीरको पहिरोको जुन निर्माण गर्ने कार्य छ त्यो काम चाहिँ मंगलबार बेलुका अथवा बुधबार बिहानसम्म कम्प्लिट भएर हामीले चाहिँ टुवे रूपमा सवारी साधन आवागमन गराउन सक्छौँ भन्ने
3: कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको हिजोको बैठकले पूर्व सभापति शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय कार्य समितिमा रहेका सबैलाई केन्द्रीय सदस्य बनाउने निर्णय गरेको छ असोज 3 शुरू हुने महाधिवेशनमा सहभागी हुने तत्कालीन सदस्य सबै वर्तमान केन्द्रीय कार्य समितिमा मनोनयन गर्ने निर्णय पार्टीले गरेको हो 15 महाधिवेशन प्रक्रियामा सहभागी हुँदा विशेष केन्द्रीय महाधिवेशन सम्पन्न हुनु पूर्व पार्टीका तत्कालीन केन्द्रीय कार्य समितिका साथीहरूलाई केन्द्रीय कार्य समितिको सदस्यको हैसियतमा सहभागिताका लागि विधान बमोजिम आवश्यक प्रबन्ध गर्ने निर्णय बैठकले गर्छ केन्द्रीय कार्य सम्पादन समितिको निर्णयमा उल्लेख गरिएको छ महामन्त्री प्रदीप पौडेलले पूर्व सभापति देउबादेखि विशेष महाधिवेशनपछिको केन्द्रीय कार्य समितिमा नरहेका सबैलाई केन्द्रीय सदस्य बनाएर महाधिवेशनको प्रक्रियामा लैजान चाहेको बताउनुभयो हिजोको बैठकपछि पत्रकारसँग कुराकानी गर्दै नेता चन्द्र भण्डारीले भन्नुभयो
7: 14 महाधिवेशनका नेपाली काँग्रेसका केन्द्रीय सदस्यहरू त्यति बेलाका 14 महाधिवेशनका सक्रिय सदस्यज्यूहरू सबै यो चाहिँ नि यो 15 महाधिवेशनमा सहभागी हुन पाउनुहुन्छ र केन्द्रीय सदस्यहरू आज समितिको बस्नुहुन्छ त्यसै कारण अन्तिम हुँदै जाँदा सबै साथीहरू यसमा सहभागी हुनुहुन्छ
3: मुख्य मुद्दा रहेको समायोजनको विषयदेखि महाधिवेशन आयोजक समिति, निर्वाचन समिति, विधान मस्यौदा समिति र अनुशासन समिति लगायत सबैमा सहमति अनुसार अघि बढ्ने गरी यसअघि तत्कालीन कार्यवाहक सभापति खड्काले पठाएको 8 बुँदा माग नै सम्बोधन हुने निर्णय काँग्रेसको हिजोको बैठकले गरेको हो। समायोजनका लागि विधानको व्यवस्था नै निलम्बन गर्न समेत तयार रहेको नेताहरूले बताएका छन्। सभापतिलाई केन्द्रीय कार्य समितिमा 61 जना सदस्य मनोनयन गर्ने अधिकार पनि छ। यसअघि थापाले 19 जना मनोनयन गरिसक्नु भएको छ। विधान अनुसार बाँकी सदस्य मनोनयन गर्ने अधिकार पनि सभापति थापालाई छ। त्यसभन्दा बढ़ी मनोनयन गर्न परेमा विधानको व्यवस्था निलम्बन पनि गर्न सकिने नेताहरूले बताएका छन्।
2: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा भोटेकोसी बाढी प्रभावित बालबालिकालाई समुदायमा अन्तर्घुलनको आवश्यकता,
8: त्यो कम्युनिटीमै कतिवटाको गुमिया छन् त्यहाँ होइन, अनि अरूको पनि देख्छ, थाहा पाउँछ उसले होइन, उनीहरू बीचमै एक खालको विस्तार साथीत्व बन्ला।
3: कुलेखानीका 3 आयोजनाबाट बिजुली उत्पादन, एमसीसी अन्तर्गत नेपाल भारत सीमापार प्रसारण लाइन निर्माण, कोशी प्रदेशमा सरकारका स्थायी संरचना निर्माणमा पनि अलटाल लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: विपद जुनसुकै बेला आउन सक्छ। बाढी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बालबालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
10: सबैभन्दा महत्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दुध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
9: 6 महिनापछि बालबालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोसिलो खाना दिन सुरु गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अण्डा, दुधजन्य पदार्थ, सागसब्जी, फलफूल र अन्य स्थानीय पोसिलो खानेकुरा समावेश गरौं।
10: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याउँ।
11: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौं। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौं।
9: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
2: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
12: तर के हामीले कहिले सोचेका छौँ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
2: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो। तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
12: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाह तर्फ धकेलिरहेको छ।
2: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
12: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं। वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौँ।
2: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
13: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
14: सेवाहरू बिना इन्जेक्सन, मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक, कान, घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353।
15: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
3: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
2: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा अर्थतन्त्रमा एकपछि अर्को धक्का शीर्षकमा खबर प्रकाशित छ। यसलाई कृष्ण रिजालले लेख्नु भएको छ। 2072 भूकम्पले थिलथिलो बनाइएको देशको अर्थतन्त्र तंग्रिन नपाउँदै तराई मधेसको बाढ़ी हुँदै कोरोना महामारीसम्मले थप जर्जर बनायो। आर्थिक गतिविधि चलायमान हुने अपेक्षाका बीचमा अहिले भोटेकोशी बाढ़ीले अकल्पनीय मानवीय क्षतिसँगै भौतिक पूर्वाधार तहस नहस बनाएको छ। त्यस्तै बाढ़ी प्रभावितलाई थायी आवास नबनेसम्म सरकारले मासिक खर्च दिने खबर पनि प्रकाशित छ। त्यस्तै भित्र पृष्ठमा कृष्णभीरमा बनाइएको नयाँ ट्र्याकको परीक्षण सफल शीर्षकको खबर छ। एउटै समूहसँग 10 ग्यास उद्योग शीर्षकमा पनि आजको नयाँ पत्रिकाको भित्र पृष्ठमा खबर प्रकाशित छ। यसलाई अजित अधिकारले लेख्नु भएको छ। 7 समूहसँग मात्र 30 ब्राण्डका उद्योग, एउटै समूहले एउटा मात्रै ब्राण्ड प्रयोग गर्ने हो भने हाल कायम 58 उद्योगको संख्या 35 झर्नेछ। बाढ़ीबाट क्षतिग्रस्त जहेरे सब स्टेशन पुनः सञ्चालनमा शीर्षकमा खबर छ। एमसीसीको 18 किलोमिटर सीमापार प्रसारण लाइन तयार, पुसदेखि सञ्चालनमा ल्याइने शीर्षकमा मिलन विश्वकर्माले खबर लेख्नु भएको छ। एमसीसी अनुदान अन्तर्गतको 400 केवी क्षमताको 18 किलोमिटर लामो न्यू बुटोल नेपाल भारत सीमापार प्रसारण लाइन निर्माण सम्पन्न भएको छ। एमसीसी अनुदान अन्तर्गत 4 प्रसारण लाइन, 3 सब स्टेशन र 2 सड़क गरेर 9 परियोजना बन्दैछन्। त्यसमा पहिलो परियोजनाका रूपमा हिजो 18 किलोमिटर लामो सीमापार प्रसारण लाइनको निर्माण सम्पन्न भएको हो। यस्तै भित्रपृष्ठमा जनकपुरमा पोखरी अतिक्रमण हटाउन अन्तिम मौका शीर्षक खबर छ भने भोटेकोशी महाविपत्तिपछि 170 बाल बालिकालाई संरक्षण दिन कास्कीका बाल गृह तयार शीर्षकको खबर पनि प्रकाशित छ। त्यस्तै आजको कारोबार दैनिकको पहिलो पृष्ठमा तथ्याङ्कले भन्छ विपत्पछि लगानी बढ्छ, यसपटक के होला शीर्षकमा परिवर्तन देवकोटाले लेख्नु भएको खबर प्रकाशित छ। मुलुकमा विभिन्न समयमा घटेका प्राकृतिक विपत पछिका केही वर्षहरूमा निजी क्षेत्र र सरकारले पुनरुत्थान र पुननिर्माणका अभियान चलाउँदा बैंकहरूको कर्जा लगानी बढेको उदाहरण छ। बताउ 10 भोटेकोशीमा आएको विनाशकारी बाढ़ीले खर्बौं रूपियाँ बराबरको क्षति पुर्याएको छ। यसको पुननिर्माणका लागि मात्रै 7.25 रूपियाँ आवश्यक पनि अनुमान सरकारको छ। यस्तो आगामी दिनमा बैंकहरूको कर्जा लगानी के होला, अहिले यसको चासो बढ़ेको छ। विगतमा नेपालले भोगेका विभिन्न विपद पछि लगानी बढ़िरहेको तथ्याङ्क हेरेर चालु आर्थिक वर्षमा पनि लगानी बढ्न सक्ने आकलन विज्ञहरूले गरेका छन्। त्यस्तै चीनसँगको व्यापारमा कोरोला नाकाको भर शीर्षकमा सरस्वती ढकालले लेख्नु भएको छ। उत्तरी छिमेकी चीनसँगको व्यापारका लागि प्रयोग हुँदै आएका रसुवा र तातोपानी नाका प्राकृतिक विपत्तिका कारण प्रभावित भएपछि नेपाल चीन व्यापारका लागि मुस्ताङको कोरोला नाकाको भर पर्नुपर्ने अवस्था आएको छ।
3: कोशी प्रदेश सरकारका स्थायी संरचना निर्माणमा अल्टाल शीर्षकमा विनोद सुवेदीले विराटनगरबाट नागरिक दैनिकमा लेख्नु भएको खबर छ। कोशी प्रदेश सरकारका स्थायी संरचना निर्माणमा आलटाल भइरहेको उल्लेख छ। प्रदेश सरकार स्थापनाको 9 पनि कार्यालय सहितका स्थायी संरचना निर्माण नभएको उल्लेख गरिएको छ। भित्री पन्नामा छापिएको खबर छ। राप्ती नदीमा घडियाल गोही जोगाउने चुनौती शीर्षकमा अर्जुन ओलीले नेपालगंजबाट लेख्नु भएको हो। बाँके राष्ट्रिय निकुञ्जले 3 मध्यवर्ती क्षेत्र अन्तर्गत पर्ने बाँकेको राप्ती नदीमा दुर्लभ प्रजातिका घडियाल गोही छाड्दै आएको छ। निकुञ्जले अहिलेसम्म 3 गरी 25 गोही राप्तीमा छोडिसकेको छ। बर्दिया राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रबाट ल्याएर छाडिएकामा पछिल्लो समयमा ती गोही भने कतै नदेखिएको खबरमा उल्लेख गरिएको छ। अर्को खबर, थारूले मनाए अटवारी पर्व शीर्षकमा देवेन्द्र बस्नेतले दाङबाट लेख्नु भएको हो। थारू जानकारहरूका अनुसार द्वापर युगमा 5 पाण्डव मध्ये भीमले रोटी पकाइरहेका थिए। त्यही बेला दानवहरूसँग 5 पाण्डवको युद्ध चल्यो। बलवान भीमकै कारण त्यो युद्ध 5 पाण्डवले जितेको अहिले अटवारी पर्वको सन्दर्भमा त्यसबारेमा व्याख्या र वर्णन भइरहेको उल्लेख गरिएको छ। भूकम्पले चर्किए लोमान्थाङका सयौं घर शीर्षकमा सन्तोष पोखरेलले पोखराबाट लेख्नु भएको खबर छ। भूकम्पले हिमाल पारीको जिल्ला मुस्ताङको माथिल्लो क्षेत्रका घरमा व्यापक क्षति पुर्याएको पाइएको छ। गत मंगलबार राति 9:53 जाँदा मुस्ताङको लोमान्थाङ केन्द्रबिन्दु भएर 5.3 म्याग्नेच्युडको भूकम्प गएको थियो। अर्को खबर, गोर्खापत्र दैनिकको भित्रीपन्नामा केराले मूल्य पाउँदा किसान उत्साहित भएको बारेमा छापिएको छ। घोराईको खबर हो, चाडपर्वको समयमा केराले राम्रो मूल्य पाउँदा दाङका केरा उत्पादक किसान उत्साहित बनेका हुन्। गत वर्ष केराले मूल्य नपाउँदा निराश बनेका किसान यस वर्ष भने उत्साहित भएको पनि उल्लेख गरिएको छ। कति सम्भव छ हेटौँडा काठमाडौँ रोपवेको पुनर्जीवन शीर्षकमा भौज प्रसाद यादवले लेख्नु भएको खबर पनि छापिएको छ। आँसु थाम्दै बगरमा खोज तलास शीर्षकमा वीरेन्द्र ओलीले देवीघाट नुवाकोटबाट लेख्नु भएको खबर छापिएको छ भने रोग लाग्न नदिन विशेष अभियान चलाइएको बारेमा सरोज ढुङ्गेलले लेख्नु भएको छ। प्रमको भ्रमण पर्यटन पुनरुत्थानको ढोका खोल्ने अवसर शीर्षकमा मिनराज भण्डारीले लेख्नु भएको छ भने हुने भयो सरकारी भवनको बीमा बागमती प्रदेश सरकारले सुरु गर्ने शीर्षकमा अर्को खबर छ। भूकम्प र गत वर्षको जेन्जी आन्दोलनमा अरबौं रूपियाँको क्षति बेहोरेपछि अन्ततः सरकारी सम्पत्तिको बीमा गर्ने प्रक्रिया अगाडि बढ्ने भएको हो। कान्तिपुर दैनिकको भित्री पन्नामा भोटेकोशी बाढीपछिका 15 दिनमा कोरोला नाकामा उठ्यो 1.5 अर्ब राजस्व शीर्षकमा दीपक परियारले पोखराबाट लेख्नु भएको छ भने कुलेखानीका तीनै आयोजनाबाट बिजुली उत्पादन शीर्षकमा प्रताप विष्टले लेख्नु भएको छ। विद्युत प्राधिकरणको ब्याकअप मानिएको कुलेखानी आयोजनाको जलाशयबाट दिनको 20-25 सेन्टिमिटर पानी खपत हुने गरेको छ। ऐन संशोधनले केन्द्रीय बैंकको स्वायत्तता गुम्ने जोखिम शीर्षकमा यज्ञ बन्जारेले लेख्नु भएको खबर छ। अर्थ समितिले एकातिर राष्ट्र बैंकलाई निर्देशन दिने सरकारको अधिकार यथावत राखेको छ, अर्कोतिर गवर्नरको कार्यकाल 3 वर्ष कायम गरी बाँकी 2 वर्षको निर्णय सरकारले गर्न पाउने गरी राष्ट्र बैंक सम्बन्धी विधेयक संशोधन गरेको छ। व्यापारिक नाका रसुवा गढी नै बनाउने गृह कार्य शीर्षकमा गौरव पोखरेल र विमल खतिवडाले लेख्नु भएको खबर पनि छापिएको छ।
2: साझा खबरमा अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई आक्रमण रोक्न चेतावनी दिनुभएको छ। रूसमा इन्धन डिजेल इन्धनका रिफाइनरीमाथि आक्रमण बढेको भन्दै यस्तो कार्य नगर्न समेत निर्देशन दिएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। ट्रम्पले अन्य क्षेत्रमा आक्रमण गर्न सक्ने भए पनि डिजेल इन्धनमाथि आक्रमण हुँदा अभाव सृजना हुने भन्दै रोक्न आदेश दिएको बताइएको हो। यमनमा इरान समर्थित हुती लडाकु र साउदी समर्थित सरकार बीचको लडाई बढेपछि यस साता 2,000+ मानिस विस्थापित भएको संयुक्त राष्ट्रसंघले जनाएको छ। एक सातामा लामो हुती आक्रमणले यमनको रेड सीको बाँकी तट र केही रणनीतिक टापु कब्जा गरेर रणनीतिक बाब अल मन्दाब जलमार्गमा आफ्नो पकड र बलियो बनाउँदै गर्दा 10,000 मानिसहरू त्यहाँबाट भागेको राष्ट्रसंघले जनाएको हो। र साउदी अरबमा सुरक्षा चुनौती बढेको छ। इरान र उसका क्षेत्रीय सहयोगीहरूबाट बढ्दो सुरक्षा चुनौतीका बीचमा साउदीमा सुरक्षा चुनौती बढेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। सबैभन्दा महत्वपूर्ण सहयोगी संयुक्त राष्ट्र अमेरिकाको पछिल्लो नीतिलाई लिएर पनि अनिश्चितता बढेको बताइएको छ।
3: साझा खबरमा अब खेल खबर। एसिसी प्रिमियर कपको उपाधि जितेको नेपाली क्रिकेट टोली हिजो राति स्वदेश फर्किएको छ। मलेसियामा शनिबार सम्पन्न फाइनलमा युएईलाई पराजित गर्दै उपाधि जितेको र एसिया कपमा छनौट भएको नेपाली टोली राति नेपाल आइपुगेको हो। विमानस्थलमा भव्य स्वागत गरिएको छ। आगामी सेप्टेम्बरमा जापानमा हुने एसियन गेम्स अन्तर्गत नेपालको 15-सदस्यीय क्रिकेट टोलीको घोषणा गरिएको छ। नेपाल ओलम्पिक कमिटिले दिपेन्द्र सिंह ऐरीको कप्तानीमा जापान जाने अन्तिम टोली हिजो सार्वजनिक गरेको हो। टोलीमा दिपेन्द्र सँगै रोहित कुमार पौडेल, सोमपाल कामी, करण केसी, सन्दीप लामिछानी, आसिफ शेख, कुशल भुर्तेल, ललित राजवंशी, गुलशन कुमार झा, नन्दन यादव, लोकेश बम, सन्दीप जोरा, शेर मल्ल र कुशल मल्ल पनि रहनु भएको छ। ट्रेड मान्डुले फ्लड रिलिफ 10K ट्रेल रन आयोजना गर्ने भएको छ। ट्रेड मान्डुका संस्थापक तथा अल्ट्रा रनर रशिला तामाङको समयजगत्वमा भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावितको सहयोगार्थ ट्रेल रन आयोजना गर्न लागि जानकारी दिइएको छ। र पोखरा वारियर्सले इन्डोर सुपर लीग सिजन 2 को उपाधि उचालेको छ।
2: भोटेकोशी बाढी प्रभावित बालबालिकामा मानसिक समस्याको जोखिम र अप्नाउनु पर्ने सावधानी कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: मा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
1: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700 मा। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SDTV च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
3: साझा खबरमा अब भोटेकुसी बाढी प्रभावित बालबालिकाको मानसिक स्वास्थ्यको कुरा। भोटेकुसी बाढीका कारण प्रभावित बालबालिका र उनीहरूको मानसिक स्वास्थ्यका लागि अप्नाउनु पर्ने सावधानीका बारेमा चिकित्सा मनोविद CMC नेपालका प्राविधिक निर्देशक डाक्टर पशुपति महतसँग हामीले कुराकानी गरेका छौँ।
4: एउटा आउँछ, अर्को आउँछ, अर्को आउँछ, बिस्तारै खेल्न थाल्छन्। उनीहरूको त्यो बिरसाई छिटो हुन्छ के को ठाउँहरू बनाउला, के बनाउला, त्यो पेन्टको बारे, चित्रको बारे कुरा गर्न चाहे सोध्ने, नभए ए यस्तो बनाएछौ अनि कस्तो भएको छ अहिले तिम्रो मनमा सोध्ने, त मनमा कस्तो लाग्यो यो गर्दा, मलाई अहिले त अलि राम्रो भएको छ, हल्का भएको छ, खुसी भएको छ, हो उसले आफूलाई लागेको कुरो तपाईँलाई व्यक्त गर्नु भने भ्यालिडेट गरे हो कि।
3: बालबालिकाले छिटो बिर्सिए पनि प्रभाव चाहिँ उनीहरूमा पर्छ कि पर्छ,
4: एकदमै पर्छ। उनीहरूको कस्तो भने उनीहरू त्यो एउटै मेमोरीमा बस्दैनन् कि, बालबालिकाको ब्रेन नै चाहिँ सिफ्ट भइरहन्छ। त्यो भएर अरू एडल्टहरू एकदमै सोकाकुलमा भए पनि बालबालिका एकैछिनमा के गर्न खोज्छ कि।
3: भोटेकुसी बाढी गइसकेपछि बालबालिकाहरू प्रभावित, यो जति समय बित्दै जान्छ उनीहरूमा कम हुँदै जाने प्रभाव हो कि, अथवा फेरि दोहोरिने, अथवा कहीँ कुनै खेलौडामा अथवा केहीमा अल्झिए भुलिए पनि फेरि उनीहरूकोमा त्यो आइराख्न सक्छ मस्तिष्कमा?
4: दुःख लाग्दो, एकदमै विक्षिप्त चाहिँ कस्तो छ भने, बाबुआमा पनि छैनन्, एउटा बच्चा बाँचेको छ कि, अथवा एउटा 10-12 वर्षको नै छोरी छोरा बाँचेको छ कि।
3: सरकारले पछिल्लो विवरण चाहिँ 100 भन्दा बढी त्यस्ता अभिभावकविहीन बालबालिका भेटिए भनेको छ, अझै बढ्दै जाने होला,
4: बढ्दै जान्छन्। अझ त्यहाँ एउटा केस मलाई थाहा छ, त्यो चाहिँ सरकारको लिस्टमा आएको छ चाहिँ थाहा छैन, बाबामा बितेका छन् अनि त्यो नानी चाहिँ अङ्कल आन्टीले काका काकीकोमा छन्, तर काका काकीले के भनेको छैन, तिम्रो बुबामा काठमाडौँमा उपचार गर्न गएका छन् आउँछन् भनेको छ, भन्न सकिरहेका छैनन् कि, गाह्रो भएको छ। अब यही एउटा छोरी छ होइन, त्यो दाईको, दाई भाउजूको, अब यो तिम्रो बाबामा छैन भनिदियो भने गाह्रो हुन्छ भन्ने होला हो कि।
3: अब हामीले यहाँनिर यहाँको सुझाव चाहिँ के हो, अथवा एउटा विज्ञको दृष्टिकोणबाट, मानव अभिभावक छैनन् भन्ने कुरा त्यो थाहा भयो, प्रष्ट भयो, तर पनि साना साना बालबालिकाहरूमा नकारात्मक असर नपरोस् अथवा उसलाई थपिडा नहोस् भनेर अभिभावकले जुन सत्य छ बताउन आवश्यक छ अथवा नबताउन आवश्यक छ?
4: होइन, बताउनु चाहिँ जरुरी छ, आवश्यक छ, तर कुन बेला र कसरी बताउने भन्ने कुरामा जो सियारकर्ता हुनुहुन्छ, जो अहिलेको गार्जेन हुनुभएको छ, उहाँलाई गाह्रो भएको छ भने हामी जस्ता मान्छेहरूको मद्दत लिएर सँगै राखेर घटनाहरू भन्दै भन्दै जाँदाखेरि उहाँ पनि यसरी हराएको हो भन्ने कुरा त्यहाँ सबैले भनिदिएपछि त अनि उसलाई पनि लाग्छ नि त, ए मेरो पनि बितिया रहेछ, अब उसो मात्र होइन अरूको पनि धेरै बितिया छ।
3: त्यो बताउने शैली चाहिँ मानौ अब त्यसमा काउन्सिलर अथवा अर्को कुनै चिकित्सा मनोविदको उपस्थिति भएन, समाजले, गाउँले, परिवारको सदस्यले बताउनु पर्यो भने के कुरामा ख्याल,
4: बताउनु पर्यो भने पनि तयार गर्दै बिस्तारै होइन, अब यस्तो यस्तो हो, हामीले उसले त देखाएको छैन नि त्यो नानीले, त्यो अभिभावक नभएकोलाई मात्रै एक ठाउँमा राख्नु चाहिँ हुँदैन, उनीहरू आफ्नो कम्युनिटीमा सबै बच्चाहरूसँग घुलमिल हुनु पर्यो, स्कुलमा पनि जानु पर्यो, अब त्यो कम्युनिटीमै कतिवटाको अभिभावक गुमिया छन् त्यहाँ होइन, अनि अरूको पनि देख्छ, थाहा पाउँछ उसले होइन, उनीहरू बिचमै एक खालको बिस्तारै साथीत्व बल्ला।
3: चिकित्सा मनोवेद डाक्टर पशुपति महतसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा सञ्चालित CIN को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
5: भोटेकुसी बाढी प्रभावितलाई आवास खर्च दिने, बालबालिकामा मानसिक विचलनको जोखिम, असोज 1 देखि कृष्णभीरको नयाँ ट्र्याकमा सवारी साधन।

0: निप्टाउन ट्रेल रन हुने इन्डोर सुपर लीग सिजन दुईको उपाधि पोखरालाई।
1: साझा खबरको अन्त्यमा कार्टुन हामीले आशिष खनाल माटचापले बनाउनु भएको चिया गफ शीर्षकको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ, नागरिकले सुशासन खोजिरहेका छन् र नेतृत्वमा पुगेकाहरूले सुशासनको लागि काम गर्ने बताइरहेका छन्, तर बताए अनुसारको काम पूरा गर्न नसकेको बारेमा व्यङ्ग्य गर्न खोजिएको छ। एउटा बेन्च छ, दुईजना व्यक्ति छन्, एकजनाको हातमा चिया छ र अर्काको हातमा पत्रिका, सड़कमै बच्चा जन्माउन बाध्य शीर्षकमा त्यहाँ समाचार लेखिएको छ र नजिकै रहेका त्यहाँ चिया बनाउने एकजना महिलातर्फ फर्किँदै त्यो चिया पिराखेका व्यक्तिले केही भन्दैछन्। माथि यस्तो लेखेको छ, गरिबको चमेली बोलिदिने एकजना मेयर थिए, ती पनि फ्याट्टै प्रधानमन्त्री भए, अब को बोलिदिन्छ होला त।
0: हवस् त, प्राविधिक साथी रवि दितालाई धन्यवाद। अलिला लीलप्रकाश चन्द्र, सन्तोष गन्धर्व विदा भयौं। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: रेडियो हर्पल 90.9 मेगाहर्ज तपाईको पल पलको साथी।
1: भर्ना खुल्यो।
2: त्रिभुवन विश्वविद्यालयबाट भाइस चान्सलर स्वर्ण पदक उपाधि पाउन सफल तथा बीबीएमा 100% नतिजा ल्याउन सफल यस मोडर्न नेपाल कलेजमा नयाँ शैक्षिक सत्रका लागि स्नातक तहमा बीबीए र बीबीएसका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौँ।
3: साथै नेपालमा बुक बैंकको सुविधा भएको यस कलेज एक उत्कृष्ट कलेजको रूपमा रहेको जानकारी गराउँदछौँ।
1: थप जानकारीका लागि मोडर्न नेपाल कलेज बहती पोखरी 16 खुट्टे काठमाडौँ,
4: फोन नम्बर
1: 49553004
4: 49556992।
5: अब तपाईँहरूमा सौल्य शुल्कमा भरपर्दो सेवा दिनका लागि
1: 24 घन्टा आकस्मिक सेवा सहित तारकेश्वर 10 लोकतान्त्रिक चोकमा
5: शुभम इन्टरनेसनल हस्पिटल।
1: हाम्रा उपलब्ध सेवाहरू
5: 24 घन्टा इमर्जेन्सी सेवा,
1: एक्सरे सेवा,
5: यूएसजी इको सेवा,
1: ईसीजी सेवा,
5: सुविधा सम्पन्न ल्याबको व्यवस्था,
1: 24 घन्टा फार्मेसी सेवा, जनरल ओपीडी सेवा तर्फ
5: जनरल मेडिसिन, स्त्री तथा प्रसूति रोग, छाला रोग, मुटु रोग, मूत्र रोग, बाल रोग, श्वास प्रश्वास सम्बन्धी, हार जोड्नी सम्बन्धी समस्याको उपचार, सर्जरी, ईएनटी हेड एन्ड नेक सर्जरी, मनोचिकित्सक परामर्श सेवाका साथ साथै होल बडी चेकअपको समेत व्यवस्था रहेको छ।
1: थप जानकारीको लागि
5: शुभम इन्टरनेसनल हस्पिटल, तारकेश्वर 10 लोकतान्त्रिक चोक,
1: फोन नम्बर
5: 01-40-27-300।
1: शैक्षिक जगतमा अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएको लिंकन युनिभर्सिटीबाट सम्बन्धन प्राप्त यस एनसीएमटी कलेज सामाखुशी काठमाडौँमा नयाँ शैक्षिक सत्रको लागि बिएचएम, बिबिए, एमबिए, बिआइटी र बिसिएस नेटवर्क टेक्नोलोजी एन्ड साइबर सेक्युरिटी अन्तर्गत नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
5: हाम्रा विशेषताहरू:
1: दक्ष तथा अनुभवी शिक्षकद्वारा अध्यापन गराइने,
5: अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम अनुसार अध्यापन गराइने,
1: प्रत्येक सेमेस्टरमा प्रयोगात्मक कक्षाको व्यवस्था भएको,
5: पाठ्यक्रम अनुसार स्वदेश तथा विदेशमा इन्टर्नसिप गराइने,
1: मल्टिमिडिया पद्धतिबाट पढाइ हुने,
5: प्रयोगात्मक कक्षाको लागि आधुनिक र व्यवस्थित कार्यशालाको व्यवस्था भएको।
1: विस्तृत जानकारीको लागि
5: एनसीएमटी कलेज सामाखुशी काठमाडौँ, फोन नम्बर
1: 49-52-831,
5: 49-86-217,
1: 98-020-75-662।
6: स्वास्थ्य सबैको अमूल्य धन हो, त्यसैले स्वास्थ्य प्रति सबै सजग हौं।
7: केही स्वास्थ्यमा कुनै बेला समस्या उत्पन्न हुन सक्छ, त्यति बेला तपाईँका लागि बीपी स्मृति अस्पताल सहयोगी हुन सक्छ।
6: बीपी स्मृति सामुदायिक सहकारी अस्पताल लिमिटेड द्वारा सञ्चालित यस बीपी स्मृति अस्पतालमा निम्न किसिमका सेवाहरू उपलब्ध रहेका छन्:
8: 24 घन्टा आकस्मिक सेवा,
5: जनरल मेडिकल सेवा,
8: छाती रोग, मुटु रोग, न्युरो मेडिसिन, न्युरो सर्जिकल सेवा,
5: मुत्र रोग, प्रोस्टेट मेडिकल तथा सर्जिकल सेवा,
8: छाला रोग, मानसिक रोग, स्त्री तथा प्रसूति रोग, परिवार नियोजनका स्थायी तथा अस्थायी सेवा,
5: हाड तथा जोर्नी, दन्त चिकित्सा, नाक कान घाँटी सेवा,
8: फिजियोथेरापी तथा प्याथोलोजीका सबै सेवाहरू।

0: बाल रोग मेडिकल तथा बाल शल्य चिकित्सा सेवा,
1: आँखा रोग, कलेजो रोग, इन्डोस्कोपी सेवा,
2: कोलोनोस्कोपी सेवा, आईसीयू, भेन्टिलेटर सेवा,
0: एनआईसीयू तथा पीआईसीयू सेवा,
2: जनरल हेल्थ चेक तथा वेलनेस सेवा,
0: एक्सरे तथा अल्ट्रासाउन्ड सेवा,
2: फार्मेसी सेवा।
3: सबैका लागि सधैँका लागि
0: बीपी स्मृति अस्पताल काठमाडौँ वसुन्धारा चौकी ठिक पछाडी।
1: फोन नम्बर 4987094, 4987096, 4970051, 4970052। साथै यस अस्पतालमा किडनी हेमोडायलिसिस सेवा सञ्चालन भएको बारे सहर्ष जानकारी गराउँदछौ।
0: UAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
3: लामो शैक्षिक इतिहास भएको त्रिवीद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस क्याम्पसमा बिहानी समयमा BBS, BA र BEd प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 को लागि भर्ना खुल्यो।
0: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, कम्प्युटर साइन्स र एजुकेसनमा धमाधम भर्ना भइरहेको छ।
3: क्याम्पस लोकेसन
0: काठमाडौँको तिनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै
3: बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ।
0: सम्पर्क नम्बर
3: 01-4630-310,
0: 98-51-40-41-98,
3: 98-41-25-59।

0: नेपालको सर्वाधिक बिक्री हुने प्राइम टायर्स
1: जोड्छ जीवन प्राइम टायर्सले सधैं।
2: न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको करिब 3 दशक लामो शैक्षिक इतिहास बोकेको यस ग्रामीण आदर्श बहुमुखी क्याम्पसमा नयाँ शैक्षिक सत्रको लागि स्नातक तहमा बीए बीबीएस बीएसडब्ल्यू र बीएडका साथै सेमेस्टर प्रणाली अन्तर्गत स्नातकोत्तर तहमा एमएड तर्फ इङ्ग्लिस नेपाली हेल्थ र इपिएम एमए तर्फ आरडी र सोसियोलोजी कार्यक्रमका लागि नयाँ भर्ना खुल्यो।
3: विशेषताहरू
4: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा अध्यापन हुने
3: शान्त तथा शैक्षिक वातावरणमा अङ्ग्रेजी र नेपाली दुवै माध्यममा अध्यापन गराइने
4: गरिब एवं जेनदार विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था
3: पत्रकारिता अध्ययन गर्ने विद्यार्थीका लागि आफ्नै स्टुडियोको व्यवस्था साथै व्यवस्थित पुस्तकालय तथा कम्प्युटर ल्याबको व्यवस्था। थप जानकारीका लागि सम्पर्क
2: ग्रामीण आदर्श बहुमुखी क्याम्पस बालाजु नेपाल चार फोन नम्बर 49 54 1424।
5: नमस्कार श्यामजी, म त तपाईँको घरमै आइपुगेँ। ओहो, घर त चिटिक्क बनाउनु भएछ नि, अनि फर्निचरका सामान पनि उत्तिकै राम्रा रहेछन्। कहाँबाट ल्याउनु भयो नि सामान चाहिँ?
6: उही त हो नि, टोखाए गाविस चोक नयाँ बस्तीमा रहेको झोरमाङ्काल बिरबहादुर फर्निचर उद्योगबाट। त्यहाँ त घरका लागि चाहिने बक्स पलङ, सोफा, डाइनिङ टेबल, दराज, चौकोज, खापा पाउनुका साथै विभिन्न डिजाइनका फर्निचरहरू अर्डर बमोजिम तयार गरिन्छ भने मोडुलर किचन र मार्केटिङ पनि गरिन्छ नि।
3: हजुर, अब तपाईँले भने जस्तै फर्निचरका सम्पूर्ण सामान बनाउनका लागि सम्झनै पर्ने नाम
6: झोरमाङ्काल बिरबहादुर फर्निचर उद्योग, टोखा एक गाविस चोक नयाँ बस्ती। फोन नम्बर
5: 9860-35-43-86,
6: 9818-67-78-42।
7: अहिले तपाईँ सुन्दै हुनुहुन्छ हरपल एफएम 90.9 मेगाहर्ज, तपाईँको पल पलको साथी।

0: एक पार्टी दुनिया साथी आह कति जाति लुकी छिपी छड्के हेराई सबको मै माथि स्कुल अफिस सभा समारोह जो जति छन् सहपाठी सबको सोध एउटै नै छ तिमी कपडा कहाँ सिलाउँछौ साथी
1: मतिना टेलर्स
0: मतिना मतिना टेलर्स
1: न त सस्तो न त महँगो तपाईँको परिपक्व व्यक्तित्व सुहाउँदो मतिना टेलर्स टोखा गेट र भुतखेल बस पार्क अगाडि मोबाइल नम्बर 9841520003
2: स्पीड अन इन्टरप्सन्स अफ इन्ट्रोड्युसिङ भाइनेट अल्ट्रा 5 द अल्ट्रा इन्टरनेट प्लान्स गिभिङ यु हाइएस्ट इन्टरनेट स्पीड्स एट लोएस्ट प्राइसेस Now get 175 Mbps internet with Via TV only at ₹12.50 per month and enjoy uninterrupted gaming, uninterrupted studying, uninterrupted working and uninterrupted entertainment on Via TV in ultra speed. Vinet Ultra 5. Ultra experience, ultra entertainment, ultra value. Vinet अब सबै कनेक्टेड
3: यो हजुर यति राम्रो घर त बनाइयो अब यसका लागि चाहिने बाथरूम र किचनका सामान घरको बाहिरी आवरणको लागि चाहिने एलिभेसन टाइल चाहिँ कहाँबाट ल्याउने
4: ए त्यसको चिन्ता लिनु पर्दैन नि हामीले यी सबै सामानको लागि त 20 वर्षदेखि ग्राहकको सेवामा समर्पित गणपति ट्रेड कन्सर्न छ नि
5: हजुर गणपति ट्रेड कन्सर्न हामी कहाँ बाथरूम र किचनका लागि चाहिने सम्पूर्ण सामान एलिभेसन टाइल निटको ब्रान्डको मुम्बईमा बनेको अरू टाइलको तुलनामा बलियो टाइल विभिन्न रङमा वाल र फ्लोरको 10-13 x 12-36 साइजमा पाउनुको साथै नेपाटप ब्रान्डको पीवीसी पाइप पीपीआर पाइप र फिटिङ ज्याकोवेयर ब्रान्डको धारा तथा इन्क्लोजर र ज्याकोवेयर लाइटिङ पनि उपलब्ध छ
4: सम्पर्क गणपति ट्रेड कन्सर्न गौशाला काठमाडौँ कृषि विकास बैङ्कको ठिक अगाडि फोन नम्बर
3: 44-88-961
4: 44-62-161
3: 98-41-20-21-15
4: 98-5-11-88-961
3: 98-5-11-98-975
6: 32 वर्षदेखि निरन्तर सेवा दिँदै आइरहेको बालबालिका महिला र अन्य मल्टी स्पेसियालिटी रोगहरू सम्बन्धी नेपालको पहिलो निजी अस्पताल इसान बाल तथा महिला अस्पताल वसुन्धारा खोला पुलबाट 300 मिटर टोखा 5 अत्याधुनिक बाल र बिरामी मैत्री आफ्नै भवनबाट सम्पूर्ण सुविधा सहित सञ्चालन भइरहेको जानकारी गराउँदछौ
7: हाम्रा सेवाहरू
6: बालरोग विशेषज्ञबाट 24 घण्टा आकस्मिक सेवाहरू नवजात बालरोग शल्यक्रिया ट्रमा हार्ट जोर्नी महिला तथा प्रसूति तथा अन्य आकस्मिक सेवाहरू र शल्यक्रियाहरू
7: हरेक दिन शनिबार समेत फोन एवं अनलाइनबाट ओपिडी बुकिङ गरी बिहान 7 बजेदेखि बेलुकी 8 बजेसम्म अनुभवी विशेषज्ञबाट नवजात रोग बाल सर्जरी बाल युरोलोजी इन्डोस्कोपी बाल क्यान्सर मुटु रोग मृगौला आन्द्रा नसा बाल विकास मनोविज्ञान मानसिक रोग हार्ट जोर्नी दन्त छाला रोग नाक कान घाँटी तथा आँखा रोगका विशेषज्ञ सेवाहरू
6: सबै उमेरका लागि हाड जोर्नी दन्त छाला रोग नाक कान घाँटी तथा आँखा रोग जनरल मेडिसिन इन्डोस्कोपी सम्बन्धी सेवाहरू साथै बच्चादेखि वयस्क तथा वृद्धसम्मका लागि पेट नछिरिकन गरिने ल्याप्रोस्कोपी सर्जरी
7: प्रत्येक दिन शनिबार समेत बच्चादेखि वृद्धसम्म सबैको लागि सम्पूर्ण खोप सुविधा
6: साथै 24 घण्टा आकस्मिक सेवाहरू एनआइसियु पिआइसियु सिटी स्क्यान 4D अल्ट्रासाउन्ड एक्सरे ल्याब एम्बुलेन्सका सेवाहरू
7: थप जानकारीको लागि इसान बाल तथा महिला अस्पताल टोखा 5 काठमाडौँ
6: सम्पर्क नम्बर 01-49-59-560 49-81-962 98-46-1916-69 98-69-52-61-59
4: होइन हो रामदाई तपाईँ के सोच्दै हुनुहुन्छ
5: हेर्नुहोस् न श्याम भाइ घर त बनाइयो अब घरका लागि चाहिने बिजुलीका सामान चाहिँ कहाँबाट ल्याउने भनेर सोच्दैछु नि
4: ल दाई पनि यसको लागि त केही सोच्नै पर्दैन नि तपाईँ हामी सबैलाई पाएक पर्ने ठाउँ टोखाको भुतकेल चौर नजिकै रहेको न्यू श्री गणेश इलेक्ट्रिकल जाने नि त्यहाँ त बिजुलीका सम्पूर्ण सामानहरू सुपथ मूल्यमै पाइन्छ नि
5: ल त्यसो भए म पनि बिजुलीका सामान लिनको लागि न्यू श्री गणेश इलेक्ट्रिकलतिरै लागे
4: हजुर अब तपाईँका लागि पनि बिजुलीका सम्पूर्ण सामान तथा हाउस वायरिङ गर्नु परेमा हामीलाई सम्झनुहोस्
5: प्रोप्राइटर रविन्द्र महर्जन मोबाइल नम्बर 98512-29-0-29 फोन नम्बर 51-10-207

0: अब तपाईहरुमा सौलिय शुल्कमा भरपर्दो सेवा दिनका लागि
1: 24 घण्टा आकस्मिक सेवा सहित तारकेश्वर 10 लोकतान्त्रिक चोकमा
0: शुभम इन्टरनेशनल हस्पिटल।
1: हाम्रा उपलब्ध सेवाहरू
0: 24 घण्टा इमर्जेन्सी सेवा,
1: एक्सरे सेवा,
0: यूएसजी इको सेवा,
1: ईसीजी सेवा,
0: सुविधा सम्पन्न ल्याबको व्यवस्था,
1: 24 घण्टा फार्मेसी सेवा, जनरल ओपीडी सेवा तर्फ
0: जनरल मेडिसिन, स्त्री तथा प्रसूति रोग, छाला रोग, मुटु रोग, मूत्र रोग, बाल रोग, श्वास प्रश्वास सम्बन्धी, हार जोड्नी सम्बन्धी समस्याको उपचार, सर्जरी, ईएनटी हेड एन्ड नेक सर्जरी, मनोचिकित्सक परामर्श सेवाका साथ साथै होल बडी चेकअपको समेत व्यवस्था रहेको छ।
1: थप जानकारीको लागि
0: शुभम इन्टरनेशनल हस्पिटल, तारकेश्वर 10 लोकतान्त्रिक चोक,
1: फोन नम्बर
0: 01 40 27 300।

0: नेपालको सर्वाधिक बिक्री हुने प्राइम टायर्स
1: जोड्छ जीवन प्राइम टायर्सले सधैं।
2: शैक्षिक जगतमा अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएको लिंकन युनिभर्सिटीबाट सम्बन्धन प्राप्त यस एनसीएमटी कलेज सामाखुशी काठमाडौँमा नयाँ शैक्षिक सत्रको लागि बिएचएम बिबिए एमबिए बिआइटी र बिसिएस नेटवर्क टेक्नोलोजी एन्ड साइबर सेक्युरिटी अन्तर्गत नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा विशेषताहरू
2: दक्ष तथा अनुभवी शिक्षकद्वारा अध्यापन गराइने
3: अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम अनुसार अध्यापन गराइने
2: प्रत्येक सेमेस्टरमा प्रयोगात्मक कक्षाको व्यवस्था भएको
3: पाठ्यक्रम अनुसार स्वदेश तथा विदेशमा इन्टर्नसिप गराइने
2: मल्टिमिडिया पद्धतिबाट पढाइ हुने
3: प्रयोगात्मक कक्षाको लागि आधुनिक र व्यवस्थित कार्यशालाको व्यवस्था भएको
2: विस्तृत जानकारीको लागि
3: एनसीएमटी कलेज सामाखुशी काठमाडौँ फोन नम्बर
2: 49 52 831
3: 49 86 217
2: 98 020 75 662।
4: नमस्कार श्यामजी, म त तपाईँको घरमै आइपुगेँ। ओहो, घर त चिटिक्क बनाउनु भएछ नि, अनि फर्निचरका सामान पनि उत्तिकै राम्रा रहेछन्। कहाँबाट ल्याउनु भयो नि सामान चाहिँ?
5: उही त हो नि, टोखाए गाविस चोक नयाँ बस्तीमा रहेको झोरमाङ्काल बिरबहादुर फर्निचर उद्योगबाट। त्यहाँ त घरका लागि चाहिने बक्स पलङ, सोफा, डाइनिङ टेबल, दराज, चौकोज, खापा पाउनुका साथै विभिन्न डिजाइनका फर्निचरहरू अर्डर बमोजिम तयार गरिन्छ भने मोडुलर किचन र मार्केटिङ पनि गरिन्छ नि।
6: हजुर, अब तपाईँले भने जस्तै फर्निचरका सम्पूर्ण सामान बनाउनका लागि सम्झनै पर्ने नाम
5: झोरमाङ्काल बिरबहादुर फर्निचर उद्योग, टोखा एक गाविस चोक नयाँ बस्ती। फोन नम्बर
4: 9860-35-43-86
5: 9818-67-78-42।
7: स्वास्थ्य सबैको अमूल्य धन हो, त्यसैले स्वास्थ्य प्रति सबै सजग हौं।
8: यही स्वास्थ्यमा कुनै बेला समस्या उत्पन्न हुन सक्छ, त्यति बेला तपाईँका लागि बीपी स्मृति अस्पताल सहयोगी हुन सक्छ।
7: बीपी स्मृति सामुदायिक सहकारी अस्पताल लिमिटेडद्वारा सञ्चालित यस बीपी स्मृति अस्पतालमा निम्न किसिमका सेवाहरू उपलब्ध रहेका छन्।
6: 24 घण्टा आकस्मिक सेवा,
8: जनरल मेडिकल सेवा,
6: छाती रोग, मुटु रोग, न्युरो मेडिसिन, न्युरो सर्जिकल सेवा,
8: मुत्र रोग, प्रोस्टेट मेडिकल तथा सर्जिकल सेवा,
6: छाला रोग, मानसिक रोग, स्त्री तथा प्रसूति रोग, परिवार नियोजनका स्थायी तथा अस्थायी सेवा,
8: हाड तथा जोर्नी, दन्त चिकित्सा, नाक कान घाँटी सेवा,
6: फिजियोथेरापी तथा प्याथोलोजीका सबै सेवाहरू,
8: बाल रोग मेडिकल तथा बाल शल्य चिकित्सा सेवा,
4: आँखा रोग, कलेजो रोग, इन्डोस्कोपी सेवा,
6: कोलोनोस्कोपी सेवा, आइसीयू, भेन्टिलेटर सेवा,
8: एनआइसीयू तथा पीआईसीयू सेवा,
6: जनरल हेल्थ चेक तथा वेलनेस सेवा,
8: एक्सरे तथा अल्ट्रासाउन्ड सेवा,
6: फार्मेसी सेवा।
7: सबैका लागि सधैँका लागि
8: बीपी स्मृति अस्पताल काठमाडौँ, वसुन्धरा चौकी ठिक पछाडी।
2: फोन नम्बर 49 87 094 49 87 096 49 70 051 49 70 052। साथै यस अस्पतालमा किडनी हेमोडायलिसिस सेवा सञ्चालन भएको बारे सहर्ष जानकारी गराउँदछौ।
9: अहिले तपाईँ सुन्दै हुनुहुन्छ हरपल एफएम 90.9 मेगाहर्ज, तपाईँको पल पलको साथी।

0: पिकनिक पार्टी दुनिया साथी आह कति जाति लुक्की छिपी छड्के हेराई सबको मै माथि स्कुल अफिस सभा समारोह जो जति छन् सहपाठी सबको सोध एउटै नै छ तिमी कपडा कहाँ सिलाउँछौ साथी
1: मतिना टेलर्स
0: मतिना मतिना टेलर्स
1: न त सस्तो न त महँगो तपाईँको परिपक्व व्यक्तित्व सुहाउँदो मतिना टेलर्स टोखा गेट र भुतखेल बस पार्क अगाडि मोबाइल नम्बर 9841551

0: 2023
1: मोबाइलमा मात्र कति झुमिरा जाउँ कतै
0: एउटा वेबसाइट बनाउनु छ मेरो अफिसको गुगल सर्च गरेर नि
1: के टेन्सन लिइरह त वेबसाइट सोल्युसन नेपाललाई भन्ने नि
0: हो र
1: हो नि मेरो अफिसको वेबसाइट त त्यही बनाएको हो हजुर यहाँहरूको विभिन्न व्यापार व्यवसाय संघ संस्था लगायत निकायका वेबसाइटहरू बनाउनु छ भने हामीलाई सम्झनुहोस्
0: साथै हामी कहाँ अनलाइन न्यूज पोर्टल साइट तथा अनलाइन रेडियो बनाइने लगायत वेब होस्टिङ र डोमेन रजिस्ट्रेसनको पनि व्यवस्था रहेको छ
1: सम्पर्क नम्बर
0: 9841425420
1: अफिसियल वेबसाइट
0: websitesolutionnepal.com
2: UAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना
3: लामो शैक्षिक इतिहास भएको त्रिवीद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस क्याम्पसमा बिहानी समयमा BBS, BA र BEd प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो
2: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेसनमा धमाधम भर्ना भइरहेको छ
3: क्याम्पस लोकेसन
2: काठमाडौँको तिनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै
3: बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ
2: सम्पर्क नम्बर
3: 01-4630-310
2: 9851-4041-98
3: 9841-2557
4: ए हजुर यति राम्रो घर त बनाइयो अब यसका लागि चाहिने बाथरूम र किचनका सामान घरको बाहिरी आवरणको लागि चाहिने एलिभेसन टाइल चाहिँ कहाँबाट ल्याउने
5: ए त्यसको चिन्ता लिनु पर्दैन नि हामीले यी सबै सामानको लागि त 20 वर्षदेखि ग्राहकको सेवामा समर्पित गणपति ट्रेड कन्सर्न छ नि
0: हजुर गणपति ट्रेड कन्सर्न हामी कहाँ बाथरूम र किचनका लागि चाहिने सम्पूर्ण सामान एलिभेसन टाइल निटको ब्रान्डको मुम्बईमा बनेको अरू टाइलको तुलनामा बलियो टाइल विभिन्न रङमा वाल र फ्लोरको 10-13-12-36 साइजमा पाउनुको साथै नेपाटप ब्रान्डको पीवीसी पाइप पीपीआर पाइप र फिटिङ ज्याकोवेयर ब्रान्डको धारा तथा इन्क्लोजर र ज्याकोवेयर लाइटिङ पनि उपलब्ध छ
5: सम्पर्क गणपति ट्रेड कन्सर्न गौशाला काठमाडौँ कृषि विकास बैङ्कको ठिक अगाडि फोन नम्बर
4: 44-88-961 9841-2021-15
5: 9551-88-961
4: 9551-98-975
2: 32 वर्षदेखि निरन्तर सेवा दिँदै आइरहेको बाल बालिका महिला र अन्य मल्टी स्पेसियालिटी रोगहरू सम्बन्धी नेपालको पहिलो निजी अस्पताल इसान बाल तथा महिला अस्पताल वसुन्धारा खोला पुलबाट 300 मिटर टोखा 5 अत्याधुनिक बाल र बिरामी मैत्री आफ्नै भवनबाट सम्पूर्ण सुविधा सहित सञ्चालन भइरहेको जानकारी गराउँदछौ
3: हाम्रा सेवाहरू
2: बाल रोग विशेषज्ञबाट 24 घण्टा आकस्मिक सेवाहरू नवजात बाल रोग शल्यक्रिया ट्रमा हार्ट जोर्नी महिला तथा प्रसुति तथा अन्य आकस्मिक सेवाहरू र शल्यक्रियाहरू
3: हरेक दिन शनिबार समेत फोन एवं अनलाइनबाट ओपिडी बुकिङ गरी बिहान 7 बजेदेखि बेलुकी 8 बजेसम्म अनुभवी विशेषज्ञबाट नवजात रोग बाल सर्जरी बाल युरोलोजी इन्डोस्कोपी बाल क्यान्सर मुटु रोग मृगौला आन्द्रा नसा बाल विकास मनोविज्ञान मानसिक रोग हार्ट जोर्नी दन्त छाला रोग नाक कान घाँटी तथा आँखा रोगका विशेषज्ञ सेवाहरू
2: सबै उमेरका लागि हाड जोर्नी दन्त छाला रोग नाक कान घाँटी तथा आँखा रोग जनरल मेडिसिन इन्डोस्कोपी सम्बन्धी सेवाहरू साथै बच्चादेखि वयस्क तथा वृद्धसम्मका लागि पेट नछिरिकन गरिने ल्याप्रोस्कोपी सर्जरी
3: प्रत्येक दिन शनिबार समेत बच्चादेखि वृद्धसम्म सबैको लागि सम्पूर्ण खोप सुविधा
2: साथै 24 घण्टा आकस्मिक सेवाहरू एनआइसियु पिआइसियु सिटी स्क्यान 4D अल्ट्रासाउन्ड एक्सरे ल्याब एम्बुलेन्सका सेवाहरू
3: थप जानकारीको लागि इसान बाल तथा महिला अस्पताल टोखा 5 काठमाडौँ
2: सम्पर्क नम्बर 01-49-59-560 49-81-962 9846-1969-69 9962-5169
6: अहिले तपाईँ सुन्दै हुनुहुन्छ हर्पल FM 90.9 मेगाहर्ज तपाईँको पल

0: होइन हो रामदाई, तपाईँ के सोच्दै हुनुहुन्छ?
1: हेर्नुहोस् न श्याम भाइ, घर त बनाइयो, अब घरका लागि चाहिने बिजुलीका सामान चाहिँ कहाँबाट ल्याउने भनेर सोच्दैछु नि।
0: ल दाइ, पनि यसको लागि त केही सोच्नै पर्दैन नि। तपाईँ हामी सबैलाई पाएक पर्ने ठाउँ टोखाको भुतकेल चौर नजिकै रहेको न्यू श्री गणेश इलेक्ट्रिकल जाने नि। त्यहाँ त बिजुलीका सम्पूर्ण सामानहरू सुपथ मूल्यमै पाइन्छ नि।
1: ल त्यसो भए म पनि बिजुलीका सामान लिनको लागि न्यू श्री गणेश इलेक्ट्रिकलतिरै लागे।
0: हजुर, अब तपाईँका लागि पनि बिजुलीका सम्पूर्ण सामान तथा हाउस वायरिङ गर्नु परेमा हामीलाई सम्झनुहोस्।
1: प्रोप्राइटर रविन्द्र महर्जन, मोबाइल नम्बर 9852290029, फोन नम्बर 5110207। न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको, करिब 3 दशक लामो शैक्षिक इतिहास बोकेको यस ग्रामीण आदर्श बहुमुखी क्याम्पसमा नयाँ शैक्षिक सत्रको लागि स्नातक तहमा बीए, बीबीएस, बीएसडब्ल्यू र बीएड का साथै सेमेस्टर प्रणाली अन्तर्गत स्नातकोत्तर तहमा एमएड तर्फ इङ्ग्लिस, नेपाली, हेल्थ र इपिएम, एमए तर्फ आरडी र सोसियोलोजी कार्यक्रमका लागि नयाँ भर्ना खुल्यो।
2: विशेषताहरू:
3: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा अध्यापन हुने,
2: शान्त तथा शैक्षिक वातावरणमा अङ्ग्रेजी र नेपाली दुवै माध्यममा अध्यापन गराइने,
3: गरिब एवं जेनदार विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था,
2: पत्रकारिता अध्ययन गर्ने विद्यार्थीका लागि आफ्नै स्टुडियोको व्यवस्था, साथै व्यवस्थित पुस्तकालय तथा कम्प्युटर ल्याबको व्यवस्था। थप जानकारीका लागि सम्पर्क
4: ग्रामीण आदर्श बहुमुखी क्याम्पस, बालाजु नेपाल चार, फोन नम्बर 49514124।
5: स्पीड अन, interruptions off. Introducing Vinet UltraFi, the ultra internet plans giving you highest internet speeds at lowest prices. Now get 175 mbps internet with Viya TV only at ₹1250 per month and enjoy uninterrupted gaming, uninterrupted studying, uninterrupted working and uninterrupted entertainment on Viya TV in ultra speed. Vinet UltraFi, ultra experience, ultra entertainment, ultra value. Vinet, aba sabai connected.
1: Bharna khulyo, bharna khulyo, bharna khulyo.
0: त्रिभुवन विश्वविद्यालयबाट भाइस चान्सलर, स्वर्ण पदक उपाधि पाउन सफल तथा बीबीएमा 100% नतिजा ल्याउन सफल यस मोडर्न नेपाल कलेजमा नयाँ शैक्षिक सत्रका लागि स्नातक तहमा बीबीए र बीबीएसका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
6: साथै नेपालमा बुक बैंकको सुविधा भएको यस कलेज एक उत्कृष्ट कलेजको रूपमा रहेको जानकारी गराउँदछौ।
0: थप जानकारीका लागि
1: मोडर्न नेपाल कलेज, बहती पोखरी, 16 खुट्टे, काठमाडौँ,
3: फोन नम्बर
1: 49553004,
3: 49556992।
7: व्यवसाय त दर्ता गरियो, तर अफिसका लागि आवश्यक बिल, ब्रोसर तथा भिजिटिङ कार्डहरू छाप्नु पर्ने थियो, कहाँ जाने हो?
8: हजुर पनि किन चिन्ता लिनुहुन्छ? छपाई सम्बन्धी सम्पूर्ण कामका लागि त वसुन्धरामा रहेको 12 अफसेट प्रेस छँदैछ नि।
0: हजुर, अब छपाई सम्बन्धी सम्पूर्ण कामका लागि हामीलाई सम्झनुहोस्। हामी कहाँ विवाह, व्रतबन्ध लगायत शुभ कार्यका लागि चाहिने कार्डहरू, छपाई सम्बन्धी सम्पूर्ण काम, पुस्तक छपाई, क्यालेन्डर छपाई, मल्टी कलर प्रिन्ट, स्क्रिन प्रिन्ट, ग्लू बाइन्डिङ, लेबल, पोस्टर पम्पलेट तथा भिजिटिङ कार्ड पनि छापिन्छ। सम्पर्क 12 अफसेट प्रेस, वसुन्धरा, काठमाडौँ, फोन नम्बर 01-49-85-825, 99-512-48-825।
9: रातभरि निन्द्र लाग्दैन, अफिसमा पनि बस्नै मन लाग्दैन, श्रीमती पनि खासै खुसी छैन, के भयो होला डाक्टर साहब?
10: आत्तिनै पर्दैन गोपालजी, यो कुनै रोग नै होइन। भौँडेश्वर डेकोरबाट आरामदायी पलङ, म्याट्रेस, कुसन लग्नुहोस्, मजाको निन्द्रा लाग्छ। अफिसको लागि गुणस्तरीय टेबल कुर्सी पनि त्यहीँ पाइन्छ। रह्यो कुरा श्रीमतीज्यूको, सफा गरिराख्नै नपर्ने कार्पेट, पर्दा, डाइनिङ टेबल लगायतका सामान घरमा भएपछि श्रीमतीज्यू पनि त्यतिकै खुसी। मेरो घरमा पनि भौँडेश्वर डेकोरकै सामान मात्रै छ।
11: तपाईँको घरलाई थप सुन्दर बनाउँदै बौडेश्वर डेकोर, टोखा 1 झोर, काठमाडौँ, 98510169007।

0: सधै
1: नेपालको सर्वाधिक बिक्री हुने प्राइम टायर्स
0: जोड्छ जीवन प्राइम टायर्सले सधै।
2: स्वास्थ्य सबैको अमूल्य धन हो, त्यसैले स्वास्थ्यप्रति सबै सजग हौं।
3: केही स्वास्थ्यमा कुनै बेला समस्या उत्पन्न हुन सक्छ, त्यति बेला तपाईँका लागि बीपी स्मृति अस्पताल सहयोगी हुन सक्छ।
2: बीपी स्मृति सामुदायिक सहकारी अस्पताल लिमिटेडद्वारा सञ्चालित यस बीपी स्मृति अस्पतालमा निम्न किसिमका सेवाहरू उपलब्ध रहेका छन्।
4: 24 घण्टा आकस्मिक सेवा,
3: जनरल मेडिकल सेवा,
4: छाती रोग, मुटु रोग, न्युरो मेडिसिन, न्युरो सर्जिकल सेवा,
3: मुत्र रोग, प्रोस्टेट मेडिकल तथा सर्जिकल सेवा,
4: छाला रोग, मानसिक रोग, स्त्री तथा प्रसूति रोग, परिवार नियोजनका स्थायी तथा अस्थायी सेवा,
3: हाड तथा जोर्नी, दन्त चिकित्सा, नाक कान घाँटी सेवा,
4: फिजियोथेरापी तथा प्याथोलोजीका सबै सेवाहरू,
3: बाल रोग मेडिकल तथा बाल शल्य चिकित्सा सेवा,
5: आँखा रोग, कलेजो रोग, इन्डोस्कोपी सेवा,
4: कोलोनोस्कोपी सेवा, आइसियु, भेन्टिलेटर सेवा,
3: एनआइसियु तथा पिआइसियु सेवा,
4: जनरल हेल्थ चेक तथा वेलनेस सेवा,
3: एक्सरे तथा अल्ट्रासाउन्ड सेवा,
4: फार्मेसी सेवा।
2: सबैका लागि सधैँका लागि
3: बीपी स्मृति अस्पताल काठमाडौँ वसुन्धरा चौकी ठिक पछाडी।
5: फोन नम्बर 4987094, 4987096, 4970051, 4970052। साथै यस अस्पतालमा किडनी हेमोडायलिसिस सेवा सञ्चालन भएको बारे सहर्ष जानकारी गराउँदछौ। शैक्षिक जगतमा अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएको लिंकन युनिभर्सिटीबाट सम्बन्धन प्राप्त यस एनसीएमटी कलेज सामाखुशी काठमाडौँमा नयाँ शैक्षिक सत्रको लागि बिएचएम, बिबिए, एमबिए, बिआइटी र बिसिएस नेटवर्क टेक्नोलोजी एन्ड साइबर सेक्युरिटी अन्तर्गत नयाँ भर्ना खोलेको सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा विशेषताहरू:
5: दक्ष तथा अनुभवी शिक्षकद्वारा अध्यापन गराइने,
3: अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम अनुसार अध्यापन गराइने,
5: प्रत्येक सेमेस्टरमा प्रयोगात्मक कक्षाको व्यवस्था भएको,
3: पाठ्यक्रम अनुसार स्वदेश तथा विदेशमा इन्टर्नसिप गराइने,
5: मल्टिमिडिया पद्धतिबाट पढाइ हुने,
3: प्रयोगात्मक कक्षाको लागि आधुनिक र व्यवस्थित कार्यशालाको व्यवस्था भएको।
5: विस्तृत जानकारीको लागि
3: एनसीएमटी कलेज सामाखुशी काठमाडौँ फोन नम्बर
5: 4952831,
3: 4986217,
5: 9802075662। नमस्कार श्यामजी, म त तपाईँको घरमै आइपुगेँ। ओहो, घर त चिटिक्क बनाउनु भएछ नि, अनि फर्निचरका सामान पनि उत्तिकै राम्रा रहेछन्। कहाँबाट ल्याउनु भयो नि सामान चाहिँ?
6: उही त हो नि, टोखाए गाविस चोक नयाँ बस्तीमा रहेको झोरमाङ्काल बिरबहादुर फर्निचर उद्योगबाट। त्यहाँ त घरका लागि चाहिने बक्स पलङ, सोफा, डाइनिङ टेबल, दराज, चौकोज, खापा पाउनुका साथै विभिन्न डिजाइनका फर्निचरहरू अर्डर बमोजिम तयार गरिन्छ भने मोडुलर किचन र पार्केटिङ पनि गरिन्छ नि।
4: हजुर, अब तपाईँले भने जस्तै फर्निचरका सम्पूर्ण सामान बनाउनका लागि सम्झनै पर्ने नाम
6: झोरमाङ्काल बिरबहादुर फर्निचर उद्योग, टोखा एक गाविस चोक नयाँ बस्ती। फोन नम्बर
5: 9860353486,
6: 9818678842।
7: अहिले तपाईँ सुन्दै हुनुहुन्छ हर्पल एफएम 90.9 मेगाहर्ज, तपाईँको पल पलको साथी।

0: दुनिया साथी आह कति जाति लुक्की छिपी छड्के हेराई सबको मै माथि स्कुल अफिस सभा समारोह जो जति छन् सहपाठी सबको सोध एउटै नै छ तिमी कपडा कहाँ सिलाउँछौ साथी
1: मतिना टेलर्स
0: मतिना टेलर्स
1: न त सस्तो न त महँगो तपाईँको परिपक्व व्यक्तित्व सुहाउँदो मतिना टेलर्स टोखा गेट र भुतखेल बस पार्क अगाडि मोबाइल नम्बर 9841 51 20 03
2: UAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना
3: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस क्याम्पसमा बिहानी समयमा BBS, BA र BEd प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 को लागि भर्ना खुल्यो
2: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेसनमा धमाधम भर्ना भइरहेको छ
3: क्याम्पस लोकेसन
2: काठमाडौँको तिनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै
3: बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ
2: सम्पर्क नम्बर
3: 01-4630-310
2: 98-51-40-41-98
3: 98-41-25-59
4: अब तपाईहरुमा सौल्य शुल्कमा भरपर्दो सेवा दिनका लागि
5: 24 घण्टा आकस्मिक सेवा सहित तारकेश्वर 10 लोकतान्त्रिक चोकमा
4: शुभम इन्टरनेशनल हस्पिटल
5: हाम्रा उपलब्ध सेवाहरू
4: 24 घण्टा इमर्जेन्सी सेवा
5: एक्सरे सेवा
4: USG इको सेवा
5: ECG सेवा
4: सुविधा सम्पन्न ल्याबको व्यवस्था
5: 24 घण्टा फार्मेसी सेवा जनरल ओपिडी सेवा तर्फ
4: जनरल मेडिसिन स्त्री तथा प्रसूति रोग छाला रोग मुटु रोग मूत्र रोग बाल रोग श्वास प्रश्वास सम्बन्धी हार जोड्नी सम्बन्धी समस्याको उपचार सर्जरी ENT हेड एन्ड नेक सर्जरी मनोचिकित्सक परामर्श सेवाका साथ साथै होल बडी चेकअपको समेत व्यवस्था रहेको छ
5: थप जानकारीको लागि
4: शुभम इन्टरनेसनल हस्पिटल तारकेश्वर 10 लोकतान्त्रिक चोक
5: फोन नम्बर
4: 01-40-27-300
6: ए हजुर यति राम्रो घर त बनाइयो अब यसका लागि चाहिने बाथरूम र किचनका सामान घरको बाहिरी आवरणको लागि चाहिने एलिभेसन टाइल चाहिँ कहाँबाट ल्याउने
7: ए त्यसको चिन्ता लिनु पर्दैन नि हामीले यी सबै सामानको लागि त 20 वर्षदेखि ग्राहकको सेवामा समर्पित गणपति ट्रेड कन्सर्न छ नि
8: हजुर गणपति ट्रेड कन्सर्न हामी कहाँ बाथरूम र किचनका लागि चाहिने सम्पूर्ण सामान एलिभेसन टाइल निटको ब्रान्डको मुम्बईमा बनेको अरू टाइलको तुलनामा बलियो टाइल विभिन्न रङमा वाल र फ्लोरको 10-13-12-36 साइजमा पाउनुको साथै नेपाटप ब्रान्डको PVC पाइप PPR पाइप र फिटिङ ज्याकोएर ब्रान्डको धारा तथा इन्क्लोजर र ज्याकोएर लाइटिङ पनि उपलब्ध छ
7: सम्पर्क गणपति ट्रेड कन्सर्न गौशाला काठमाडौँ कृषि विकास बैङ्कको ठिक अगाडि फोन नम्बर
6: 44-88-961
7: 44-62-161
6: 98-41-20-21-15
7: 98-5-11-88-961
6: 98-5-11-98-975
9: अहिले तपाईँ सुन्दै हुनुहुन्छ हरपल FM 90.9 MHz तपाईँको पल पलको साथी

0: न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको करिब 3 दशक लामो शैक्षिक इतिहास बोकेको यस ग्रामीण आदर्श बहुमुखी क्याम्पसमा नयाँ शैक्षिक सत्रको लागि स्नातक तहमा बीए बीबीएस बीएसडब्ल्यू र बीएड का साथै सेमेस्टर प्रणाली अन्तर्गत स्नातकोत्तर तहमा एमएड तर्फ इङ्ग्लिस नेपाली हेल्थ र इपिएम एमए तर्फ आरडी र सोसियोलोजी कार्यक्रमका लागि नयाँ भर्ना खुल्यो।
1: विशेषताहरू
2: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा अध्यापन हुने
1: शान्त तथा शैक्षिक वातावरणमा अङ्ग्रेजी र नेपाली दुवै माध्यममा अध्यापन गराइने
2: गरिब एवं जेनदार विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था
1: पत्रकारिता अध्ययन गर्ने विद्यार्थीका लागि आफ्नै स्टुडियोको व्यवस्था साथै व्यवस्थित पुस्तकालय तथा कम्प्युटर ल्याबको व्यवस्था थप जानकारीका लागि सम्पर्क
0: ग्रामीण आदर्श बहुमुखी क्याम्पस बालाजु नेपाल 4 फोन नम्बर 49 54 49 54।
3: होइन हो राम दाई, तपाईँ के सोच्दै हुनुहुन्छ?
4: हेर्नुहोस् न श्याम भाइ, घर त बनाइयो, अब घरका लागि चाहिने बिजुलीका सामान चाहिँ कहाँबाट ल्याउने भनेर सोच्दैछु नि।
3: ल दाई, पनि यसको लागि त केही सोच्नै पर्दैन नि। तपाईँ हामी सबैलाई पाएक पर्ने ठाउँ टोखाको भुतकेल चौर नजिकै रहेको न्यु श्री गणेश इलेक्ट्रिकल जाने नि, त्यहाँ त बिजुलीका सम्पूर्ण सामानहरू सुपथ मूल्यमै पाइन्छ नि।
4: ल त्यसो भए म पनि बिजुलीका सामान लिनको लागि न्यु श्री गणेश इलेक्ट्रिकलतिरै लागे।
3: हजुर, अब तपाईँका लागि पनि बिजुलीका सम्पूर्ण सामान तथा हाउस वायरिङ गर्नु परेमा हामीलाई सम्झनुहोस्।
4: प्रोप्राइटर रविन्द्र महर्जन, मोबाइल नम्बर 98512 29 0 29, फोन नम्बर 51102007।
5: स्पीड अन, इन्टरप्सन्स अफ। इन्ट्रोड्युसिङ वाइनेट अल्ट्राफाइ, द अल्ट्रा इन्टरनेट प्लान्स गिभिङ यु हाइएस्ट इन्टरनेट स्पीड्स एट लोएस्ट प्राइसेस। Now, get 175 Mbps internet with Via TV, only at Rs. 1250 per month. And enjoy uninterrupted gaming, uninterrupted studying, uninterrupted working, and uninterrupted entertainment on Via TV in Ultra Speed. Vinet UltraFi. Ultra Experience, Ultra Entertainment, Ultra Value. Vinet. अब सबै कनेक्टेड।
0: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
3: त्रिभुवन विश्वविद्यालयबाट भाइस चान्सलर स्वर्ण पदक उपाधि पाउन सफल तथा बीबीएमा 100% नतिजा ल्याउन सफल यस मोडर्न नेपाल कलेजमा नयाँ शैक्षिक सत्रका लागि स्नातक तहमा बीबीए र बीबीएसका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौँ।
6: साथै नेपालमा बुक बैङ्कको सुविधा भएको यस कलेज एक उत्कृष्ट कलेजको रूपमा रहेको जानकारी गराउँदछौँ।
0: थप जानकारीका लागि मोडर्न नेपाल कलेज बहती पोखरी 16 खुट्टे काठमाडौँ,
7: फोन नम्बर
0: 49 55 304
7: 49 56 592।

0: नमस्कार श्यामजी, म त तपाईँको घरमै आइपुगे। ओहो, घर त चिटिक्क बनाउनु भएछ नि, अनि फर्निचरका सामान पनि उत्तिकै राम्रा रहेछन्। कहाँबाट ल्याउनु भयो नि सामान चाहिँ?
1: उही त हो नि, टोखाए गाविस चोक नयाँ बस्तीमा रहेको झोरमाङ्कल बिरबहादुर फर्निचर उद्योगबाट। त्यहाँ त घरका लागि चाहिने बक्स पलङ, सोफा, डाइनिङ टेबल, दराज, चौकोज, खापा पाउनुका साथै विभिन्न डिजाइनका फर्निचरहरू अर्डर बमोजिम तयार गरिन्छ भने मोडुलर किचन र मार्केटिङ पनि गरिन्छ नि।
2: हजुर, अब तपाईँले भने जस्तै फर्निचरका सम्पूर्ण सामान बनाउनका लागि सम्झनै पर्ने नाम
1: झोरमाङ्कल बिरबहादुर फर्निचर उद्योग, टोखा एक गाविस चोक नयाँ बस्ती। फोन नम्बर
0: 9860-35-43-86,
1: 9818-67-78-42।
3: स्वास्थ्य सबैको अमूल्य धन हो, त्यसैले स्वास्थ्य प्रति सबै सजग हौ।
4: यही स्वास्थ्यमा कुनै बेला समस्या उत्पन्न हुन सक्छ, त्यति बेला तपाईँका लागि बीपी स्मृति अस्पताल सहयोगी हुन सक्छ।
3: बीपी स्मृति सामुदायिक सहकारी अस्पताल लिमिटेडद्वारा सञ्चालित यस बीपी स्मृति अस्पतालमा निम्न किसिमका सेवाहरू उपलब्ध रहेका छन्।
2: 24 घण्टा आकस्मिक सेवा,
4: जनरल मेडिकल सेवा,
2: छाती रोग, मुटु रोग, न्युरो मेडिसिन, न्युरो सर्जिकल सेवा,
4: मुत्र रोग, प्रोस्टेट मेडिकल तथा सर्जिकल सेवा,
2: छाला रोग, मानसिक रोग, स्त्री तथा प्रसूति रोग, परिवार नियोजनका स्थायी तथा अस्थायी सेवा,
4: हाड तथा जोर्नी, दन्त चिकित्सा, नाक कान घाँटी सेवा,
2: फिजियोथेरापी तथा प्याथोलोजीका सबै सेवाहरू,
4: बाल रोग मेडिकल तथा बाल शल्य चिकित्सा सेवा,
0: आँखा रोग, कलेजो रोग, इन्डोस्कोपी सेवा,
2: कोलोनोस्कोपी सेवा, आइसीयू, भेन्टिलेटर सेवा,
4: एनआइसीयू तथा पीआईसीयू सेवा,
2: जनरल हेल्थ चेक तथा वेलनेस सेवा,
4: एक्सरे तथा अल्ट्रासाउन्ड सेवा,
2: फार्मेसी सेवा।
3: सबैका लागि सधैँका लागि
4: बीपी स्मृति अस्पताल, काठमाडौँ, वसुन्धारा चौकी ठिक पछाडि।
0: फोन नम्बर 4987-094, 4987-096, 4970-051, 4970-052। साथै यस अस्पतालमा किडनी हेमोडायलिसिस सेवा सञ्चालन भएको बारे सहर्ष जानकारी गराउँदछौ। शैक्षिक जगतमा अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएको लिंकन युनिभर्सिटीबाट सम्बन्धन प्राप्त यस एनसीएमटी कलेज सामाखुशी काठमाडौँमा नयाँ शैक्षिक सत्रको लागि बिएचएम, बिबिए, एमबिए, बिआइटी र बिसिएस नेटवर्क टेक्नोलोजी एन्ड साइबर सेक्युरिटी अन्तर्गत नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
4: हाम्रा विशेषताहरू:
0: दक्ष तथा अनुभवी शिक्षकद्वारा अध्यापन गराइने,
4: अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम अनुसार अध्यापन गराइने,
0: प्रत्येक सेमेस्टरमा प्रयोगात्मक कक्षाको व्यवस्था भएको,
4: पाठ्यक्रम अनुसार स्वदेश तथा विदेशमा इन्टर्नसिप गराइने,
0: मल्टिमिडिया पद्धतिबाट पढाइ हुने,
4: प्रयोगात्मक कक्षाको लागि आधुनिक र व्यवस्थित कार्यशालाको व्यवस्था भएको।
0: विस्तृत जानकारीको लागि
4: एनसीएमटी कलेज सामाखुशी काठमाडौँ। फोन नम्बर
0: 4952-831,
4: 4986-217,
0: 9802-75-662।
5: पिकनिक पार्टी दुनिया साथी आहक्का ती जाती लुक्की छिपी छड़के हेराई सबको मै माथी स्कूल अफिस सभा समारोह जो जति छन् सहपाठी सबको सोधा एउटै नै छ, तिमी कपडा कहाँ सिलाउँछौ साथी?
6: मतिना टेलर्स।
5: मतिना, मतिना टेलर्स।
6: न त सस्तो न त महँगो, तपाईँको परिपक्व व्यक्तित्व सुहाउँदो मतिना टेलर्स, टोखा गेट र भुतखेल बस पार्क अगाडि। मोबाइल नम्बर 9841-51-20-03।
4: युएए प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
7: लामो शैक्षिक इतिहास भएको त्रिवीद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्युएए प्राप्त यस क्याम्पसमा बिहानी समयमा बिबिएस, बिए र बिएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो।
4: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, कम्प्युटर साइन्स र एजुकेसनमा धमाधम भर्ना भइरहेको छ।
7: क्याम्पस लोकेसन
4: काठमाडौँको तिनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै
7: बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ।
4: सम्पर्क नम्बर
7: 01-4630-310,
4: 9851-40-41-98,
7: 9841-25-59-57।
2: ए हजुर, यति राम्रो घर त बनाइयो, अब यसका लागि चाहिने बाथरूम र किचनका सामान, घरको बाहिरी आवरणको लागि चाहिने एलिभेसन टाइल चाहिँ कहाँबाट ल्याउने?
1: ए, त्यसको चिन्ता लिनु पर्दैन नि हामीले, यी सबै सामानको लागि त 20 वर्षदेखि ग्राहकको सेवामा समर्पित गणपति ट्रेड कन्सर्न छ नि।
8: हजुर, गणपति ट्रेड कन्सर्न हामी कहाँ बाथरूम र किचनका लागि चाहिने सम्पूर्ण सामान, एलिभेसन टाइल, निटको ब्रान्डको मुम्बईमा बनेको अरू टाइलको तुलनामा बलियो टाइल, विभिन्न रङमा वाल र फ्लोरको 10-13 देखि 12-36 सम्मको साइजमा पाउनुको साथै नेपाटप ब्रान्डको पीवीसी पाइप, पीपीआर पाइप र फिटिङ, ज्याकोवेयर ब्रान्डको धारा तथा इन्क्लोजर र ज्याकोवेयर लाइटिङ पनि उपलब्ध छ।
1: सम्पर्क गणपति ट्रेड कन्सर्न, गौशाला, काठमाडौँ, कृषि विकास बैङ्कको ठिक अगाडि। फोन नम्बर
2: 44-88-961,
1: 44-62-161,
2: 98-41-20-21-15,
1: 98-5-11-88-961,
2: 98-5-11-98-975।
9: अहिले तपाईँ सुन्दै हुनुहुन्छ हरपल एफएम 90.9 मेगाहर्ज, तपाईँको पल पलको साथी।

0: मोबाइलमा मात्र कति झुमिरा जाउँ कतै।
1: एउटा वेबसाइट बनाउनु छ मेरो अफिसको, गुगल सर्च गरेर नि।
0: ए के टेन्सन लिरा त, वेबसाइट सोल्युसन नेपाललाई भन्ने नि।
1: हो र?
0: हो नि, मेरो अफिसको वेबसाइट त त्यही बनाएको हो। हजुर, यहाँहरूको विभिन्न व्यापार व्यवसाय संस्था लगायत निकायका वेबसाइटहरू बनाउनु छ भने हामीलाई सम्झनुहोस्।

0: साथै हामी कहाँ अनलाइन न्यूज पोर्टल साइट तथा अनलाइन रेडियो बनाइने लगायत वेब होस्टिङ र डोमेन रजिस्ट्रेसनको पनि व्यवस्था रहेको छ।
1: सम्पर्क नम्बर
0: 9141425420
1: अफिसियल वेबसाइट
0: solutionnepal.com।
2: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनि?
3: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
2: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
3: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
2: ए हो र बाबु?
3: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
2: ए
3: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
2: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको, करिब 3 दशक लामो शैक्षिक इतिहास बोकेको यस ग्रामीण आदर्श बहुमुखी क्याम्पसमा नयाँ शैक्षिक सत्रको लागि स्नातक तहमा BA, BBS, BSW र BED का साथै सेमेस्टर प्रणाली अन्तर्गत स्नातकोत्तर तहमा MED तर्फ इङ्ग्लिस, नेपाली, हेल्थ र EPM, MA तर्फ आरडी र सोसियोलोजी कार्यक्रमका लागि नयाँ भर्ना खुल्यो।
6: विशेषताहरू:
7: लक्ष्य तथा अनुभवी प्राध्यापकहरूद्वारा अध्यापन हुने,
6: शान्त तथा शैक्षिक वातावरणमा अङ्ग्रेजी र नेपाली दुवै माध्यममा अध्यापन गराइने,
7: गरिब एवं जेनदार विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था,
6: पत्रकारिता अध्ययन गर्ने विद्यार्थीका लागि आफ्नै स्टुडियोको व्यवस्था, साथै व्यवस्थित पुस्तकालय तथा कम्प्युटर ल्याबको व्यवस्था। थप जानकारीका लागि सम्पर्क
5: ग्रामीण आदर्श बहुमुखी क्याम्पस बालाजु नेपाल 4, फोन नम्बर 49514124, 49514124।

0: सधै
1: नेपालको सर्वाधिक बिक्री हुने प्राइम टायर्स
0: जोड्छ जीवन प्राइम टायर्सले सधै
2: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
3: त्रिभुवन विश्वविद्यालयबाट भाइस चान्सलर स्वर्ण पदक उपाधि पाउन सफल तथा बीबीएमा 100% नतिजा ल्याउन सफल यस मोडर्न नेपाल कलेजमा नयाँ शैक्षिक सत्रका लागि स्नातक तहमा बीबीए र बीबीएसका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
4: साथै नेपालमा बुक बैंकको सुविधा भएको यस कलेज एक उत्कृष्ट कलेजको रूपमा रहेको जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि मोडर्न नेपाल कलेज बहती पोखरी 16 खुट्टे काठमाडौँ
5: फोन नम्बर
2: 49555304
5: 49556992।
6: अब तपाईँहरूमा सौल्य शुल्कमा भरपर्दो सेवा दिनका लागि
7: 24 घण्टा आकस्मिक सेवा सहित तारकेश्वर 10 लोकतान्त्रिक चोकमा
6: शुभम इन्टरनेसनल हस्पिटल।
7: हाम्रा उपलब्ध सेवाहरू
6: 24 घण्टा इमर्जेन्सी सेवा,
7: एक्सरे सेवा,
6: यूएसजी इको सेवा,
7: ईसीजी सेवा,
6: सुविधा सम्पन्न ल्याबको व्यवस्था,
7: 24 घण्टा फार्मेसी सेवा, जनरल ओपीडी सेवा तर्फ
6: जनरल मेडिसिन, स्त्री तथा प्रसूति रोग, छाला रोग, मुटु रोग, मूत्र रोग, बाल रोग, श्वास प्रश्वास सम्बन्धी, हार जोडनी सम्बन्धी समस्याको उपचार, सर्जरी, ईएनटी हेड एन्ड नेक सर्जरी, मनोचिकित्सक परामर्श सेवाका साथ साथै होल बडी चेकअपको समेत व्यवस्था रहेको छ।
7: थप जानकारीको लागि
6: शुभम इन्टरनेसनल हस्पिटल, तारकेश्वर 10 लोकतान्त्रिक चोक,
7: फोन नम्बर
6: 01-40-27-300।
8: अहिले तपाईँ सुन्दै हुनुहुन्छ हरपल एफएम 90.9 मेगाहर्ज, तपाईँको पल पलको साथी।

0: माल है बे, वाट अ डेडली।
1: होइन हो राम दाई, तपाईँ के सोच्दै हुनुहुन्छ?
2: हेर्नुहोस् न श्याम भाइ, घर त बनाइयो, अब घरका लागि चाहिने बिजुलीका सामान चाहिँ कहाँबाट ल्याउने भनेर सोच्दैछु नि।
1: ल दाई, पनि यसको लागि त केही सोच्नै पर्दैन नि। तपाईँ हामी सबैलाई पाएक पर्ने ठाउँ टोखाको भुतकेल चौर नजिकै रहेको न्यु श्री गणेश इलेक्ट्रिकल जाने नि। त्यहाँ त बिजुलीका सम्पूर्ण सामानहरू सुपथ मूल्यमै पाइन्छ नि।
2: ल त्यसो भए म पनि बिजुलीका सामान लिनको लागि न्यु श्री गणेश इलेक्ट्रिकलतिरै लागे।
1: हजुर, अब तपाईँका लागि पनि बिजुलीका सम्पूर्ण सामान तथा हाउस वायरिङ गर्नु परेमा हामीलाई सम्झनुहोस्।
2: प्रोप्राइटर रविन्द्र महर्जन, मोबाइल नम्बर 9852290029, फोन नम्बर 5110207।
3: स्पीड अन, इन्टरप्सन्स अफ। इन्ट्रोड्युसिङ वाइनेट अल्ट्राफाइ, द अल्ट्रा इन्टरनेट प्लान्स गिभिङ यु हाइएस्ट इन्टरनेट स्पीड्स एट लोएस्ट प्राइसेस। Now get 175 Mbps internet with Via TV only at ₹1250 per month and enjoy uninterrupted gaming, uninterrupted studying, uninterrupted working and uninterrupted entertainment on Via TV in ultra speed. Vinet UltraFi, ultra experience, ultra entertainment, ultra value. Vinet अब सबै कनेक्टेड।
4: व्यवसाय त दर्ता गरियो, तर अफिसका लागि आवश्यक बिल, ब्रोसर तथा भिजिटिङ कार्डहरू छाप्नु पर्ने थियो, कहाँ जाने हो?
5: हजुर पनि किन चिन्ता लिनुहुन्छ? छपाई सम्बन्धी सम्पूर्ण कामका लागि त वसुन्धरामा रहेको 12 अफसेट प्रेस छँदै छ नि।
1: हजुर, अब छपाई सम्बन्धी सम्पूर्ण कामका लागि हामीलाई सम्झनुहोस्। हामी कहाँ विवाह, व्रतबन्ध लगायत शुभ कार्यका लागि चाहिने कार्डहरू, छपाई सम्बन्धी सम्पूर्ण काम, पुस्तक छपाई, क्यालेन्डर छपाई, मल्टी कलर प्रिन्ट, स्क्रिन प्रिन्ट, ग्लु बाइन्डिङ, लेबल, पोस्टर पम्पलेट तथा भिजिटिङ कार्ड पनि छापिन्छ। सम्पर्क 12 अफसेट प्रेस, वसुन्धरा, काठमाडौँ। फोन नम्बर 01-49-85-825, 9852-48-825।
6: अब सुन्नुहोस् पूरा समाचार।
7: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
6: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
7: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
6: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
7: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
6: मद्यपान र धुम्रपान सेवन नगरौं,
7: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: रातभरि निन्द्र लाग्दैन, अफिसमा पनि बस्नै मन लाग्दैन, श्रीमती पनि खासै खुसी छैन, के भयो होला डाक्टर साहब?
10: आप्ती नै पर्दैन गोपालजी, यो कुनै रोग नै होइन। भौडेश्वर डेकोरबाट आरामदायी पलङ, म्याट्रेस, कुसन लग्नुहोस्, मजाको निन्द्रा लाग्छ। अफिसको लागि गुणस्तरीय टेबल कुर्सी पनि त्यही पाइन्छ। रह्यो कुरा श्रीमतीज्यूको, सफा गरी राख्नै नपर्ने कार्पेट, पर्दा, डाइनिङ टेबल लगायतका सामान घरमा भएपछि श्रीमतीज्यू पनि त्यतिकै खुसी। मेरो घरमा पनि बौडेश्वर डेकोरकै सामान मात्रै छ।
11: तपाईँको घरलाई थप सुन्दर बनाउँदै बौडेश्वर डेकोर, टोखा 1 झोर, काठमाडौँ, 98510169007।

0: 2005 मा अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएको लिंकन युनिभर्सिटीबाट सम्बन्धन प्राप्त यस एनसीएमटी कलेज सामाखुशी काठमाडौँमा नयाँ शैक्षिक सत्रको लागि बिएचएम बिबिए एमबिए बिआईटी र बिसिएस नेटवर्क टेक्नोलोजी एन्ड साइबर सेक्युरिटी अन्तर्गत नयाँ भर्ना खोलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू:
0: दक्ष तथा अनुभवी शिक्षकद्वारा अध्यापन गराइने,
1: अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम अनुसार अध्यापन गराइने,
0: प्रत्येक सेमेस्टरमा प्रयोगात्मक कक्षाको व्यवस्था भएको,
1: पाठ्यक्रम अनुसार स्वदेश तथा विदेशमा इन्टर्नसिप गराइने,
0: मल्टिमिडिया पद्धतिबाट पढाइ हुने,
1: प्रयोगात्मक कक्षाको लागि आधुनिक र व्यवस्थित कार्यशालाको व्यवस्था भएको।
0: विस्तृत जानकारीको लागि
1: एनसीएमटी कलेज सामाखुशी काठमाडौँ फोन नम्बर
0: 4952831
1: 4986217
0: 98025 75662।

0: नेपालको सर्वाधिक बिक्री हुने प्राइम टायर्स
1: टोटल जीवन प्राइम टायर्सले सधैं
2: UAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
3: लामो शैक्षिक इतिहास भएको त्रिवीद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस क्याम्पसमा बिहानी समयमा BBS, BA र BEd प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 को लागि भर्ना खुल्यो।
2: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, कम्प्युटर साइन्स र एजुकेसनमा धमाधम भर्ना भइरहेको छ।
3: क्याम्पस लोकेसन
2: काठमाडौँको तिनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै
3: बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ।
2: सम्पर्क नम्बर
3: 01-4630-310
2: 98-41-41-98
3: 98-41-25-59-57
4: पिकनिक पार्टी दुनिया साथी आहक ती जाति लुकी छिपी छड्के हेराई सबको मैमाथि स्कुल अफिस सभा समारोह जो जति छन् सहपाठी सबको सोध एउटै नै छ तिमी कपडा कहाँ सिलाउँछौ साथी
5: मतिना टेलर्स
4: मतिना मतिना टेलर्स
5: न त सस्तो न त महँगो तपाईँको परिपक्व व्यक्तित्व सुहाउँदो मतिना टेलर्स टोखा गेट र भुतखेल बस पार्क अगाडि मोबाइल नम्बर 98-41-51-20-03
6: मोबाइलमा मात्र कति झुमिरा जाउँ कतै
7: एउटा वेबसाइट बनाउनु छ मेरो अफिसको गुगल सर्च गरिरहे नि
6: के टेन्सन लिइरह त वेबसाइट सोल्युसन नेपाललाई भन्ने नि
7: हो र
6: हो नि मेरो अफिसको वेबसाइट त त्यही बनाएको हो हजुर यहाँहरूको विभिन्न व्यापार व्यवसाय संघ संस्था लगायत निकायका वेबसाइटहरू बनाउनु छ भने हामीलाई सम्झनुहोस्
7: साथै हामी कहाँ अनलाइन न्यूज पोर्टल साइट तथा अनलाइन रेडियो बनाइने लगायत वेब होस्टिङ र डोमेन रजिस्ट्रेसनको पनि व्यवस्था रहेको छ
6: सम्पर्क नम्बर
7: 98-41-425-420 98-41-425-420
6: अफिसियल वेबसाइट
7: websitesolutionnepal.com
8: ए हजुर यति राम्रो घर त बनाइयो अब यसका लागि चाहिने बाथरूम र किचनका सामान घरको बाहिरी आवरणको लागि चाहिने एलिभेसन टाइल चाहिँ कहाँबाट ल्याउने
9: ए त्यसको चिन्ता लिनु पर्दैन नि हामीले यी सबै सामानको लागि त 20 वर्षदेखि ग्राहकको सेवामा समर्पित गणपति ट्रेड कन्सर्न छ नि
7: हजुर गणपति ट्रेड कन्सर्न हामी कहाँ बाथरूम र किचनका लागि चाहिने सम्पूर्ण सामान एलिभेसन टाइल निटको ब्रान्डको मुम्बईमा बनेको अरू टाइलको तुलनामा बलियो टाइल विभिन्न रङमा वाल र फ्लोरको 10-13-12-36 साइजमा पाउनुको साथै नेपाटप ब्रान्डको पीवीसी पाइप पीपीआर पाइप र फिटिङ ज्याकोएर ब्रान्डको धारा तथा इन्क्लोजर र ज्याकोएर लाइटिङ पनि उपलब्ध छ
9: सम्पर्क गणपति ट्रेड कन्सर्न गौशाला काठमाडौँ कृषि विकास बैङ्कको ठिक अगाडि फोन नम्बर
8: 44-88-961
9: 44-62-161
8: 98-41-20-21-15
9: 98-5-11-88-961
8: 98-5-11-98-975

0: तपाई वा तपाईका आफन्त लामो समयदेखि कुनै शल्यक्रिया गराउने सोचमा हुनुहुन्छ?
1: यदि त्यसो हो भने तपाईँको स्वास्थ्यको ख्याल राख्दै मनमैजु 10 तारकेश्वर स्थित शुभम इन्टरनेसनल हस्पिटलले लिएर आएको छ निशुल्क जनरल सर्जिकल स्वास्थ्य शिविर।
0: आइतबारदेखि शनिबारसम्म हरेक दिन दिउँसो ठिक 4 बजेदेखि अनुभवी र दक्ष शल्य चिकित्सकहरूद्वारा निशुल्क स्वास्थ्य परीक्षण गराउनुहोस्।
1: त्यति मात्र कहाँ हो र,
0: यहाँ शिविर अवधिभर ल्याब टेस्ट र शल्यक्रियामा पाउनुहोस् 20% छुट।
1: ढिला नगर्नुहोस्, आजै आफ्नो नाम दर्ता गराउनुहोस् र भरपर्दो उपचार सेवाको लाभ उठाउनुहोस्।
0: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता।
1: थप जानकारीका लागि
0: शुभम इन्टरनेसनल हस्पिटल, तारकेश्वर 10, मनमैजु, काठमाडौँ।

0: 6.9 इन्चको शानदार डिस्प्ले, AI पावर्ड क्यामेरा, 2 वर्षको वारेन्टी सहित रेडमी A7 मा 5200 mAh तथा रेडमी A7 प्रो मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
1: न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको, करिब 3 दशक लामो शैक्षिक इतिहास बोकेको यस ग्रामीण आदर्श बहुमुखी क्याम्पसमा नयाँ शैक्षिक सत्रको लागि स्नातक तहमा बीए, बीबीएस, बीएसडब्ल्यू र बीएडका साथै सेमेस्टर प्रणाली अन्तर्गत स्नातकोत्तर तहमा एमएड तर्फ इङ्ग्लिस, नेपाली, हेल्थ र इपिएम, एमए तर्फ आरडी र सोसियोलोजी कार्यक्रमका लागि नयाँ भर्ना खुल्यो।
2: विशेषताहरू:
3: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा अध्यापन हुने,
2: शान्त तथा शैक्षिक वातावरणमा अङ्ग्रेजी र नेपाली दुवै माध्यममा अध्यापन गराइने,
3: गरिब एवं जैनदार विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था,
2: पत्रकारिता अध्ययन गर्ने विद्यार्थीका लागि आफ्नै स्टुडियोको व्यवस्था, साथै व्यवस्थित पुस्तकालय तथा कम्प्युटर ल्याबको व्यवस्था। थप जानकारीका लागि सम्पर्क
1: ग्रामीण आदर्श बहुमुखी क्याम्पस, बालाजु नेपाल 4, फोन नम्बर 49514124।
4: स्वास्थ्य सबैको अमूल्य धन हो, त्यसैले स्वास्थ्य प्रति सबै सजग हौं।
5: त्यही स्वास्थ्यमा कुनै बेला समस्या उत्पन्न हुन सक्छ, त्यति बेला तपाईँका लागि बीपी स्मृति अस्पताल सहयोगी हुन सक्छ।
4: बीपी स्मृति सामुदायिक सहकारी अस्पताल लिमिटेडद्वारा सञ्चालित यस बीपी स्मृति अस्पतालमा निम्न किसिमका सेवाहरू उपलब्ध रहेका छन्:
2: 24 घण्टा आकस्मिक सेवा,
6: जनरल मेडिकल सेवा,
2: छाती रोग, मुटु रोग, न्युरो मेडिसिन, न्युरो सर्जिकल सेवा,
6: मुत्र रोग, प्रोस्टेट मेडिकल तथा सर्जिकल सेवा,
2: छाला रोग, मानसिक रोग, स्त्री तथा प्रसूति रोग, परिवार नियोजनका स्थायी तथा अस्थायी सेवा,
6: हाड तथा जोर्नी, दन्त चिकित्सा, नाक कान घाँटी सेवा,
2: फिजियोथेरापी तथा प्याथोलोजीका सबै सेवाहरू,
6: बाल रोग मेडिकल तथा बाल शल्य चिकित्सा सेवा,
1: आँखा रोग, कलेजो रोग, इन्डोस्कोपी सेवा,
2: कोलोनोस्कोपी सेवा, आइसियू, भेन्टिलेटर सेवा,
6: एनआइसियू तथा पिआइसियू सेवा,
2: जनरल हेल्थ चेक तथा वेलनेस सेवा,
6: एक्सरे तथा अल्ट्रासाउन्ड सेवा,
2: फार्मेसी सेवा।
4: सबैका लागि सधैँका लागि
6: बीपी स्मृति अस्पताल, काठमाडौँ, वसुन्धारा चौकी ठिक पछाडि।
1: फोन नम्बर 49870094, 49870096, 49701, 49752। साथै यस अस्पतालमा किडनी हेमोडायलिसिस सेवा सञ्चालन भएको बारे सहर्ष जानकारी गराउँदछौ।
7: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
8: लो, किन नि, के भयो, सन्चो भएन?
7: होइन, यतिकै जानै मन लागेन।
8: यतिकै पनि हुन्छ?
7: मैले साइन्सको कन्ठे गर्न सकिन, सरले कुट्नुहुन्छ।
8: ए, कुरा त्यस्तो पो, ल हिँड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
9: नमस्ते, कति कामले पाल्नु भयो?
8: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
9: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र, विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
7: हस् म्याडम।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: नमस्कार श्यामजी, म त तपाईँको घरमै आइपुगेँ। ओहो, घर त चिटिक्क बनाउनु भएछ नि, अनि फर्निचरका सामान पनि उत्तिकै राम्रा रहेछन्। कहाँबाट ल्याउनु भयो नि सामान चाहिँ?
12: उही त हो नि, टोखाए गाविस चोक नयाँ बस्तीमा रहेको झोरमाङ्काल बिरबहादुर फर्निचर उद्योगबाट। त्यहाँ त घरका लागि चाहिने बक्स पलङ, सोफा, डाइनिङ टेबल, दराज, चौकोज, खापा पाउनुका साथै विभिन्न डिजाइनका फर्निचरहरू अर्डर बमोजिम तयार गरिन्छ भने मोडुलर किचन र मार्केटिङ पनि गरिन्छ नि।
13: हजुर, अब तपाईँले भने जस्तै फर्निचरका सम्पूर्ण सामान बनाउनका लागि सम्झनै पर्ने नाम
12: झोरमाङ्काल बिरबहादुर फर्निचर उद्योग, टोखा 1 गाविस चोक नयाँ बस्ती। फोन नम्बर
1: 9860353486,
12: 9818672।

0: होइन हो राम दाइ, तपाईँ के सोच्दै हुनुहुन्छ?
1: हेर्नुहोस् न श्याम भाइ, घर त बनाइयो, अब घरका लागि चाहिने बिजुलीका सामान चाहिँ कहाँबाट ल्याउने भनेर सोच्दैछु नि।
0: ल दाई पनि, यसको लागि त केही सोच्नै पर्दैन नि। तपाईँ हामी सबैलाई पाएक पर्ने ठाउँ टोखाको भुतकेल चौर नजिकै रहेको न्यू श्री गणेश इलेक्ट्रिकल जाने नि। त्यहाँ त बिजुलीका सम्पूर्ण सामानहरू सुपथ मूल्यमै पाइन्छ नि।
1: ल त्यसो भए म पनि बिजुलीका सामान लिनको लागि न्यू श्री गणेश इलेक्ट्रिकल तिरै लागे।
0: हजुर, अब तपाईँका लागि पनि बिजुलीका सम्पूर्ण सामान तथा हाउस वायरिङ गर्नु परेमा हामीलाई सम्झनुहोस्।
1: प्रोप्राइटर रविन्द्र महर्जन, मोबाइल नम्बर 9852290029, फोन नम्बर 5110207।
2: व्यवसाय त दर्ता गरियो, तर अफिसका लागि आवश्यक बिल, ब्रोसर तथा भिजिटिङ कार्डहरू छाप्नु पर्ने थियो, कहाँ जाने होला?
3: हजुर पनि किन चिन्ता लिनुहुन्छ, छपाई सम्बन्धी सम्पूर्ण कामका लागि त वसुन्धरामा रहेको 12 अफसेट प्रेस छँदैछ नि।
0: हजुर, अब छपाई सम्बन्धी सम्पूर्ण कामका लागि हामीलाई सम्झनुहोस्। हामी कहाँ विवाह, व्रतबन्ध लगायत शुभ कार्यका लागि चाहिने कार्डहरू, छपाई सम्बन्धी सम्पूर्ण काम, पुस्तक छपाई, क्यालेन्डर छपाई, मल्टी कलर प्रिन्ट, स्क्रिन प्रिन्ट, ग्लू बाइन्डिङ, लेबल, पोस्टर पम्पलेट तथा भिजिटिङ कार्ड पनि छापिन्छ। सम्पर्क 12 अफसेट प्रेस, वसुन्धरा, काठमाडौँ। फोन नम्बर 01-49-85-825, 9852-48-825।
4: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
0: त्रिभुवन विश्वविद्यालयबाट भाइस चान्सलर, स्वर्ण पदक उपाधि पाउन सफल तथा बिबिएमा 100% नतिजा ल्याउन सफल यस मोडर्न नेपाल कलेजमा नयाँ शैक्षिक सत्रका लागि स्नातक तहमा बिबिए र बिबिएसका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
5: साथै नेपालमा बुक बैंकको सुविधा भएको यस कलेज एक उत्कृष्ट कलेजको रूपमा रहेको जानकारी गराउँदछौ।
0: थप जानकारीका लागि
1: मोडर्न नेपाल कलेज बहती पोखरी 16 खुट्टे काठमाडौँ,
0: फोन नम्बर
1: 49-55-304,
0: 49-56-592।
6: रातभरि निन्द्र लाग्दैन, अफिसमा पनि बस्नै मन लाग्दैन, श्रीमती पनि खासै खुसी छैन, के भयो होला डाक्टर साहब?
7: आत्ति नै पर्दैन गोपालजी, यो कुनै रोग नै होइन। भौँडेश्वर डेकोरबाट आरामदायी पलङ, म्याट्रेस, कुसन लग्नुहोस्, मजाको निद्रा लाग्छ। अफिसको लागि गुणस्तरीय टेबल कुर्सी पनि त्यही पाइन्छ। रह्यो कुरा श्रीमतीज्यूको, सफा गरी राख्नै नपर्ने कार्पेट, पर्दा, डाइनिङ टेबल लगायतका सामान घरमा भएपछि श्रीमतीज्यू पनि त्यतिकै खुसी। मेरो घरमा पनि भौँडेश्वर डेकोरकै सामान मात्रै छ।
8: तपाईँको घरलाई थप सुन्दर बनाउँदै बौडेश्वर डेकोर, टोखा 1 झोर, काठमाडौँ, 98510-16907।

0: all-time favorites. Radio Harpal 90.9 megahertz.
1: Stay tuned.

0: नेपालको सर्वाधिक बिक्री हुने प्राइम टायर्स
1: जोड्छ जीवन प्राइम टायर्सले सधैं।
2: शैक्षिक जगतमा अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएको लिंकन युनिभर्सिटीबाट सम्बन्धन प्राप्त यस एनसीएमटी कलेज सामाखुशी काठमाडौँमा नयाँ शैक्षिक सत्रको लागि बिएचएम बिबिए एमबीए बिआइटी र बिसिएस नेटवर्क टेक्नोलोजी एन्ड साइबर सेक्युरिटी अन्तर्गत नयाँ भर्ना खोलेको सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा विशेषताहरू
2: दक्ष तथा अनुभवी शिक्षकद्वारा अध्यापन गराइने
3: अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम अनुसार अध्यापन गराइने
2: प्रत्येक सेमेस्टरमा प्रयोगात्मक कक्षाको व्यवस्था भएको
3: पाठ्यक्रम अनुसार स्वदेश तथा विदेशमा इन्टर्नसिप गराइने
2: मल्टिमिडिया पद्धतिबाट पढाइ हुने
3: प्रयोगात्मक कक्षाको लागि आधुनिक र व्यवस्थित कार्यशालाको व्यवस्था भएको
2: विस्तृत जानकारीको लागि
3: एनसीएमटी कलेज सामाखुशी काठमाडौँ फोन नम्बर
2: 49 52 831
3: 49 86 217
2: 98 025 75 662।
4: स्वास्थ्य नै सबैभन्दा ठुलो धन हो।
5: के तपाईँ वा तपाईँका आफन्त लामो समयदेखि कुनै शल्यक्रिया गराउने सोचमा हुनुहुन्छ?
4: यदि त्यसो हो भने तपाईँको स्वास्थ्यको ख्याल राख्दै मनमैजु 10 तारकेश्वर स्थित शुभम इन्टरनेसनल हस्पिटलले लिएर आएको छ निशुल्क जनरल सर्जिकल स्वास्थ्य शिविर।
5: आइतबारदेखि शनिबारसम्म हरेक दिन दिउँसो ठिक 4 बजेदेखि अनुभवी र दक्ष शल्य चिकित्सकहरूद्वारा निशुल्क स्वास्थ्य परीक्षण गराउनुहोस्।
4: त्यति मात्र कहाँ हो र,
5: यहाँ शिविर अवधिभर ल्याब टेस्ट र शल्यक्रियामा पाउनुहोस् 20% छुट।
4: ढिला नगर्नुहोस्, आजै आफ्नो नाम दर्ता गराउनुहोस् र भरपर्दो उपचार सेवाको लाभ उठाउनुहोस्।
5: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता।
4: थप जानकारीका लागि
5: शुभम इन्टरनेसनल हस्पिटल तारकेश्वर 10 मनमैजु काठमाडौँ।
4: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
5: लामो शैक्षिक इतिहास भएको त्रिवीद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस क्याम्पसमा बिहानी समयमा बिबिएस बिए र बिएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 को लागि भर्ना खुल्यो।
4: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेसनमा धमाधम भर्ना भइरहेको छ।
5: क्याम्पस लोकेसन
4: काठमाडौँको तिनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै
5: बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ।
4: सम्पर्क नम्बर
5: 01-4630-310
4: 98-51-40-41-98
5: 98-41-25-59।

0: विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
1: न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको, करिब 3 दशक लामो शैक्षिक इतिहास बोकेको यस ग्रामीण आदर्श बहुमुखी क्याम्पसमा नयाँ शैक्षिक सत्रको लागि स्नातक तहमा बीए, बीबीएस, बीएसडब्ल्यू र बीएड का साथै सेमेस्टर प्रणाली अन्तर्गत स्नातकोत्तर तहमा एमएड तर्फ इङ्ग्लिस, नेपाली, हेल्थ र इपिएम, एमए तर्फ आरडी र सोसियोलोजी कार्यक्रमका लागि नयाँ भर्ना खुल्यो।
2: विशेषताहरू:
3: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा अध्यापन हुने,
2: शान्त तथा शैक्षिक वातावरणमा अङ्ग्रेजी र नेपाली दुवै माध्यममा अध्यापन गराइने,
3: गरिब एवं जेनदार विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था,
2: पत्रकारिता अध्ययन गर्ने विद्यार्थीका लागि आफ्नै स्टुडियोको व्यवस्था, साथै व्यवस्थित पुस्तकालय तथा कम्प्युटर ल्याबको व्यवस्था। थप जानकारीका लागि सम्पर्क
1: ग्रामीण आदर्श बहुमुखी क्याम्पस बालाजू नेपाल टार, फोन नम्बर 49514124।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ हरपल एफएम 90.9 मेगाहर्ज, तपाईँको पल पलको साथी।

0: पनि माला।
1: ए हजुर, यति राम्रो घर त बनाइयो, अब यसका लागि चाहिने बाथरूम र किचनका सामान, घरको बाहिरी आवरणको लागि चाहिने एलिभेसन टाइल चाहिँ कहाँबाट ल्याउने?
2: ए, त्यसको चिन्ता लिनु पर्दैन नि। हामीले यी सबै सामानको लागि त 20 वर्षदेखि ग्राहकको सेवामा समर्पित गणपति ट्रेड कन्सर्न छ नि।
3: हजुर, गणपति ट्रेड कन्सर्न, हामी कहाँ बाथरूम र किचनका लागि चाहिने सम्पूर्ण सामान, एलिभेसन टाइल, निटको ब्रान्डको मुम्बईमा बनेको अरू टाइलको तुलनामा बलियो टाइल, विभिन्न रङमा वाल र फ्लोरको 10-13 देखि 12-36 साइजमा पाउनुको साथै नेपाटप ब्रान्डको पीवीसी पाइप, पीपीआर पाइप र फिटिङ, ज्याकोवेयर ब्रान्डको धारा तथा इन्क्लोजर र ज्याकोवेयर लाइटिङ पनि उपलब्ध छ।
2: सम्पर्क गणपति ट्रेड कन्सर्न, गौशाला, काठमाडौँ, कृषि विकास बैङ्कको ठिक अगाडि। फोन नम्बर
1: 44-88-961,
2: 44-62-161,
1: 98-41-20-21-15,
2: 98-5-11-88-961,
1: 98-5-11-98-975।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो।
1: त्रिभुवन विश्वविद्यालयबाट भाइस चान्सलर स्वर्णपदक उपाधि पाउन सफल तथा बीबीएमा शत प्रतिशत नतिजा ल्याउन सफल यस मोडर्न नेपाल कलेजमा नयाँ शैक्षिक सत्रका लागि स्नातक तहमा बीबीए र बीबीएसका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: साथै नेपालमा बुक बैंकको सुविधा भएको यस कलेज एक उत्कृष्ट कलेजको रूपमा रहेको जानकारी गराउँदछौ।
0: थप जानकारीका लागि मोडर्न नेपाल कलेज बहती पोखरी 16 खुट्टे काठमाडौँ,
3: फोन नम्बर
0: 49553004
3: 49565992।
4: मोबाइलमा मात्र कति झुमिरा, जाउँ कतै।
5: एउटा वेबसाइट बनाउनु छ मेरो अफिसको, गुगल सर्च गरिरहे नि।
4: के टेन्सन लिइरह त, वेबसाइट सोल्युसन नेपाललाई भन्ने नि।
5: हो र?
4: हो नि, मेरो अफिसको वेबसाइट त त्यही बनाएको हो। हजुर, यहाँहरूको विभिन्न व्यापार व्यवसाय संघ संस्था लगायत निकायका वेबसाइटहरू बनाउनु छ भने हामीलाई सम्झनुहोस्।
5: साथै हामी कहाँ अनलाइन न्यूज पोर्टल साइट तथा अनलाइन रेडियो बनाइने लगायत वेब होस्टिङ र डोमेन रजिस्ट्रेसनको पनि व्यवस्था रहेको छ।
4: सम्पर्क नम्बर
5: 98414524020 98414524020।
4: अफिसियल वेबसाइट
5: websitesolutionnepal.com।
0: शैक्षिक जगतमा अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएको लिंकन युनिभर्सिटीबाट सम्बन्धन प्राप्त यस एनसीएमटी कलेज सामाखुशी काठमाडौँमा नयाँ शैक्षिक सत्रको लागि बिएचएम, बिबिए, एमबिए, बिआइटी र बिसिएस नेटवर्क टेक्नोलोजी एन्ड साइबर सेक्युरिटी अन्तर्गत नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
4: हाम्रा विशेषताहरू:
0: दक्ष तथा अनुभवी शिक्षकद्वारा अध्यापन गराइने,
4: अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम अनुसार अध्यापन गराइने,
0: प्रत्येक सेमेस्टरमा प्रयोगात्मक कक्षाको व्यवस्था भएको,
4: पाठ्यक्रम अनुसार स्वदेश तथा विदेशमा इन्टर्नसिप गराइने,
0: मल्टिमिडिया पद्धतिबाट पढाइ हुने,
4: प्रयोगात्मक कक्षाको लागि आधुनिक र व्यवस्थित कार्यशालाको व्यवस्था भएको।
0: विस्तृत जानकारीको लागि
4: एनसीएमटी कलेज सामाखुशी काठमाडौँ, फोन नम्बर
0: 49582831
4: 49862017
0: 98025765।
6: नमस्कार श्यामजी, म त तपाईँको घरमै आइपुगेँ। ओहो, घर त चिटिक्क बनाउनु भएछ नि, अनि फर्निचरका सामान पनि उत्तिकै राम्रा रहेछन्। कहाँबाट ल्याउनु भयो नि सामान चाहिँ?
7: उही त हो नि, टोखाए गाविस चोक नयाँ बस्तीमा रहेको झोरमाङ्काल बिरबहादुर फर्निचर उद्योगबाट। त्यहाँ त घरका लागि चाहिने बक्स पलङ, सोफा, डाइनिङ टेबल, दराज, चौकोज, खापा पाउनुका साथै विभिन्न डिजाइनका फर्निचरहरू अर्डर बमोजिम तयार गरिन्छ भने मोडुलर किचन र मार्केटिङ पनि गरिन्छ नि।
8: हजुर, अब तपाईँले भने जस्तै फर्निचरका सम्पूर्ण सामान बनाउनका लागि सम्झनै पर्ने नाम
7: झोरमाङ्काल बिरबहादुर फर्निचर उद्योग, टोखा एक गाविस चोक नयाँ बस्ती, फोन नम्बर
0: 9860353486
7: 9818678842।
9: स्वास्थ्य सबैको अमूल्य धन हो, त्यसैले स्वास्थ्य प्रति सबै सजग हौ।
10: यही स्वास्थ्यमा कुनै बेला समस्या उत्पन्न हुन सक्छ, त्यति बेला तपाईँका लागि बीपी स्मृति अस्पताल सहयोगी हुन सक्छ।
9: बीपी स्मृति सामुदायिक सहकारी अस्पताल लिमिटेडद्वारा सञ्चालित यस बीपी स्मृति अस्पतालमा निम्न किसिमका सेवाहरू उपलब्ध रहेका छन्:
8: 24 घण्टा आकस्मिक सेवा,
10: जनरल मेडिकल सेवा,
8: छाती रोग, मुटु रोग, न्युरो मेडिसिन, न्युरो सर्जिकल सेवा,
10: मुत्र रोग, प्रोस्टेट मेडिकल तथा सर्जिकल सेवा,
8: छाला रोग, मानसिक रोग, स्त्री तथा प्रसूति रोग, परिवार नियोजनका स्थायी तथा अस्थायी सेवा,
10: हाड तथा जोर्नी, दन्त चिकित्सा, नाक कान घाँटी सेवा,
8: फिजियोथेरापी तथा प्याथोलोजीका सबै सेवाहरू,
10: बाल रोग मेडिकल तथा बाल शल्य चिकित्सा सेवा,
0: आँखा रोग, कलेजो रोग, इन्डोस्कोपी सेवा,
8: कोलोनोस्कोपी सेवा, आइसीयू, भेन्टिलेटर सेवा,
10: एनआइसीयू तथा पीआईसीयू सेवा,
8: जनरल हेल्थ चेक तथा वेलनेस सेवा,
10: एक्सरे तथा अल्ट्रासाउन्ड सेवा,
8: फार्मेसी सेवा।
9: सबैका लागि सधैँका लागि
10: बीपी स्मृति अस्पताल काठमाडौँ, वसुन्धरा चौकी ठिक पछाडी,
0: फोन नम्बर 49870094, 49870096, 49701, 49752। साथै यस अस्पतालमा किडनी हेमोडायलिसिस सेवा सञ्चालन भएको बारे सहर्ष जानकारी गराउँदछौ।
11: अहिले तपाईँ सुन्दै हुनुहुन्छ हर्पल एफएम 90.9 मेगाहर्ज, तपाईँको पल पलको साथी।

0: होइन हो राम दाई, तपाईँ के सोच्दै हुनुहुन्छ?
1: हेर्नुहोस् न श्याम भाइ, घर त बनाइयो, अब घरका लागि चाहिने बिजुलीका सामान चाहिँ कहाँबाट ल्याउने भनेर सोच्दैछु नि।
0: ल दाई, पनि यसको लागि त केही सोच्नै पर्दैन नि। तपाईँ हामी सबैलाई पाएको पर्ने ठाउँ टोखाको भुतकेल चौर नजिकै रहेको न्यू श्री गणेश इलेक्ट्रिकल जाने नि। त्यहाँ त बिजुलीका सम्पूर्ण सामानहरू सुपथ मूल्यमै पाइन्छ नि।
1: ल त्यसो भए म पनि बिजुलीका सामान लिनको लागि न्यू श्री गणेश इलेक्ट्रिकलतिरै लागे।
0: हजुर, अब तपाईँका लागि पनि बिजुलीका सम्पूर्ण सामान तथा हाउस वायरिङ गर्नु परेमा हामीलाई सम्झनुहोस्।
1: प्रोप्राइटर रविन्द्र महर्जन, मोबाइल नम्बर 9852290029, फोन नम्बर 5110207।
2: स्पीड अन, इन्टरप्सन्स अफ। इन्ट्रोड्युसिङ वाइनेट अल्ट्राफाई, द अल्ट्रा इन्टरनेट प्लान्स गिभिङ यु हाइएस्ट इन्टरनेट स्पीड्स एट लोएस्ट प्राइसेस। Now, get 175 Mbps internet with Via TV only at Rs. 1250 per month. And enjoy uninterrupted gaming, uninterrupted studying, uninterrupted working, and uninterrupted entertainment on Via TV in Ultra Speed. Vinet UltraFi. Ultra Experience, Ultra Entertainment, Ultra Value. Vinet. अब सबै कनेक्टेड।
3: पिकनिक पार्टी दुनिया साथी, आह कति जाति, लुकी छिपी छड्के हेराई सबको मै माथि, स्कुल अफिस सभा समारोह जो जति छन् सहपाठी, सबको सोधा एउटै नै छ, तिमी कपडा कहाँ सिलाउँछौ साथी?
4: मतिना टेलर्स।
3: मतिना, मतिना टेलर्स।
4: न त सस्तो न त महँगो, तपाईँको परिपक्व व्यक्तित्व सुहाउँदो मतिना टेलर्स, टोखा गेट र भुतखेल बस पार्क अगाडि, मोबाइल नम्बर 9841-5120-03।
5: व्यवसाय त दर्ता गरियो, तर अफिसका लागि आवश्यक बिल, ब्रोसर तथा भिजिटिङ कार्डहरू छाप्नु पर्ने थियो, कहाँ जाने हो?
6: हजुर पनि किन चिन्ता लिनुहुन्छ? छपाइ सम्बन्धी सम्पूर्ण कामका लागि त वसुन्धरामा रहेको 12 अफसेट प्रेस छँदै छ नि।
0: हजुर, अब छपाई सम्बन्धी सम्पूर्ण कामका लागि हामीलाई सम्झनुहोस्। हामी कहाँ विवाह, व्रतबन्ध लगायत शुभ कार्यका लागि चाहिने कार्डहरू, छपाई सम्बन्धी सम्पूर्ण काम, पुस्तक छपाई, क्यालेन्डर छपाई, मल्टी कलर प्रिन्ट, स्क्रिन प्रिन्ट, ग्लु बाइन्डिङ, लेबल, पोस्टर पम्पलेट तथा भिजिटिङ कार्ड पनि छापिन्छ। सम्पर्क 12 अफसेट प्रेस, वसुन्धरा, काठमाडौँ। फोन नम्बर 01-49-85-825, 98-512-48-825।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: रातभरि निन्द्र लाग्दैन, अफिसमा पनि बस्नै मन लाग्दैन, श्रीमती पनि खासै खुसी छैन, के भयो होला डाक्टर साहब?
2: आप्ति नै पर्दैन गोपालजी, यो कुनै रोग नै होइन। भौँडेश्वर डेकोरबाट आरामदायी पलङ म्याट्रेस कुसन लग्नुहोस्, मजाको निद्रा लाग्छ। अफिसको लागि गुणस्तरीय टेबल कुर्सी पनि त्यहीँ पाइन्छ। रह्यो कुरा श्रीमतीज्यूको, सफा गरी राख्नै नपर्ने कार्पेट, पर्दा, डाइनिङ टेबल लगायतका सामान घरमा भएपछि श्रीमतीज्यू पनि त्यतिकै खुसी। मेरो घरमा पनि भौँडेश्वर डेकोरकै सामान मात्रै छ।
3: तपाईँको घरलाई थप सुन्दर बनाउँदै बौडेश्वर डेकोर, टोखा 1 झोर, काठमाडौँ, 98510169007।

0: शैक्षिक जगतमा अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएको लिंकन युनिभर्सिटीबाट सम्बन्धन प्राप्त यस एनसीएमटी कलेज सामाखुशी काठमाडौँमा नयाँ शैक्षिक सत्रको लागि बिएचएम बिबिए एमबिए बिआइटी र बिसिएस नेटवर्क टेक्नोलोजी एन्ड साइबर सेक्युरिटी अन्तर्गत नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू
0: दक्ष तथा अनुभवी शिक्षकद्वारा अध्यापन गराइने
1: अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम अनुसार अध्यापन गराइने
0: प्रत्येक सेमेस्टरमा प्रयोगात्मक कक्षाको व्यवस्था भएको
1: पाठ्यक्रम अनुसार स्वदेश तथा विदेशमा इन्टर्नसिप गराइने
0: मल्टिमिडिया पद्धतिबाट पढाइ हुने
1: प्रयोगात्मक कक्षाको लागि आधुनिक र व्यवस्थित कार्यशालाको व्यवस्था भएको
0: विस्तृत जानकारीको लागि
1: एनसीएमटी कलेज सामाखुशी काठमाडौँ फोन नम्बर
0: 49528331
1: 49862017
0: 98025762

0: सधै
1: नेपालको सर्वाधिक बिक्री हुने प्राइम टायर्स
0: जोड्छ जीवन प्राइम टायर्सले सधै
2: पिकनिक पार्टी दुनिया साथी आहा कति जाति लुकी छिपी छड्के हेराई सबको मै माथि स्कुल अफिस सभा समारोह जो जति छन् सहपाठी सबको सोध एउटै नै छ तिमी कपडा कहाँ सिलाउँछौ साथी
3: मतिना टेलर्स
2: मतिना मतिना टेलर्स
3: न त सस्तो न त महँगो तपाईँको परिपक्व व्यक्तित्व सुहाउँदो मतिना टेलर्स टोखा गेट र भुतखेल बस पार्क अगाडि मोबाइल नम्बर 9841521203

0: Let's go. 6.9 inch को शानदार डिस्प्ले, AI powered camera, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार.
1: UAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना.
2: लामो शैक्षिक इतिहास भएको त्रिवीद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस क्याम्पसमा बिहानी समयमा BBS, BA र BEd प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो.
1: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, कम्प्युटर साइन्स र एजुकेसनमा धमाधम भर्ना भइरहेको छ.
2: क्याम्पस लोकेसन
1: काठमाडौँको तिनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै
2: बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ.
1: सम्पर्क नम्बर
2: 01-4630-310
1: 98-51-40-41-98
2: 98-41-25-59.
3: अहिले तपाईँ सुन्दै हुनुहुन्छ हरपल FM 90.9 MHz.

0: हजुर, यति राम्रो घर त बनाइयो, अब यसका लागि चाहिने बाथरूम र किचनका सामान, घरको बाहिरी आवरणको लागि चाहिने एलिभेसन टाइल चाहिँ कहाँबाट ल्याउने?
1: ए, त्यसको चिन्ता लिनु पर्दैन नि हामीले, यी सबै सामानको लागि त 20 वर्षदेखि ग्राहकको सेवामा समर्पित गणपति ट्रेड कन्सर्न छ नि।
2: हजुर, गणपति ट्रेड कन्सर्न, हामी कहाँ बाथरूम र किचनका लागि चाहिने सम्पूर्ण सामान, एलिभेसन टाइल, निटको ब्रान्डको मुम्बईमा बनेको अरू टाइलको तुलनामा बलियो टाइल, विभिन्न रङमा, वाल र फ्लोरको 10-13 देखि 12-36 साइजमा पाउनुको साथै नेपाटप ब्रान्डको पीवीसी पाइप, पीपीआर पाइप र फिटिङ, ज्याकोएर ब्रान्डको धारा तथा इन्क्लोजर र

0: ज्याकवेट लाइटिङ पनि उपलब्ध छ।
1: सम्पर्क गणपति ट्रेड कन्सर्न गौशाला काठमाडौँ, कृषि विकास बैङ्कको ठिक अगाडि। फोन नम्बर
2: 44 88 961,
1: 44 62 161,
2: 98 41 20 21 15,
1: 98 5 11 88 961,
2: 98 5 11 98 975।
0: भर्ना खुल्यो।
1: त्रिभुवन विश्वविद्यालयबाट भाइस चान्सलर स्वर्ण पदक उपाधि पाउन सफल तथा बीबीएमा शत प्रतिशत नतिजा ल्याउन सफल यस मोडर्न नेपाल कलेजमा नयाँ शैक्षिक सत्रका लागि स्नातक तहमा बीबीए र बीबीएसका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: साथै नेपालमा बुक बैंकको सुविधा भएको यस कलेज एक उत्कृष्ट कलेजको रूपमा रहेको जानकारी गराउँदछौ। थप जानकारीका लागि मोडर्न नेपाल कलेज बहती पोखरी 16 खुट्टे काठमाडौँ।
1: फोन नम्बर
0: 49 55 304,
1: 49 56 592।
3: मोबाइलमा मात्र कति झुमिरा, जाउँ कतै।
0: एउटा वेबसाइट बनाउनु छ मेरो अफिसको, गुगल सर्च गरेर नि।
3: के टेन्सन लिरा त, वेबसाइट सोल्युसन नेपाललाई भन्ने नि।
0: हो र?
3: हो नि, मेरो अफिसको वेबसाइट त त्यही बनाएको हो।
4: हजुर, यहाँहरूको विभिन्न व्यापार व्यवसाय संघ संस्था लगायत निकायका वेबसाइटहरू बनाउनु छ भने हामीलाई सम्झनुहोस्।
0: साथै हामी कहाँ अनलाइन न्यूज पोर्टल साइट तथा अनलाइन रेडियो बनाइने लगायत वेब होस्टिङ र डोमेन रजिस्ट्रेसनको पनि व्यवस्था रहेको छ।
4: सम्पर्क नम्बर
0: 98 41 425 420, 98 41 425 420।
4: अफिसियल वेबसाइट
0: solutionnepal.com। न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको, करिब 3 दशक लामो शैक्षिक इतिहास बोकेको यस ग्रामीण आदर्श बहुमुखी क्याम्पसमा नयाँ शैक्षिक सत्रको लागि स्नातक तहमा बीए, बीबीएस, बीएसडब्ल्यू र बीएड का साथै सेमेस्टर प्रणाली अन्तर्गत स्नातकोत्तर तहमा एमएड तर्फ इङ्ग्लिस, नेपाली, हेल्थ र इपिएम, एमए तर्फ आरडी र सोसियोलोजी कार्यक्रमका लागि नयाँ भर्ना खुल्यो।
5: विशेषताहरू:
6: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा अध्यापन हुने,
5: शान्त तथा शैक्षिक वातावरणमा अङ्ग्रेजी र नेपाली दुवै माध्यममा अध्यापन गराइने,
6: गरिब एवं जेनदार विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था,
5: पत्रकारिता अध्ययन गर्ने विद्यार्थीका लागि आफ्नै स्टुडियोको व्यवस्था, साथै व्यवस्थित पुस्तकालय तथा कम्प्युटर ल्याबको व्यवस्था। थप जानकारीका लागि सम्पर्क
0: ग्रामीण आदर्श बहुमुखी क्याम्पस, बालाजू नेपाल टार। फोन नम्बर 49 54 124, 49 54 124। नमस्कार श्यामजी, म त तपाईँको घरमै आइपुगे। ओहो, घर त चिटिक्क बनाउनु भएछ नि, अनि फर्निचरका सामान पनि उत्तिकै राम्रा रहेछन्। कहाँबाट ल्याउनु भयो नि सामान चाहिँ?
7: उही त हो नि, टोखाए गाविस चोक नयाँ बस्तीमा रहेको झोरमाङ्काल बिरबहादुर फर्निचर उद्योगबाट। त्यहाँ त घरका लागि चाहिने बक्स पलङ, सोफा, डाइनिङ टेबल, दराज, चौकोज, खापा पाउनुका साथै विभिन्न डिजाइनका फर्निचरहरू अर्डर बमोजिम तयार गरिन्छ भने मोडुलर किचन र मार्केटिङ पनि गरिन्छ नि।
5: हजुर, अब तपाईँले भने जस्तै फर्निचरका सम्पूर्ण सामान बनाउनका लागि सम्झनै पर्ने नाम
7: झोरमाङ्काल बिरबहादुर फर्निचर उद्योग, टोखा एक गाविस चोक नयाँ बस्ती। फोन नम्बर
0: 98 60 35 43 86,
7: 98 18 67 78 42।
8: स्वास्थ्य सबैको अमूल्य धन हो, त्यसैले स्वास्थ्य प्रति सबै सजग हौ।
9: केही स्वास्थ्यमा कुनै बेला समस्या उत्पन्न हुन सक्छ, त्यति बेला तपाईँका लागि बीपी स्मृति अस्पताल सहयोगी हुन सक्छ।
8: बीपी स्मृति सामुदायिक सहकारी अस्पताल लिमिटेडद्वारा सञ्चालित यस बीपी स्मृति अस्पतालमा निम्न किसिमका सेवाहरू उपलब्ध रहेका छन्:
5: 24 घण्टा आकस्मिक सेवा,
9: जनरल मेडिकल सेवा,
5: छाती रोग, मुटु रोग, न्युरो मेडिसिन, न्युरो सर्जिकल सेवा,
9: मुत्र रोग, प्रोस्टेट मेडिकल तथा सर्जिकल सेवा,
5: छाला रोग, मानसिक रोग, स्त्री तथा प्रसूति रोग, परिवार नियोजनका स्थायी तथा अस्थायी सेवा,
9: हाड तथा जोर्नी, दन्त चिकित्सा, नाक कान घाँटी सेवा,
5: फिजियोथेरापी तथा प्याथोलोजीका सबै सेवाहरू,
9: बाल रोग मेडिकल तथा बाल शल्य चिकित्सा सेवा,
0: आँखा रोग, कलेजो रोग, इन्डोस्कोपी सेवा,
5: कोलोनोस्कोपी सेवा, आइसीयू, भेन्टिलेटर सेवा,
9: एनआइसीयू तथा पिआइसीयू सेवा,
5: जनरल हेल्थ चेक तथा वेलनेस सेवा,
9: एक्सरे तथा अल्ट्रासाउन्ड सेवा,
5: फार्मेसी सेवा।
8: सबैका लागि सधैँका लागि
9: बीपी स्मृति अस्पताल काठमाडौँ, वसुन्धारा चौकी ठिक पछाडि।
0: फोन नम्बर 49 87 094, 49 87 096, 49 70 051, 49 70 052। साथै यस अस्पतालमा किडनी हेमोडायलिसिस सेवा सञ्चालन भएको बारे सहर्ष जानकारी गराउँदछौ।
10: अहिले तपाईँ सुन्दै हुनुहुन्छ हरपल एफएम 90.9 मेगाहर्ज, तपाईँको पल पलको साथी।

0: होइन हो रामदाई, तपाईँ के सोच्दै हुनुहुन्छ?
1: हेर्नुहोस् न श्याम भाइ, घर त बनाइयो, अब घरका लागि चाहिने बिजुलीका सामान चाहिँ कहाँबाट ल्याउने भनेर सोच्दैछु नि।
0: ल दाई पनि, यसको लागि त केही सोच्नै पर्दैन नि। तपाईँ हामी सबैलाई पाएक पर्ने ठाउँ टोखाको भुतकेल चौर नजिकै रहेको न्यू श्री गणेश इलेक्ट्रिकल जाने नि। त्यहाँ त बिजुलीका सम्पूर्ण सामानहरू सुपथ मूल्यमै पाइन्छ नि।
1: ल त्यसो भए म पनि बिजुलीका सामान लिनको लागि न्यू श्री गणेश इलेक्ट्रिकलतिरै लागे।
0: हजुर, अब तपाईँका लागि पनि बिजुलीका सम्पूर्ण सामान तथा हाउस वायरिङ गर्नु परेमा हामीलाई सम्झनुहोस्।
1: प्रोप्राइटर रविन्द्र महर्जन, मोबाइल नम्बर 98512 29 0 29, फोन नम्बर 51 10 207।
2: स्पीड अन, इन्टरप्सन्स अफ। इन्ट्रोड्युसिङ Vinet UltraFi, the ultra internet plans giving you highest internet speeds at lowest prices. Now get 175 Mbps internet with Via TV only at ₹1250 per month and enjoy uninterrupted gaming, uninterrupted studying, uninterrupted working and uninterrupted entertainment on Via TV in ultra speed. Vinet UltraFi, ultra experience, ultra entertainment, ultra value. Vinet, अब सबै कनेक्टेड।
3: शैक्षिक जगतमा अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएको लिंकन युनिभर्सिटीबाट सम्बन्धन प्राप्त यस एनसीएमटी कलेज सामाखुशी काठमाडौँमा नयाँ शैक्षिक सत्रको लागि बिएचएम, बिबिए, एमबिए, बिआइटी र बिसिएस नेटवर्क टेक्नोलोजी एन्ड साइबर सेक्युरिटी अन्तर्गत नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू:
3: दक्ष तथा अनुभवी शिक्षकद्वारा अध्यापन गराइने,
0: अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम अनुसार अध्यापन गराइने,
3: प्रत्येक सेमेस्टरमा प्रयोगात्मक कक्षाको व्यवस्था भएको,
0: पाठ्यक्रम अनुसार स्वदेश तथा विदेशमा इन्टर्नसिप गराइने,
3: मल्टिमिडिया पद्धतिबाट पढाइ हुने,
0: प्रयोगात्मक कक्षाको लागि आधुनिक र व्यवस्थित कार्यशालाको व्यवस्था भएको।
3: विस्तृत जानकारीको लागि
0: एनसीएमटी कलेज सामाखुशी काठमाडौँ, फोन नम्बर
3: 49 52 831,
0: 49 86 217,
3: 98 020 75 662।
4: ए दाई, पक्नुस् त पक्नुस्, के गर्नु भएको?
5: ले देख्नु भएन, औषधि हालेको।
4: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विष हाल्ने?
5: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
4: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
5: हजुर,
4: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
5: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
4: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
5: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
4: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
5: हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपालको सर्वाधिक बिक्री हुने प्राइम टायर्स
1: जोड्छ जीवन प्राइम टायर्सले सधैं।
2: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिच बाटोमा बाटो काटेको।
3: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो। बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
2: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
3: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
4: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौँ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
5: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सडक नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: UAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
8: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस क्याम्पसमा बिहानी समयमा BBS, BA र BEd प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 को लागि भर्ना खुल्यो।
7: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, कम्प्युटर साइन्स र एजुकेसनमा धमाधम भर्ना भइरहेको छ।
8: क्याम्पस लोकेसन
7: काठमाडौँको तिनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै
8: बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ।
7: सम्पर्क नम्बर
8: 01-4630-310,
7: 98-51-40-41-98,
8: 98-41-25-59।

0: विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
1: शैक्षिक जगतमा अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएको लिंकन युनिभर्सिटीबाट सम्बन्धन प्राप्त यस एनसीएमटी कलेज सामाखुशी काठमाडौँमा नयाँ शैक्षिक सत्रको लागि बिएचएम, बिबिए, एमबिए, बिआइटी र बिसिएस नेटवर्क टेक्नोलोजी एन्ड साइबर सेक्युरिटी अन्तर्गत नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा विशेषताहरू:
1: दक्ष तथा अनुभवी शिक्षकद्वारा अध्यापन गराइने,
2: अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम अनुसार अध्यापन गराइने,
1: प्रत्येक सेमेस्टरमा प्रयोगात्मक कक्षाको व्यवस्था भएको,
2: पाठ्यक्रम अनुसार स्वदेश तथा विदेशमा इन्टर्नसिप गराइने,
1: मल्टिमिडिया पद्धतिबाट पढाइ हुने,
2: प्रयोगात्मक कक्षाको लागि आधुनिक र व्यवस्थित कार्यशालाको व्यवस्था भएको।
1: विस्तृत जानकारीको लागि
2: एनसीएमटी कलेज सामाखुशी काठमाडौँ फोन नम्बर
1: 49 52 831,
2: 49 86 217,
1: 98 20 75 662।
3: अहिले तपाईँ सुन्दै हुनुहुन्छ हरपल एफएम 90.9 मेगाहर्ज, तपाईँको पल पलको साथी।

0: यहाँ शिविर अवधिभर ल्याब टेस्ट र शल्यक्रियामा पाउनुहोस् 20% छुट।
1: ढिलाइ नगर्नुहोस्, आजै आफ्नो नाम दर्ता गराउनुहोस् र भरपर्दो उपचार सेवाको लाभ उठाउनुहोस्।
0: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता।
1: थप जानकारीका लागि
0: शुभम इन्टरनेसनल हस्पिटल, तारकेश्वर 10 मनमैजु, काठमाडौँ।
2: न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको, करिब 3 दशक लामो शैक्षिक इतिहास बोकेको यस ग्रामीण आदर्श बहुमुखी क्याम्पसमा नयाँ शैक्षिक सत्रको लागि स्नातक तहमा बीए, बीबीएस, बीएसडब्ल्यू र बीएड का साथै सेमेस्टर प्रणाली अन्तर्गत स्नातकोत्तर तहमा एमएड तर्फ इङ्ग्लिस, नेपाली, हेल्थ र इपिएम, एमए तर्फ आरडी र सोसियोलोजी कार्यक्रमका लागि नयाँ भर्ना खुल्यो।
3: विशेषताहरू:
4: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा अध्यापन हुने,
3: शान्त तथा शैक्षिक वातावरणमा अङ्ग्रेजी र नेपाली दुवै माध्यममा अध्यापन गराइने,
4: गरिब एवं जेनदार विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था,
3: पत्रकारिता अध्ययन गर्ने विद्यार्थीका लागि आफ्नै स्टुडियोको व्यवस्था, साथै व्यवस्थित पुस्तकालय तथा कम्प्युटर ल्याबको व्यवस्था। थप जानकारीका लागि सम्पर्क
2: ग्रामीण आदर्श बहुमुखी क्याम्पस, बालाजु, नेपाल 4, फोन नम्बर 49514124।
5: व्यवसाय त दर्ता गरियो, तर अफिसका लागि आवश्यक बिल, ब्रोसर तथा भिजिटिङ कार्डहरू छाप्नु पर्ने थियो, कहाँ जाने हो?
6: हजुर पनि किन चिन्ता लिनुहुन्छ? छपाई सम्बन्धी सम्पूर्ण कामका लागि त वसुन्धरामा रहेको 12 अफसेट प्रेस छँदै छ नि।
7: हजुर, अब छपाई सम्बन्धी सम्पूर्ण कामका लागि हामीलाई सम्झनुहोस्। हामी कहाँ विवाह, व्रतबन्ध लगायत शुभ कार्यका लागि चाहिने कार्डहरू, छपाई सम्बन्धी सम्पूर्ण काम, पुस्तक छपाई, क्यालेन्डर छपाई, मल्टी कलर प्रिन्ट, स्क्रिन प्रिन्ट, ग्लू बाइन्डिङ, लेबल, पोस्टर पम्पलेट तथा भिजिटिङ कार्ड पनि छापिन्छ। सम्पर्क 12 अफसेट प्रेस, वसुन्धरा, काठमाडौँ। फोन नम्बर 01-49-85-825, 98-512-48-825।
2: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
7: त्रिभुवन विश्वविद्यालयबाट भाइस चान्सलर, स्वर्ण पदक उपाधि पाउन सफल तथा बीबीएमा 100% नतिजा ल्याउन सफल यस मोडर्न नेपाल कलेजमा नयाँ शैक्षिक सत्रका लागि स्नातक तहमा बीबीए र बीबीएसका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: साथै नेपालमा बुक बैंकको सुविधा भएको यस कलेज एक उत्कृष्ट कलेजको रूपमा रहेको जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि मोडर्न नेपाल कलेज, बहती पोखरी, 16 खुट्टे, काठमाडौँ।
4: फोन नम्बर
2: 49-55-304,
4: 49-56-592।
8: अहिले तपाईँ सुन्दै हुनुहुन्छ हरपल एफएम 90.9 मेगाहर्ज, तपाईँको पल पलको साथी।

0: नमस्कार श्यामजी, म त तपाईँको घरमै आइपुगे। ओहो, घर त चिटिक्क बनाउनु भएछ नि, अनि फर्निचरका सामान पनि उत्तिकै राम्रा रहेछन्। कहाँबाट ल्याउनु भयो नि सामान चाहिँ?
1: उही त हो नि, टोखाए गाविस चोक नयाँ बस्तीमा रहेको झोरमाङकाल बिरबहादुर फर्निचर उद्योगबाट। त्यहाँ त घरका लागि चाहिने बक्स पलङ, सोफा, डाइनिङ टेबल, दराज, चौकोज, खापा पाउनुका साथै विभिन्न डिजाइनका फर्निचरहरू अर्डर बमोजिम तयार गरिन्छ भने मोडुलर किचन र पार्केटिङ पनि गरिन्छ नि।
2: हजुर, अब तपाईँले भने जस्तै फर्निचरका सम्पूर्ण सामान बनाउनका लागि सम्झनै पर्ने नाम
1: झोरमाङकाल बिरबहादुर फर्निचर उद्योग, टोखा एक गाविस चोक नयाँ बस्ती। फोन नम्बर
0: 9860-35-43-86,
1: 9818-67-78-42।
3: स्पीड अन, इन्टरप्सन्स अफ। इन्ट्रोड्युसिङ वाइनेट अल्ट्राफाई, द अल्ट्रा इन्टरनेट प्लान्स गिभिङ यु हाइएस्ट इन्टरनेट स्पीड्स एट लोएस्ट प्राइसेस। Now, get 175 Mbps internet with Via TV only at ₹1250 per month. And enjoy uninterrupted gaming, uninterrupted studying, uninterrupted working, and uninterrupted entertainment on Via TV in ultra speed. Vinet UltraFi. Ultra experience, ultra entertainment, ultra value. Vinet. अब सबै कनेक्टेड।
4: हैन हो राम दाई, तपाईँ के सोच्दै हुनुहुन्छ?
0: हेर्नुहोस् न श्याम भाइ, घर त बनाइयो, अब घरका लागि चाहिने बिजुलीका सामान चाहिँ कहाँबाट ल्याउने भनेर सोच्दैछु नि।
4: ल दाई, पनि यसको लागि त केही सोच्नै पर्दैन नि। तपाईँ हामी सबैलाई पाएक पर्ने ठाउँ टोखाको भुतकेल चौर नजिकै रहेको न्यू श्री गणेश इलेक्ट्रिकल जाने नि। त्यहाँ त बिजुलीका सम्पूर्ण सामानहरू सुपथ मूल्यमै पाइन्छ नि।
0: ल त्यसो भए म पनि बिजुलीका सामान लिनको लागि न्यू श्री गणेश इलेक्ट्रिकल तिरै लागे।
4: हजुर, अब तपाईँका लागि पनि बिजुलीका सम्पूर्ण सामान तथा हाउस वायरिङ गर्नु परेमा हामीलाई सम्झनुहोस्।
0: प्रोप्राइटर रविन्द्र महर्जन, मोबाइल नम्बर 9852-29-0029, फोन नम्बर 5110-207।
5: हेलो
6: हेलो,
5: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
6: हुन्छ हुन्छ, पठाउँछ है। ए ए नानी, छोरी।
7: हजुर।
6: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
7: लो दिन त। हेलो, भन्नुहोस् त।
5: हेलो हजुर।
7: हजुर,
5: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
7: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
6: ए नानी, के भन्ने रहेछ, के भयो?
7: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
6: ल ल ल, किन दिन्थे?
8: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
9: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
8: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउ।
9: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: स्वास्थ्य सबैको अमूल्य धन हो, त्यसैले स्वास्थ्यप्रति सबै सजग हौं।
12: त्यही स्वास्थ्यमा कुनै बेला समस्या उत्पन्न हुन सक्छ, त्यति बेला तपाईँका लागि बीपी स्मृति अस्पताल सहयोगी हुन सक्छ।
11: बीपी स्मृति सामुदायिक सहकारी अस्पताल लिमिटेडद्वारा सञ्चालित यस बीपी स्मृति अस्पतालमा निम्न किसिमका सेवाहरू उपलब्ध रहेका छन्:
13: 24 घण्टा आकस्मिक सेवा,
14: जनरल मेडिकल सेवा,
13: छाती रोग, मुटु रोग, न्युरो मेडिसिन, न्युरो सर्जिकल सेवा,
14: मुत्र रोग, प्रोस्टेट मेडिकल तथा सर्जिकल सेवा,
13: छाला रोग, मानसिक रोग, स्त्री तथा प्रसूति रोग, परिवार नियोजनका स्थायी तथा अस्थायी सेवा,
14: हाड तथा जोर्नी, दन्त चिकित्सा, नाक कान घाँटी सेवा,
13: फिजियोथेरापी तथा प्याथोलोजीका सबै सेवाहरू,
14: बाल रोग मेडिकल तथा बाल शल्य चिकित्सा सेवा,
15: आँखा रोग, कलेजो रोग, इन्डोस्कोपी सेवा,
13: कोलोनोस्कोपी सेवा, आइसीयू, भेन्टिलेटर सेवा,
14: एनआइसीयू तथा पीआईसीयू सेवा,
13: जनरल हेल्थ चेक तथा वेलनेस सेवा,
14: एक्सरे तथा अल्ट्रासाउन्ड सेवा,
13: फार्मेसी सेवा।
11: सबैका लागि सधैँका लागि
12: बिपी स्मृति अस्पताल काठमाडौँ वसुन्धरा चौकी ठिक पछाडी।
15: फोन नम्बर 4987094 4987096 4970051 4970052। साथै यस अस्पतालमा किडनी हेमोडायलिसिस सेवा सञ्चालन भएको बारे सहर्ष जानकारी गराउँदछौँ।

0: जगतमा अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएको लिंकन युनिभर्सिटीबाट सम्बन्धन प्राप्त यस एनसीएमटी कलेज सामाखुशी काठमाडौँमा नयाँ शैक्षिक सत्रको लागि बिएचएम बिबिए एमबिए बिआइटी र बिसिएस नेटवर्क टेक्नोलोजी एन्ड साइबर सेक्युरिटी अन्तर्गत नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू
0: दक्ष तथा अनुभवी शिक्षकद्वारा अध्यापन गराइने
1: अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम अनुसार अध्यापन गराइने
0: प्रत्येक सेमेस्टरमा प्रयोगात्मक कक्षाको व्यवस्था भएको
1: पाठ्यक्रम अनुसार स्वदेश तथा विदेशमा इन्टर्नसिप गराइने
0: मल्टिमिडिया पद्धतिबाट पढाइ हुने
1: प्रयोगात्मक कक्षाको लागि आधुनिक र व्यवस्थित कार्यशालाको व्यवस्था भएको
0: विस्तृत जानकारीको लागि
1: एनसीएमटी कलेज सामाखुशी काठमाडौँ फोन नम्बर
0: 49 52 831
1: 49 86 217
0: 98 025 75 662
2: मोबाइलमा मात्र कति जुमिरा जाउँ कतै
3: एउटा वेबसाइट बनाउनु छ मेरो अफिसको गुगल सर्च गरिरहे नि
2: ए के टेन्सन लिइरहे त वेबसाइट सोल्युसन नेपाललाई भन्ने नि
3: हो र
2: हो नि मेरो अफिसको वेबसाइट त त्यही बनाएको हो हजुर यहाँहरूको विभिन्न व्यापार व्यवसाय संघ संस्था लगायत निकायका वेबसाइटहरू बनाउनु छ भने हामीलाई सम्झनुहोस्
3: साथै हामी कहाँ अनलाइन न्युज पोर्टल साइट तथा अनलाइन रेडियो बनाइने लगायत वेब होस्टिङ र डोमेन रजिस्ट्रेसनको पनि व्यवस्था रहेको छ
2: सम्पर्क नम्बर
3: 98 41 425 420 98 41 425 420
2: अफिसियल वेबसाइट
3: वेबसाइट solutionnepal.com

0: नेपालको सर्वाधिक बिक्री हुने प्राइम टायर्स
1: जोड्छ जीवन प्राइम टायर्सले सधैं।
2: UAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
3: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस क्याम्पसमा बिहानी समयमा BBS, BA र BEd प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 को लागि भर्ना खुल्यो।
2: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, कम्प्युटर साइन्स र एजुकेसनमा धमाधम भर्ना भइरहेको छ।
3: क्याम्पस लोकेसन
2: काठमाडौँको तिनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै
3: बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ।
2: सम्पर्क नम्बर
3: 01-4630-310
2: 98-51-40-41-98
3: 98-41-25-59-57।
4: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
5: लो किन नि, के भो सन्चो भएन?
4: होइन, यतिकै जानै मन लागेन।
5: यतिकै पनि हुन्छ?
4: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
5: ए कुरा त्यस्तो पो, ल हिँड म पनि तिमी सँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
6: नमस्ते, कति कामले पाल्नु भयो?
5: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
6: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
4: हस् म्याडम।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: अब तपाईहरुमा सहुलियत शुल्कमा भरपर्दो सेवा दिनका लागि
3: 24 घण्टा आकस्मिक सेवा सहित तारकेश्वर 10 लोकतान्त्रिक चोकमा
8: शुभम इन्टरनेशनल हस्पिटल।
3: हाम्रा उपलब्ध सेवाहरु
8: 24 घण्टा इमर्जेन्सी सेवा,
3: एक्सरे सेवा,
8: USG इको सेवा,
3: ECG सेवा,
8: सुविधा सम्पन्न ल्याबको व्यवस्था,
3: 24 घण्टा फार्मेसी सेवा, जनरल ओपिडी सेवा तर्फ
8: जनरल मेडिसिन, स्त्री तथा प्रसूति रोग, छाला रोग, मुटु रोग, मूत्र रोग, बाल रोग, श्वास प्रश्वास सम्बन्धी, हार जोड्नी सम्बन्धी समस्याको उपचार, सर्जरी, ENT, हेड एन्ड नेक सर्जरी, मनोचिकित्सक परामर्श सेवाका साथ साथै होल बडी चेकअपको समेत व्यवस्था रहेको छ।
3: थप जानकारीको लागि
8: शुभम इन्टरनेसनल हस्पिटल, तारकेश्वर 10 लोकतान्त्रिक चोक,
3: फोन नम्बर
8: 01-40-27-300।
3: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
2: त्रिभुवन विश्वविद्यालयबाट भाइस चान्सलर स्वर्ण पदक उपाधि पाउन सफल तथा BBA 100% नतिजा ल्याउन सफल यस मोडर्न नेपाल कलेजमा नयाँ शैक्षिक सत्रका लागि स्नातक तहमा BBA र BBS का लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौँ।
3: साथै नेपालमा बुक बैंकको सुविधा भएको यस कलेज एक उत्कृष्ट कलेजको रूपमा रहेको जानकारी गराउँदछौँ।
2: थप जानकारीका लागि
3: मोडर्न नेपाल कलेज बहती पोखरी 16 खुट्टे काठमाडौँ,
2: फोन नम्बर
3: 49-55-304
2: 49-56-592।
9: अहिले तपाईँ सुन्दै हुनुहुन्छ हरपल FM 90.9 MHz, तपाईँको पल पलको साथी।
10: आज बोतला खुल्ला।

0: कम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको, करिब 3 दशक लामो शैक्षिक इतिहास बोकेको यस ग्रामीण आदर्श बहुमुखी क्याम्पसमा नयाँ शैक्षिक सत्रको लागि स्नातक तहमा बीए, बीबीएस, बीएसडब्ल्यू र बीएड का साथै सेमेस्टर प्रणाली अन्तर्गत स्नातकोत्तर तहमा एमएड तर्फ इङ्ग्लिस, नेपाली, हेल्थ र इपिएम, एमए तर्फ आरडी र सोसियोलोजी कार्यक्रमका लागि नयाँ भर्ना खुल्यो।
1: विशेषताहरू:
2: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा अध्यापन हुने,
1: शान्त तथा शैक्षिक वातावरणमा अङ्ग्रेजी र नेपाली दुवै माध्यममा अध्यापन गराइने,
2: गरिब एवं जेनदार विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था,
1: पत्रकारिता अध्ययन गर्ने विद्यार्थीका लागि आफ्नै स्टुडियोको व्यवस्था, साथै व्यवस्थित पुस्तकालय तथा कम्प्युटर ल्याबको व्यवस्था। थप जानकारीका लागि सम्पर्क
0: ग्रामीण आदर्श बहुमुखी क्याम्पस बालाजू नेपाल टार, फोन नम्बर 49 54 124 49 54 124।

0: विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
1: स्वास्थ्य सबैको अमूल्य धन हो, त्यसैले स्वास्थ्य प्रति सबै सजग हौं।
2: यही स्वास्थ्यमा कुनै बेला समस्या उत्पन्न हुन सक्छ, त्यति बेला तपाईँका लागि बीपी स्मृति अस्पताल सहयोगी हुन सक्छ।
1: बीपी स्मृति सामुदायिक सहकारी अस्पताल लिमिटेडद्वारा सञ्चालित यस बीपी स्मृति अस्पतालमा निम्न किसिमका सेवाहरू उपलब्ध रहेका छन्।
3: 24 घण्टा आकस्मिक सेवा,
4: जनरल मेडिकल सेवा,
3: छाती रोग, मुटु रोग, न्युरो मेडिसिन, न्युरो सर्जिकल सेवा,
4: मुत्र रोग, प्रोस्टेट मेडिकल तथा सर्जिकल सेवा,
3: छाला रोग, मानसिक रोग, स्त्री तथा प्रसूति रोग, परिवार नियोजनका स्थायी तथा अस्थायी सेवा,
4: हाड तथा जोर्नी, दन्त चिकित्सा, नाक कान घाँटी सेवा,
3: फिजियोथेरापी तथा प्याथोलोजीका सबै सेवाहरू,
4: बाल रोग मेडिकल तथा बाल शल्य चिकित्सा सेवा,
5: आँखा रोग, कलेजो रोग, इन्डोस्कोपी सेवा,
3: कोलोनोस्कोपी सेवा, आइसियु, भेन्टिलेटर सेवा,
4: एनआइसियु तथा पिआइसियु सेवा,
3: जनरल हेल्थ चेक तथा वेलनेस सेवा,
4: एक्सरे तथा अल्ट्रासाउन्ड सेवा,
3: फार्मेसी सेवा।
1: सबैका लागि सधैँका लागि
4: बीपी स्मृति अस्पताल काठमाडौँ वसुन्धरा चौकी ठिक पछाडी।
5: फोन नम्बर 4987094, 4987096, 4970051, 4970052। साथै यस अस्पतालमा किडनी हेमोडायलिसिस सेवा सञ्चालन भएको बारे सहर्ष जानकारी गराउँदछौ।
6: स्पीड अन, इन्टरप्सन्स अफ। इन्ट्रोड्युसिङ वाइनेट अल्ट्राफाइ, the ultra internet plans giving you highest internet speeds at lowest prices. Now get 175 mbps internet with Via TV only at ₹1250 per month and enjoy uninterrupted gaming, uninterrupted studying, uninterrupted working and uninterrupted entertainment on Via TV in ultra speed. Vinet UltraFi, ultra experience, ultra entertainment, ultra value. Vianet, aba sabai connected.
2: Swasthya nai sabai bhanda thulo dhan ho.
1: Ke tapai wa tapai ka afanta lamo samay dekhi kunai shalyakriya garaune sochma hununcha?
2: यदि त्यसो हो भने तपाईँको स्वास्थ्यको ख्याल राख्दै मनमैजु 10 तारकेश्वर स्थित शुभम इन्टरनेसनल हस्पिटलले लिएर आएको छ निशुल्क जनरल सर्जिकल स्वास्थ्य शिविर।
1: आइतबारदेखि शनिबारसम्म हरेक दिन दिउँसो ठिक 4 बजेदेखि अनुभवी र दक्ष शल्य चिकित्सकहरूद्वारा निशुल्क स्वास्थ्य परीक्षण गराउनुहोस्।
2: त्यति मात्र कहाँ हो र?
1: यहाँ शिविर अवधिभर ल्याब टेस्ट र शल्यक्रियामा पाउनुहोस् 20% छुट।
2: ढिलाइ नगर्नुहोस्, आजै आफ्नो नाम दर्ता गराउनुहोस् र भरपर्दो उपचार सेवाको लाभ उठाउनुहोस्।
1: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता।
2: थप जानकारीका लागि
1: शुभम इन्टरनेसनल हस्पिटल, तारकेश्वर 10 मनमैजु काठमाडौँ।
5: नमस्कार श्यामजी, म त तपाईँको घरमै आइपुगेँ। ओहो, घर त चिटिक्क बनाउनु भएछ नि, अनि फर्निचरका सामान पनि उत्तिकै राम्रा रहेछन्। कहाँबाट ल्याउनु भयो नि सामान चाहिँ?
7: उही त हो नि, टोखाए गाविस चोक नयाँ बस्तीमा रहेको झोरमाङ्काल बिरबहादुर फर्निचर उद्योगबाट। त्यहाँ त घरका लागि चाहिने बक्स पलङ, सोफा, डाइनिङ टेबल, दराज, चौकोज, खापा पाउनुका साथै विभिन्न डिजाइनका फर्निचरहरू अर्डर बमोजिम तयार गरिन्छ भने मोडुलर किचन र

0: मार्केटिङ पनि गरिन्छ नि।
1: हजुर, अब तपाईँले भने जस्तै फर्निचरका सम्पूर्ण सामान बनाउनका लागि सम्झनै पर्ने नाम
0: झोरमाङ्गाल बिरबहादुर फर्निचर उद्योग, टोखा एक गाविस चोक नयाँ बस्ती। फोन नम्बर
2: 9860-35-43-86,
0: 9818-67-78-42।
3: अहिले तपाईँ सुन्दै हुनुहुन्छ हरपल एफएम 90.9 मेगाहर्ज, तपाईँको पल पलको साथी।

सलाम ले जाता हुआ उड़न खटोला और बीन बजाती हुई

0: पिकनिक पार्टी दुनिया साथी आह कति जाती लुकी छिपी छड्के हेराई सबको मै माथि स्कुल अफिस सभा समारोह जो जति छन् सहपाठी सबको सोध एउटै नै छ तिमी कपडा कहाँ सिलाउँछौ साथी
1: मतिना टेलर्स
0: मतिना मतिना टेलर्स
1: न त सस्तो न त महँगो तपाईँको परिपक्व व्यक्तित्व सुहाउँदो मतिना टेलर्स टोखा गेट र भुतखेल बस पार्क अगाडि मोबाइल नम्बर 9841520 03
2: होइन हो राम दाई तपाईँ के सोच्दै हुनुहुन्छ
1: हेर्नुहोस् न श्याम भाइ घर त बनाइयो अब घरका लागि चाहिने बिजुलीका सामान चाहिँ कहाँबाट ल्याउने भनेर सोच्दैछु नि
2: ल दाई पनि यसको लागि त केही सोच्नै पर्दैन नि तपाईँ हामी सबैलाई पाएक पर्ने ठाउँ टोखाको भुतकेल चौर नजिकै रहेको न्यू श्री गणेश इलेक्ट्रिकल जाने नि त्यहाँ त बिजुलीका सम्पूर्ण सामानहरू सुपथ मूल्यमै पाइन्छ नि
1: ल त्यसो भए म पनि बिजुलीका सामान लिनको लागि न्यू श्री गणेश इलेक्ट्रिकलतिरै लागे
2: हजुर अब तपाईँका लागि पनि बिजुलीका सम्पूर्ण सामान तथा हाउस वायरिङ गर्नु परेमा हामीलाई सम्झनुहोस्
1: प्रोप्राइटर रविन्द्र महर्जन मोबाइल नम्बर 9851209029 फोन नम्बर 5110207
3: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
2: त्रिभुवन विश्वविद्यालयबाट भाइस चान्सलर स्वर्ण पदक उपाधि पाउन सफल तथा बिबिएमा 100% नतिजा ल्याउन सफल यस मोडर्न नेपाल कलेजमा नयाँ शैक्षिक सत्रका लागि स्नातक तहमा बिबिए र बिबिएसका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौँ
4: साथै नेपालमा बुक बैङ्कको सुविधा भएको यस कलेज एक उत्कृष्ट कलेजको रूपमा रहेको जानकारी गराउँदछौँ
5: थप जानकारीका लागि
6: मोडर्न नेपाल कलेज बहती पोखरी 16 खुट्टे काठमाडौँ
5: फोन नम्बर
6: 49553004
5: 49565092
7: शुभ प्रभात गुरुआमा
8: शुभ प्रभात बस आज हामी के विषयमा छलफल गर्छौ
7: वैदेशिक रोजगारीको विषयमा गुरुआमा
8: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन् पालै पालो भन त
9: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
8: हो अरू भन त
10: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ
11: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
8: स्याबास कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ अरूको पनि केही छ कि
12: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ
13: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा
11: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ
8: हो वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ
14: नेपाल सरकार विज्ञापन बोर्ड
15: ए हजुर यति राम्रो घर त बनाइयो अब यसका लागि चाहिने बाथरूम र किचनका सामान घरको बाहिरी आवरणको लागि चाहिने एलिभेसन टाइल चाहिँ कहाँबाट ल्याउने
2: ए त्यसको चिन्ता लिनु पर्दैन नि हामीले यी सबै सामानको लागि त 20 वर्षदेखि ग्राहकको सेवामा समर्पित गणपति ट्रेड कन्सर्न छ नि
1: हजुर गणपति ट्रेड कन्सर्न हामी कहाँ बाथरूम र किचनका लागि चाहिने सम्पूर्ण सामान एलिभेसन टाइल निटको ब्रान्डको मुम्बईमा बनेको अरू टाइलको तुलनामा बलियो टाइल विभिन्न रङमा वाल र फ्लोरको 10-13 देखि 12-36 सम्मको साइजमा पाउनुको साथै नेपाटप ब्रान्डको पिभीसी पाइप पिपिआर पाइप र फिटिङ ज्याकोवेयर ब्रान्डको धारा तथा इन्क्लोजर र ज्याकोवेयर लाइटिङ पनि उपलब्ध छ
2: सम्पर्क गणपति ट्रेड कन्सर्न गौशाला काठमाडौँ कृषि विकास बैङ्कको ठिक अगाडि फोन नम्बर
15: 44-88-961
2: 44-62-161
15: 98-41-20-21-15
2: 98-5-11-88-961
15: 98-5-11-98-975

0: नेपालको सर्वाधिक बिक्री हुने प्राइम टायर्स
1: जोड्छ जीवन प्राइम टायर्सले सधैं।
2: स्वास्थ्य सबैको अमूल्य धन हो, त्यसैले स्वास्थ्य प्रति सबै सजग हौं।
3: यही स्वास्थ्यमा कुनै बेला समस्या उत्पन्न हुन सक्छ, त्यति बेला तपाईँका लागि बीपी स्मृति अस्पताल सहयोगी हुन सक्छ।
2: बीपी स्मृति सामुदायिक सहकारी अस्पताल लिमिटेडद्वारा सञ्चालित यस बीपी स्मृति अस्पतालमा निम्न किसिमका सेवाहरू उपलब्ध रहेका छन्।
4: 24 घण्टा आकस्मिक सेवा,
5: जनरल मेडिकल सेवा,
4: छाती रोग, मुटु रोग, न्युरो मेडिसिन, न्युरो सर्जिकल सेवा,
5: मुत्र रोग, प्रोस्टेट मेडिकल तथा सर्जिकल सेवा,
4: छाला रोग, मानसिक रोग, स्त्री तथा प्रसूति रोग, परिवार नियोजनका स्थायी तथा अस्थायी सेवा,
5: हाड तथा जोर्नी, दन्त चिकित्सा, नाक कान घाँटी सेवा,
4: फिजियोथेरापी तथा प्याथोलोजीका सबै सेवाहरू,
5: बाल रोग मेडिकल तथा बाल शल्य चिकित्सा सेवा,
6: आँखा रोग, कलेजो रोग, इन्डोस्कोपी सेवा,
4: कोलोनोस्कोपी सेवा, आइसियु, भेन्टिलेटर सेवा,
5: एनआइसियु तथा पिआइसियु सेवा,
4: जनरल हेल्थ चेक तथा वेलनेस सेवा,
5: एक्सरे तथा अल्ट्रासाउन्ड सेवा,
4: फार्मेसी सेवा।
2: सबैका लागि सधैँका लागि
5: बीपी स्मृति अस्पताल काठमाडौँ वसुन्धरा चौकी ठिक पछाडी।
6: फोन नम्बर 4987094, 4987096, 4970051, 4970052। साथै यस अस्पतालमा किडनी हेमोडायलिसिस सेवा सञ्चालन भएको बारे सहर्ष जानकारी गराउँदछौ। शैक्षिक जगतमा अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएको लिंकन युनिभर्सिटीबाट सम्बन्धन प्राप्त यस एनसीएमटी कलेज सामाखुशी काठमाडौँमा नयाँ शैक्षिक सत्रको लागि बिएचएम, बिबिए, एमबिए, बिआइटी र बिसिएस नेटवर्क टेक्नोलोजी एन्ड साइबर सेक्युरिटी अन्तर्गत नयाँ भर्ना खोलेको सहर्ष जानकारी गराउँदछौ।
5: हाम्रा विशेषताहरू:
6: दक्ष तथा अनुभवी शिक्षकद्वारा अध्यापन गराइने,
5: अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम अनुसार अध्यापन गराइने,
6: प्रत्येक सेमेस्टरमा प्रयोगात्मक कक्षाको व्यवस्था भएको,
5: पाठ्यक्रम अनुसार स्वदेश तथा विदेशमा इन्टर्नसिप गराइने,
6: मल्टिमिडिया पद्धतिबाट पढाइ हुने,
5: प्रयोगात्मक कक्षाको लागि आधुनिक र व्यवस्थित कार्यशालाको व्यवस्था भएको।
6: विस्तृत जानकारीको लागि
5: एनसीएमटी कलेज सामाखुशी काठमाडौँ फोन नम्बर
6: 4952831,
5: 4986217,
6: 9802075662।
7: नमस्कार श्यामजी, म त तपाईँको घरमै आइपुगेँ। ओहो, घर त चिटिक्क बनाउनु भएछ नि, अनि फर्निचरका सामान पनि उत्तिकै राम्रा रहेछन्। कहाँबाट ल्याउनु भयो नि सामान चाहिँ?
8: उही त हो नि, टोखाए गाविस चोक नयाँ बस्तीमा रहेको झोरमाङ्काल बिरबहादुर फर्निचर उद्योगबाट। त्यहाँ त घरका लागि चाहिने बक्स पलङ, सोफा, डाइनिङ टेबल, दराज, चौकोज, खापा पाउनुका साथै विभिन्न डिजाइनका फर्निचरहरू अर्डर बमोजिम तयार गरिन्छ भने मोडुलर किचन र मार्केटिङ पनि गरिन्छ नि।
4: हजुर, अब तपाईँले भने जस्तै फर्निचरका सम्पूर्ण सामान बनाउनका लागि सम्झनै पर्ने नाम
8: झोरमाङ्काल बिरबहादुर फर्निचर उद्योग, टोखा एक गाविस चोक नयाँ बस्ती। फोन नम्बर
7: 9860353486,
8: 9818678842।
9: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
10: लामो शैक्षिक इतिहास भएको त्रिवीद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस क्याम्पसमा बिहानी समयमा BBS, BA र BEd प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो।
9: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, कम्प्युटर साइन्स र एजुकेसनमा धमाधम भर्ना भइरहेको छ।
10: क्याम्पस लोकेसन
9: काठमाडौँको तिनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै
10: बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ।
9: सम्पर्क नम्बर
10: 01-4630-310,
9: 9851-40-41-98,
10: 9841-25-59।

0: विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ हरपल एफएम 90.9 मेगाहर्ज, तपाईँको पल पलको साथी।

0: व्यवसाय त दर्ता गरियो, तर अफिसका लागि आवश्यक बिल, ब्रोसर तथा भिजिटिङ कार्डहरू छाप्नु पर्ने थियो, कहाँ जाने होला?
1: हजुर पनि किन चिन्ता लिनुहुन्छ? छपाई सम्बन्धी सम्पूर्ण कामका लागि त वसुन्धरामा रहेको 12 अफसेट प्रेस छँदै छ नि।
2: हजुर, अब छपाई सम्बन्धी सम्पूर्ण कामका लागि हामीलाई सम्झनुहोस्। हामी कहाँ विवाह, व्रतबन्ध लगायत शुभ कार्यका लागि चाहिने कार्डहरू, छपाई सम्बन्धी सम्पूर्ण काम, पुस्तक छपाई, क्यालेन्डर छपाई, मल्टिकलर प्रिन्ट, स्क्रिन प्रिन्ट, ग्लू बाइन्डिङ, लेबल, पोस्टर पम्पलेट तथा भिजिटिङ कार्ड पनि छापिन्छ। सम्पर्क 12 अफसेट प्रेस, वसुन्धरा, काठमाडौँ। फोन नम्बर 01-49-85-825, 98-512-48-825।
3: न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको, करिब 3 दशक लामो शैक्षिक इतिहास बोकेको यस ग्रामीण आदर्श बहुमुखी क्याम्पसमा नयाँ शैक्षिक सत्रको लागि स्नातक तहमा बीए, बीबीएस, बीएसडब्ल्यू र बीएड का साथै सेमेस्टर प्रणाली अन्तर्गत स्नातकोत्तर तहमा एमएड तर्फ इङ्ग्लिस, नेपाली, हेल्थ र इपिएम, एमए तर्फ आरडी र सोसियोलोजी कार्यक्रमका लागि नयाँ भर्ना खुल्यो।
4: विशेषताहरू:
5: लक्ष्य तथा अनुभवी प्राध्यापकहरूद्वारा अध्यापन हुने,
4: शान्त तथा शैक्षिक वातावरणमा अङ्ग्रेजी र नेपाली दुवै माध्यममा अध्यापन गराइने,
5: गरिब एवं जेनदार विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था,
4: पत्रकारिता अध्ययन गर्ने विद्यार्थीका लागि आफ्नै स्टुडियोको व्यवस्था, साथै व्यवस्थित पुस्तकालय तथा कम्प्युटर ल्याबको व्यवस्था। थप जानकारीका लागि सम्पर्क
3: ग्रामीण आदर्श बहुमुखी क्याम्पस, बालाजु, नेपाल चार। फोन नम्बर 49-54-124, 49-54-124।
6: होइन हो रामदाई, तपाईँ के सोच्दै हुनुहुन्छ?
3: हेर्नुहोस् न श्याम भाइ, घर त बनाइयो, अब घरका लागि चाहिने बिजुलीका सामान चाहिँ कहाँबाट ल्याउने भनेर सोच्दैछु नि।
6: ल दाई, पनि यसको लागि त केही सोच्नै पर्दैन नि। तपाईँ हामी सबैलाई पाएक पर्ने ठाउँ टोखाको भुतकेल चौर नजिकै रहेको न्यू श्री गणेश इलेक्ट्रिकल जाने नि। त्यहाँ त बिजुलीका सम्पूर्ण सामानहरू सुपथ मूल्यमै पाइन्छ नि।
3: ल त्यसो भए म पनि बिजुलीका सामान लिनको लागि न्यू श्री गणेश इलेक्ट्रिकलतिरै लागे।

0: सेवा सुविधा के छन् थाहा नपाएको?
1: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
0: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
1: ए, सहरमा मात्र होला नि?
0: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
1: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
4: त्रिभुवन विश्वविद्यालयबाट भाइस चान्सलर स्वर्णपदक उपाधि पाउन सफल तथा बिबिएमा 100% नतिजा ल्याउन सफल यस मोडर्न नेपाल कलेजमा नयाँ शैक्षिक सत्रका लागि स्नातक तहमा बिबिए र बिबिएसका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौँ।
3: साथै नेपालमा बुक बैङ्कको सुविधा भएको यस कलेज एक उत्कृष्ट कलेजको रूपमा रहेको जानकारी गराउँदछौँ।
5: थप जानकारीका लागि मोडर्न नेपाल कलेज बहती पोखरी 16 खुट्टे काठमाडौँ,
6: फोन नम्बर
5: 49553004
6: 49565092।
7: स्पीड अन, इन्टरप्सन्स अफ। इन्ट्रोड्युसिङ Vinet Ultra 5, द अल्ट्रा इन्टरनेट प्लान्स गिभिङ यु हाइएस्ट इन्टरनेट स्पीड्स एट लोवेस्ट प्राइसेस। Now get 175 Mbps internet with Via TV only at ₹1250 per month and enjoy uninterrupted gaming, uninterrupted studying, uninterrupted working and uninterrupted entertainment on Via TV in ultra speed. Vinet Ultra 5. Ultra experience, ultra entertainment, ultra value. Vinet अब सबै कनेक्टेड।
8: पिकनिक पार्टी दुनिया साथी आहकती जाती लुकी छिपी छड़के हेराई सबको मै माथि स्कूल अफिस सभा समारोह जो जति छन् सहपाठी सबको सोधा एउटै नै छ, तिमी कपडा कहाँ सिलाउँछौ साथी?
9: मतिना टेलर्स।
8: मतिना, मतिना टेलर्स।
9: न त सस्तो न त महँगो, तपाईँको परिपक्व व्यक्तित्व सुहाउँदो मतिना टेलर्स, टोखा गेट र भुतखेल बस पार्क अगाडि। मोबाइल नम्बर 9841501203।
10: अहिले तपाईँ सुन्दै हुनुहुन्छ हरपल FM 90.9 MHz, तपाईँको पल पलको साथी।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
1: त्रिभुवन विश्वविद्यालयबाट भाइस चान्सलर स्वर्णपदक उपाधि पाउन सफल तथा बिबिएमा शत प्रतिशत नतिजा ल्याउन सफल यस मोडर्न नेपाल कलेजमा नयाँ शैक्षिक सत्रका लागि स्नातक तहमा बिबिए र बिबिएसका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: साथै नेपालमा बुक बैंकको सुविधा भएको यस कलेज एक उत्कृष्ट कलेजको रूपमा रहेको जानकारी गराउँदछौ।
0: थप जानकारीका लागि मोडर्न नेपाल कलेज बहती पोखरी 16 खुट्टे काठमाडौँ
3: फोन नम्बर
0: 49 55 304
3: 49 56 592
1: 32 वर्षदेखि निरन्तर सेवा दिँदै आइरहेको बाल बालिका महिला र अन्य मल्टी स्पेसियालिटी रोगहरू सम्बन्धी नेपालको पहिलो निजी अस्पताल इसान बाल तथा महिला अस्पताल वसुन्धारा खोला पुलबाट 300 मिटर टोखा 5 मा अत्याधुनिक बाल र बिरामी मैत्री आफ्नै भवनबाट सम्पूर्ण सुविधा सहित सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू
1: बालरोग विशेषज्ञबाट 24 घण्टा आकस्मिक सेवाहरू नवजात बालरोग शल्यक्रिया ट्रमा हार्ट जोर्नी महिला तथा प्रसूति तथा अन्य आकस्मिक सेवाहरू र शल्यक्रियाहरू
2: हरेक दिन शनिबार समेत फोन एवं अनलाइनबाट ओपिडी बुकिङ गरी बिहान 7 बजेदेखि बेलुकी 8 बजेसम्म अनुभवी विशेषज्ञबाट नवजात रोग बाल सर्जरी बाल युरोलोजी इन्डोस्कोपी बाल क्यान्सर मुटु रोग मृगौला आन्द्रा नसा बाल विकास मनोविज्ञान मानसिक रोग हार्ट जोर्नी दन्त छाला रोग नाक कान घाँटी तथा आँखा रोगका विशेषज्ञ सेवाहरू
1: सबै उमेरका लागि हाड जोर्नी दन्त छाला रोग नाक कान घाँटी तथा आँखा रोग जनरल मेडिसिन इन्डोस्कोपी सम्बन्धी सेवाहरू साथै बच्चादेखि वयस्क तथा वृद्धसम्मका लागि पेट नछिरिकन गरिने ल्याप्रोस्कोपी सर्जरी
2: प्रत्येक दिन शनिबार समेत बच्चादेखि वृद्धसम्म सबैको लागि सम्पूर्ण खोप सुविधा
1: साथै 24 घण्टा आकस्मिक सेवाहरू एनआइसियू पिआइसियू सिटी स्क्यान 4D अल्ट्रासाउन्ड एक्सरे ल्याब एम्बुलेन्सका सेवाहरू
2: थप जानकारीको लागि इसान बाल तथा महिला अस्पताल टोखा 5 काठमाडौँ
1: सम्पर्क नम्बर 01 49 59 560 49 81 962 98 46 1916 69 98 69 52 61 59
0: शैक्षिक जगतमा अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएको लिंकन युनिभर्सिटीबाट सम्बन्धन प्राप्त यस एनसीएमटी कलेज सामाखुशी काठमाडौँमा नयाँ शैक्षिक सत्रको लागि बिएचएम बिबिए एमबिए बिआइटी र बिसिएस नेटवर्क टेक्नोलोजी एन्ड साइबर सेक्युरिटी अन्तर्गत नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू
0: दक्ष तथा अनुभवी शिक्षकद्वारा अध्यापन गराइने
1: अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम अनुसार अध्यापन गराइने
0: प्रत्येक सेमेस्टरमा प्रयोगात्मक कक्षाको व्यवस्था भएको
1: पाठ्यक्रम अनुसार स्वदेश तथा विदेशमा इन्टर्नसिप गराइने
0: मल्टिमिडिया पद्धतिबाट पढाइ हुने
1: प्रयोगात्मक कक्षाको लागि आधुनिक र व्यवस्थित कार्यशालाको व्यवस्था भएको
0: विस्तृत जानकारीको लागि
1: एनसीएमटी कलेज सामाखुशी काठमाडौँ फोन नम्बर
0: 49 52 831
1: 49 86 217
0: 98 020 75 662
4: अब तपाईहरुमा सहुलियत शुल्कमा भरपर्दो सेवा दिनका लागि
2: 24 घण्टा आकस्मिक सेवा सहित तारकेश्वर 10 लोकतान्त्रिक चोकमा
4: शुभम इन्टरनेशनल हस्पिटल
2: हाम्रा उपलब्ध सेवाहरू
4: 24 घण्टा इमर्जेन्सी सेवा
2: एक्सरे सेवा
4: यूएसजी इको सेवा
2: ईसीजी सेवा
4: सुविधा सम्पन्न ल्याबको व्यवस्था
2: 24 घण्टा फार्मेसी सेवा जनरल ओपिडी सेवा तर्फ
4: जनरल मेडिसिन स्त्री तथा प्रसूति रोग छाला रोग मुटु रोग मूत्र रोग बाल रोग श्वास प्रश्वास सम्बन्धी हार जोड्ने सम्बन्धी समस्याको उपचार सर्जरी ईएनटी हेड एन्ड नेक सर्जरी मनोचिकित्सक परामर्श सेवाका साथसाथै होल बडी चेकअपको समेत व्यवस्था रहेको छ।
2: थप जानकारीको लागि
4: शुभम इन्टरनेशनल हस्पिटल तारकेश्वर 10 लोकतान्त्रिक चोक
2: फोन नम्बर
4: 01 40 27 300
5: ए बाबु अँध्यारो छ टर्च बालेर जाऊ
6: आ पर्दैन आमा त्यहीँ पुग्ने त हो एकैछिन त हो नि म पुगेर आइहाल्छु के
5: बर्खाको बेला छ अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने नत्र त सर्पले टोकिहाल्छ नि
6: अँ है बल्ल सम्झे सर्पको टोकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो
5: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभयो होइन
6: भन्नुभयो नि मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो
5: हो सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ सानो लापरवाहीले ज्यान जान सक्छ
3: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: मोबाइलमा मात्र कति झुमिरा, जाउँ कतै।
9: एउटा वेबसाइट बनाउनु छ मेरो अफिसको, गुगल सर्च गरिरहे नि।
8: के टेन्सन लिइरहे त, वेबसाइट सोल्युसन नेपाललाई भन्ने नि।
9: हो र?
8: हो नि, मेरो अफिसको वेबसाइट त त्यही बनाएको हो। हजुर, यहाँहरूको विभिन्न व्यापार, व्यवसाय, संघ संस्था लगायत निकायका वेबसाइटहरू बनाउनु छ भने हामीलाई सम्झनुहोस्।
9: साथै हामी कहाँ अनलाइन न्यूज पोर्टल साइट तथा अनलाइन रेडियो बनाइने लगायत वेब होस्टिङ र डोमेन रजिस्ट्रेसनको पनि व्यवस्था रहेको छ।
8: सम्पर्क नम्बर
9: 98144252420।
8: अफिसियल वेबसाइट
9: websitesolutionnepal.com।
10: ए हजुर, यति राम्रो घर त बनाइयो, अब यसका लागि चाहिने बाथरूम र किचनका सामान, घरको बाहिरी आवरणको लागि चाहिने एलिभेसन टाइल चाहिँ कहाँबाट ल्याउने?
4: ए, त्यसको चिन्ता लिनु पर्दैन नि। हामीले यी सबै सामानको लागि त 20 वर्षदेखि ग्राहकको सेवामा समर्पित गणपति ट्रेड कन्सर्न छ नि।
9: हजुर, गणपति ट्रेड कन्सर्न, हामी कहाँ बाथरूम र किचनका लागि चाहिने सम्पूर्ण सामान, एलिभेसन टाइल, निटको ब्रान्डको मुम्बईमा बनेको अरू टाइलको तुलनामा बलियो टाइल, विभिन्न रङमा, वाल र फ्लोरको 10-13 देखि 12-36 साइजमा पाउनुको साथै नेपाटप ब्रान्डको पीवीसी पाइप, पीपीआर पाइप र फिटिङ, ज्याकोवेयर ब्रान्डको धारा तथा इन्क्लोजर र ज्याकोवेयर लाइटिङ पनि उपलब्ध छ।
4: सम्पर्क गणपति ट्रेड कन्सर्न, गौशाला, काठमाडौँ, कृषि विकास बैङ्कको ठिक अगाडि। फोन नम्बर
10: 44-88-961 98-41-20-21-15
4: 98-5-11-88-961
10: 98-5-11-98-975

0: शैक्षिक जगतमा अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएको लिंकन युनिभर्सिटीबाट सम्बन्धन प्राप्त यस एनसीएमटी कलेज सामाखुशी काठमाडौँमा नयाँ शैक्षिक सत्रको लागि बिएचएम बिबिए एमबिए बिआइटी र बिसिएस नेटवर्क टेक्नोलोजी एन्ड साइबर सेक्युरिटी अन्तर्गत नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू:
0: दक्ष तथा अनुभवी शिक्षकद्वारा अध्यापन गराइने,
1: अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम अनुसार अध्यापन गराइने,
0: प्रत्येक सेमेस्टरमा प्रयोगात्मक कक्षाको व्यवस्था भएको,
1: पाठ्यक्रम अनुसार स्वदेश तथा विदेशमा इन्टर्नसिप गराइने,
0: मल्टिमिडिया पद्धतिबाट पढाइ हुने,
1: प्रयोगात्मक कक्षाको लागि आधुनिक र व्यवस्थित कार्यशालाको व्यवस्था भएको।
0: विस्तृत जानकारीको लागि
1: एनसीएमटी कलेज सामाखुशी काठमाडौँ फोन नम्बर
0: 49 52 831
1: 49 86 217
0: 98 020 75 662।

0: विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
1: न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको, करिब 3 दशक लामो शैक्षिक इतिहास बोकेको यस ग्रामीण आदर्श बहुमुखी क्याम्पसमा नयाँ शैक्षिक सत्रको लागि स्नातक तहमा बीए, बीबीएस, बीएसडब्ल्यू र बीएड का साथै सेमेस्टर प्रणाली अन्तर्गत स्नातकोत्तर तहमा एमएड तर्फ इङ्ग्लिस, नेपाली, हेल्थ र इपिएम, एमए तर्फ आरडी र सोसियोलोजी कार्यक्रमका लागि नयाँ भर्ना खुल्यो।
2: विशेषताहरू:
3: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा अध्यापन हुने,
2: शान्त तथा शैक्षिक वातावरणमा अङ्ग्रेजी र नेपाली दुवै माध्यममा अध्यापन गराइने,
3: गरिब एवं जेनदार विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था,
2: पत्रकारिता अध्ययन गर्ने विद्यार्थीका लागि आफ्नै स्टुडियोको व्यवस्था, साथै व्यवस्थित पुस्तकालय तथा कम्प्युटर ल्याबको व्यवस्था। थप जानकारीका लागि सम्पर्क
1: ग्रामीण आदर्श बहुमुखी क्याम्पस, बालाजु नेपाल 4, फोन नम्बर 49 54 124, 49 54 124।

0: नेपालको सर्वाधिक बिक्री हुने प्राइम टायर्स
1: जोड्छ जीवन प्राइम टायर्सले सधैं।
2: स्वास्थ्य सबैको अमूल्य धन हो, त्यसैले स्वास्थ्य प्रति सबै सजग हौं।
3: त्यही स्वास्थ्यमा कुनै बेला समस्या उत्पन्न हुन सक्छ, त्यति बेला तपाईँका लागि बीपी स्मृति अस्पताल सहयोगी हुन सक्छ।
2: बीपी स्मृति सामुदायिक सहकारी अस्पताल लिमिटेडद्वारा सञ्चालित यस बीपी स्मृति अस्पतालमा निम्न किसिमका सेवाहरू उपलब्ध रहेका छन्।
4: 24 घण्टा आकस्मिक सेवा,
3: जनरल मेडिकल सेवा,
4: छाती रोग, मुटु रोग, न्युरो मेडिसिन, न्युरो सर्जिकल सेवा,
3: मुत्र रोग, प्रोस्टेट मेडिकल तथा सर्जिकल सेवा,
4: छाला रोग, मानसिक रोग, स्त्री तथा प्रसूति रोग, परिवार नियोजनका स्थायी तथा अस्थायी सेवा,
3: हाड तथा जोर्नी, दन्त चिकित्सा, नाक कान घाँटी सेवा,
4: फिजियोथेरापी तथा प्याथोलोजीका सबै सेवाहरू,
3: बाल रोग मेडिकल तथा बाल शल्य चिकित्सा सेवा,
5: आँखा रोग, कलेजो रोग, इन्डोस्कोपी सेवा,
4: कोलोनोस्कोपी सेवा, आइसीयू, भेन्टिलेटर सेवा,
3: एनआइसीयू तथा पीआईसीयू सेवा,
4: जनरल हेल्थ चेक तथा वेलनेस सेवा,
3: एक्सरे तथा अल्ट्रासाउन्ड सेवा,
4: फार्मेसी सेवा।
2: सबैका लागि सधैँका लागि
3: बीपी स्मृति अस्पताल काठमाडौँ वसुन्धारा चौकी ठिक पछाडी।
5: फोन नम्बर 4987094, 4987096, 4970051, 4970052। साथै यस अस्पतालमा किडनी हेमोडायलिसिस सेवा सञ्चालन भएको बारे सहर्ष जानकारी गराउँदछौ।
6: नमस्कार श्यामजी, म त तपाईँको घरमै आइपुगे। ओहो, घर त चिटिक्क बनाउनु भएछ नि, अनि फर्निचरका सामान पनि उत्तिकै राम्रा रहेछन्। कहाँबाट ल्याउनु भयो नि सामान चाहिँ?
7: उही त हो नि, टोखाए गाविस चोक नयाँ बस्तीमा रहेको झोरमाङ्कल बिरबहादुर फर्निचर उद्योगबाट। त्यहाँ त घरका लागि चाहिने बक्स पलङ, सोफा, डाइनिङ टेबल, दराज, चौकोज, खापा पाउनुका साथै विभिन्न डिजाइनका फर्निचरहरू अर्डर बमोजिम तयार गरिन्छ भने मोडुलर किचन र पार्केटिङ पनि गरिन्छ नि।
4: हजुर, अब तपाईँले भने जस्तै फर्निचरका सम्पूर्ण सामान बनाउनका लागि सम्झनै पर्ने नाम
7: झोरमाङ्कल बिरबहादुर फर्निचर उद्योग, टोखा एक गाविस चोक नयाँ बस्ती। फोन नम्बर
5: 9860353486,
7: 9818678742।
8: अहिले तपाईँ सुन्दै हुनुहुन्छ हरपल एफएम 90.9 मेगाहर्ज, तपाईँको पल पलको साथी।

0: युएए प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
1: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्युएए प्राप्त यस क्याम्पसमा बिहानी समयमा बिबिएस, बिए र बिएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो।
0: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, कम्प्युटर साइन्स र एजुकेसनमा धमाधम भर्ना भइरहेको छ।
1: क्याम्पस लोकेसन
0: काठमाडौँको तिनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै
1: बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ।
0: सम्पर्क नम्बर
1: 01-4630-310
0: 98-51-40-41-98
1: 98-41-25-59
2: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
0: त्रिभुवन विश्वविद्यालयबाट भाइस चान्सलर स्वर्णपदक उपाधि पाउन सफल तथा बिबिएमा 100% नतिजा ल्याउन सफल यस मोडर्न नेपाल कलेजमा नयाँ शैक्षिक सत्रका लागि स्नातक तहमा बिबिए र बिबिएसका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: साथै नेपालमा बुक बैङ्कको सुविधा भएको यस कलेज एक उत्कृष्ट कलेजको रूपमा रहेको जानकारी गराउँदछौ।
3: थप जानकारीका लागि मोडर्न नेपाल कलेज बहती पोखरी 16 खुट्टे काठमाडौँ।
4: फोन नम्बर
3: 49-55-304
4: 49-56-592
5: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
6: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
5: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: रातभरि निन्द्र लाग्दैन, अफिसमा पनि बस्नै मन लाग्दैन, श्रीमती पनि खासै खुसी छैन, के भयो होला डाक्टर साहब?
9: आत्ति नै पर्दैन गोपालजी, यो कुनै रोग नै होइन। भौँडेश्वर डेकोरबाट आरामदायी पलङ, म्याट्रेस, कुसन लग्नुहोस्, मजाको निन्द्रा लाग्छ। अफिसको लागि गुणस्तरीय टेबल कुर्सी पनि त्यही पाइन्छ। रह्यो कुरा श्रीमतीज्यूको, सफा गरी राख्नै नपर्ने कार्पेट, पर्दा, डाइनिङ टेबल लगायतका सामान घरमा भएपछि श्रीमतीज्यू पनि त्यतिकै खुसी। मेरो घरमा पनि भौँडेश्वर डेकोरकै सामान मात्रै छ।
10: तपाईको घरलाई थप सुन्दर बनाउँदै बौडेसो डेकोर, टोखा 1 झोर काठमाडौँ, 98-510-16-907।
11: अहिले तपाई सुन्दै हुनुहुन्छ हरपल एफएम 90.9 मेगाहर्ज, तपाईको पल पलको साथी।

0: व्यवसाय त दर्ता गरियो, तर अफिसका लागि आवश्यक बिल, ब्रोसर तथा भिजिटिङ कार्डहरू छाप्नु पर्ने थियो, कहाँ जाने हो?
1: हजुर पनि किन चिन्ता लिनुहुन्छ? छपाई सम्बन्धी सम्पूर्ण कामका लागि त वसुन्धरामा रहेको बार अफसेट प्रेस छँदै छ नि।
2: हजुर, अब छपाई सम्बन्धी सम्पूर्ण कामका लागि हामीलाई सम्झनुहोस्। हामी कहाँ विवाह, व्रतबन्ध लगायत शुभ कार्यका लागि चाहिने कार्डहरू, छपाई सम्बन्धी सम्पूर्ण काम, पुस्तक छपाई, क्यालेन्डर छपाई, मल्टी कलर प्रिन्ट, स्क्रिन प्रिन्ट, ग्लू बाइन्डिङ, लेबल, पोस्टर पम्पलेट तथा भिजिटिङ कार्ड पनि छापिन्छ। सम्पर्क 12 अफसेट प्रेस, वसुन्धरा, काठमाडौँ। फोन नम्बर 01-49-85-825, 98-512-48-825।
3: ए हजुर, यति राम्रो घर त बनायो, अब यसका लागि चाहिने बाथरूम र किचनका सामान, घरको बाहिरी आवरणको लागि चाहिने एलिभेसन टाइल चाहिँ कहाँबाट ल्याउने?
2: ए, त्यसको चिन्ता लिनु पर्दैन नि। हामीले यी सबै सामानको लागि त 20 वर्षदेखि ग्राहकको सेवामा समर्पित गणपति ट्रेड कन्सर्न छ नि।
4: हजुर, गणपति ट्रेड कन्सर्न, हामी कहाँ बाथरूम र किचनका लागि चाहिने सम्पूर्ण सामान, एलिभेसन टाइल, निटको ब्रान्डको मुम्बईमा बनेको अरू टाइलको तुलनामा बलियो टाइल, विभिन्न रङमा, वाल र फ्लोरको 10-13 देखि 12-36 साइजमा पाउनुको साथै नेपाटप ब्रान्डको पीवीसी पाइप, पीपीआर पाइप र फिटिङ, ज्याकोएर ब्रान्डको धारा तथा इन्क्लोजर र ज्याकोएर लाइटिङ पनि उपलब्ध छ।
2: सम्पर्क गणपति ट्रेड कन्सर्न, गौशाला, काठमाडौँ, कृषि विकास बैङ्कको ठिक अगाडि। फोन नम्बर
3: 44-88-961,
2: 44-62-161,
3: 98-41-20-21-15,
2: 98-5-11-88-961,
3: 98-5-11-98-975।
5: पिकनिक पार्टी दुनिया साथी, आह कति जाति, लुकी छिपी छड्के हेराई सबको मै माथि, स्कुल अफिस सभा समारोह जो जति छन् सहपाठी, सबको सोध एउटै नै छ, तिमी कपडा कहाँ सिलाउँछौ साथी?
6: मतिना टेलर्स।
5: मतिना टेलर्स,
6: न त सस्तो न त महँगो, तपाईँको परिपक्व व्यक्तित्व सुहाउँदो मतिना टेलर्स, टोखा गेट र भुतखेल बस पार्क अगाडि। मोबाइल नम्बर 98-41-51-20-03।
2: होइन हो राम दाई, तपाईँ के सोच्दै हुनुहुन्छ?
4: हेर्नुहोस् न श्याम भाइ, घर त बनाइयो, अब घरका लागि चाहिने बिजुलीका सामान चाहिँ कहाँबाट ल्याउने भनेर सोच्दैछु नि।
2: ल दाई, पनि यसको लागि त केही सोच्नै पर्दैन नि। तपाईँ हामी सबैलाई पाएक पर्ने ठाउँ टोखाको भुतकेल चौर नजिकै रहेको न्यू श्री गणेश इलेक्ट्रिकल जाने नि, त्यहाँ त बिजुलीका सम्पूर्ण सामानहरू सुपथ मूल्यमै पाइन्छ नि।
4: ल त्यसो भए म पनि बिजुलीका सामान लिनको लागि न्यू श्री गणेश इलेक्ट्रिकलतिरै लागे।
2: हजुर, अब तपाईँका लागि पनि बिजुलीका सम्पूर्ण सामान तथा हाउस वायरिङ गर्नु परेमा हामीलाई सम्झनुहोस्।
4: प्रोप्राइटर रविन्द्र महर्जन, मोबाइल नम्बर 98-512-29-0-29, फोन नम्बर 51-10-207।

0: शैक्षिक जगतमा अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएको लिंकन युनिभर्सिटीबाट सम्बन्धन प्राप्त यस एनसीएमटी कलेज सामाखुशी काठमाडौँमा नयाँ शैक्षिक सत्रको लागि बिएचएम बिबिए एमबिए बिआइटी र बिसिएस नेटवर्क टेक्नोलोजी एन्ड साइबर सेक्युरिटी अन्तर्गत नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा विशेषताहरू:
0: दक्ष तथा अनुभवी शिक्षकद्वारा अध्यापन गराइने,
1: अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम अनुसार अध्यापन गराइने,
0: प्रत्येक सेमेस्टरमा प्रयोगात्मक कक्षाको व्यवस्था भएको,
1: पाठ्यक्रम अनुसार स्वदेश तथा विदेशमा इन्टर्नसिप गराइने,
0: मल्टिमिडिया पद्धतिबाट पढाइ हुने,
1: प्रयोगात्मक कक्षाको लागि आधुनिक र व्यवस्थित कार्यशालाको व्यवस्था भएको।
0: विस्तृत जानकारीको लागि
1: एनसीएमटी कलेज सामाखुशी काठमाडौँ फोन नम्बर
0: 49 52 831
1: 49 86 217
0: 98 020 75 662

0: सधै नेपालको सर्वाधिक बिक्री हुने प्राइम टायर्स जोड्छ जीवन प्राइम टायर्सले सधै।
1: UAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
2: लामो शैक्षिक इतिहास भएको त्रिवीद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस क्याम्पसमा बिहानी समयमा BBS, BA र BEd प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो।
1: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, कम्प्युटर साइन्स र एजुकेसनमा धमाधम भर्ना भइरहेको छ।
2: क्याम्पस लोकेसन
1: काठमाडौँको तिनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै
2: बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ।
1: सम्पर्क नम्बर
2: 01-4630-310
1: 98-51-40-41-98
2: 98-41-25-59-57।
3: स्वास्थ्य सबैको अमूल्य धन हो, त्यसैले स्वास्थ्य प्रति सबै सजग हौ।
4: यही स्वास्थ्यमा कुनै बेला समस्या उत्पन्न हुन सक्छ, त्यति बेला तपाईँका लागि बिपी स्मृति अस्पताल सहयोगी हुन सक्छ।
3: बिपी स्मृति सामुदायिक सहकारी अस्पताल लिमिटेडद्वारा सञ्चालित यस बिपी स्मृति अस्पतालमा निम्न किसिमका सेवाहरू उपलब्ध रहेका छन्।
5: 24 घण्टा आकस्मिक सेवा,
4: जनरल मेडिकल सेवा,
5: छाती रोग, मुटु रोग, न्युरो मेडिसिन, न्युरो सर्जिकल सेवा,
4: मुत्र रोग, प्रोस्टेट मेडिकल तथा सर्जिकल सेवा,
5: छाला रोग, मानसिक रोग, स्त्री तथा प्रसूति रोग, परिवार नियोजनका स्थायी तथा अस्थायी सेवा,
4: हाड तथा जोर्नी, दन्त चिकित्सा, नाक कान घाँटी सेवा,
5: फिजियोथेरापी तथा प्याथोलोजीका सबै सेवाहरू,
4: बाल रोग मेडिकल तथा बाल शल्य चिकित्सा सेवा,
6: आँखा रोग, कलेजो रोग, इन्डोस्कोपी सेवा,
5: कोलोनोस्कोपी सेवा, ICU, भेन्टिलेटर सेवा,
4: NICU तथा PICU सेवा,
5: जनरल हेल्थ चेक तथा वेलनेस सेवा,
4: एक्सरे तथा अल्ट्रासाउन्ड सेवा,
5: फार्मेसी सेवा।
3: सबैका लागि सधैँका लागि
4: बिपी स्मृति अस्पताल काठमाडौँ वसुन्धारा चौकी ठिक पछाडी।
6: फोन नम्बर 49-87-094, 49-87-096, 49-70-051, 49-70-052। साथै यस अस्पतालमा किडनी हेमोडायलिसिस सेवा सञ्चालन भएको बारे सहर्ष जानकारी गराउँदछौ।
7: नमस्कार श्यामजी, म त तपाईँको घरमै आइपुगे। ओहो, घर त चिटिक्क बनाउनु भएछ नि, अनि फर्निचरका सामान पनि उत्तिकै राम्रा रहेछन्। कहाँबाट ल्याउनु भयो नि सामान चाहिँ?
8: उही त हो नि, टोखाए गाविस चोक नयाँ बस्तीमा रहेको झोरमाङ्काल बिरबहादुर फर्निचर उद्योगबाट। त्यहाँ त घरका लागि चाहिने बक्स पलङ, सोफा, डाइनिङ टेबल, दराज, चौकोज, खापा पाउनुका साथै विभिन्न डिजाइनका फर्निचरहरू अर्डर बमोजिम तयार गरिन्छ भने मोडुलर किचन र पार्केटिङ पनि गरिन्छ नि।
5: हजुर, अब तपाईँले भने जस्तै फर्निचरका सम्पूर्ण सामान बनाउनका लागि सम्झनै पर्ने नाम
8: झोरमाङ्काल बिरबहादुर फर्निचर उद्योग, टोखा 1 गाविस चोक नयाँ बस्ती। फोन नम्बर
7: 98-60-35-43-86,
8: 98-18-67-78-42।

0: विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ हर्पल एफएम 90.9 मेगाहर्ज, तपाईँको पल पलको साथी।

0: होइन हो राम दाई, तपाईँ के सोच्दै हुनुहुन्छ?
1: हेर्नुहोस् न श्याम भाइ, घर त बनाइयो, अब घरका लागि चाहिने बिजुलीका सामान चाहिँ कहाँबाट ल्याउने भनेर सोच्दैछु नि।
0: ल दाई पनि, यसको लागि त केही सोच्नै पर्दैन नि। तपाईँ हामी सबैलाई पाएक पर्ने ठाउँ टोखाको भुतकेल चौर नजिकै रहेको न्यू श्री गणेश इलेक्ट्रिकल जाने नि। त्यहाँ त बिजुलीका सम्पूर्ण सामानहरू सुपथ मूल्यमै पाइन्छ नि।
1: ल त्यसो भए म पनि बिजुलीका सामान लिनको लागि न्यू श्री गणेश इलेक्ट्रिकलतिरै लागे।
0: हजुर, अब तपाईँका लागि पनि बिजुलीका सम्पूर्ण सामान तथा हाउस वायरिङ गर्नु परेमा हामीलाई सम्झनुहोस्।
1: प्रोप्राइटर रविन्द्र महर्जन, मोबाइल नम्बर 9852290029, फोन नम्बर 5110207।
2: व्यवसाय त दर्ता गरियो, तर अफिसका लागि आवश्यक बिल, ब्रोसर तथा भिजिटिङ कार्डहरू छाप्नु पर्ने थियो, कहाँ जाने होला?
3: हजुर पनि किन चिन्ता लिनुहुन्छ, छपाई सम्बन्धी सम्पूर्ण कामका लागि त वसुन्धरामा रहेको 12 अफसेट प्रेस छँदैछ नि।
0: हजुर, अब छपाई सम्बन्धी सम्पूर्ण कामका लागि हामीलाई सम्झनुहोस्। हामी कहाँ विवाह, व्रतबन्ध लगायत शुभ कार्यका लागि चाहिने कार्डहरू, छपाई सम्बन्धी सम्पूर्ण काम, पुस्तक छपाई, क्यालेन्डर छपाई, मल्टी कलर प्रिन्ट, स्क्रिन प्रिन्ट, ग्लू बाइन्डिङ, लेबल, पोस्टर पम्पलेट तथा भिजिटिङ कार्ड पनि छापिन्छ। सम्पर्क 12 अफसेट प्रेस, वसुन्धरा, काठमाडौँ। फोन नम्बर 01-49-85-825, 9852-48-825।
1: न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको, करिब 3 दशक लामो शैक्षिक इतिहास बोकेको यस ग्रामीण आदर्श बहुमुखी क्याम्पसमा नयाँ शैक्षिक सत्रको लागि स्नातक तहमा बीए, बीबीएस, बीएसडब्ल्यू र बीएडका साथै सेमेस्टर प्रणाली अन्तर्गत स्नातकोत्तर तहमा एमएड तर्फ इङ्ग्लिस, नेपाली, हेल्थ र इपिएम, एमए तर्फ आरडी र सोसियोलोजी कार्यक्रमका लागि नयाँ भर्ना खुल्यो।
4: विशेषताहरू:
5: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा अध्यापन हुने,
4: शान्त तथा शैक्षिक वातावरणमा अङ्ग्रेजी र नेपाली दुवै माध्यममा अध्यापन गराइने,
5: गरिब एवं जेनदार विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था,
4: पत्रकारिता अध्ययन गर्ने विद्यार्थीका लागि आफ्नै स्टुडियोको व्यवस्था, साथै व्यवस्थित पुस्तकालय तथा कम्प्युटर ल्याबको व्यवस्था। थप जानकारीका लागि सम्पर्क
6: ग्रामीण आदर्श बहुमुखी क्याम्पस, बालाजु, नेपाल 4, फोन नम्बर 49-54-124, 49-54-124।
7: रातभरि निन्द्र लाग्दैन, अफिसमा पनि बस्नै मन लाग्दैन, श्रीमती पनि खासै खुसी छैन, के भयो होला डाक्टर साहब?
8: आत्तिनै पर्दैन गोपालजी, यो कुनै रोग नै होइन। भौँडेश्वर डेकोरबाट आरामदायी पलङ, म्याट्रेस, कुसन लग्नुहोस्, मजाको निद्रा लाग्छ। अफिसको लागि गुणस्तरीय टेबल कुर्सी पनि त्यही पाइन्छ। रह्यो कुरा श्रीमतीज्यूको, सफा गरी राख्नै नपर्ने कार्पेट, पर्दा, डाइनिङ टेबल लगायतका सामान घरमा भएपछि श्रीमतीज्यू पनि त्यतिकै खुसी। मेरो घरमा पनि भौँडेश्वर डेकोरकै सामान मात्रै छ।
9: तपाईँको घरलाई थप सुन्दर बनाउँदै बौडेश्वर डेकोर, टोखा 1, झोर, काठमाडौँ, 98510169007।

0: पर्छ गुरु आमा।
1: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
2: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
3: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरु आमा।
4: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
1: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
7: त्रिभुवन विश्वविद्यालयबाट भाइस चान्सलर स्वर्ण पदक उपाधि पाउन सफल तथा बीबीएमा 100% नतिजा ल्याउन सफल यस मोडर्न नेपाल कलेजमा नयाँ शैक्षिक सत्रका लागि स्नातक तहमा बीबीए र बीबीएसका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
8: साथै नेपालमा बुक बैंकको सुविधा भएको यस कलेज एक उत्कृष्ट कलेजको रूपमा रहेको जानकारी गराउँदछौ।
9: थप जानकारीका लागि मोडर्न नेपाल कलेज बहती पोखरी 16 खुट्टे काठमाडौँ,
10: फोन नम्बर
9: 49553004
10: 49556992।
11: अहिले तपाईँ सुन्दै हुनुहुन्छ हर पल एफएम 90.9 मेगाहर्ज।

0: पिकनिक पार्टी दुनिया साथी आहा कति जाती लुक्की छिपी छड्के हेराई सबको मै माथि स्कुल अफिस सभा समारोह जो जति छन् सहपाठी सबको सोधा एउटै नै छ तिमी कपडा कहाँ सिलाउँछौ साथी
1: मतिना टेलर्स
0: मतिना टेलर्स
1: न त सस्तो न त महँगो तपाईँको परिपक्व व्यक्तित्व सुहाउँदो मतिना टेलर्स टोखा गेट र भुतखेल बस पार्क अगाडि मोबाइल नम्बर 9841-5120-03 न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको करिब 3 दशक लामो शैक्षिक इतिहास बोकेको यस ग्रामीण आदर्श बहुमुखी क्याम्पसमा नयाँ शैक्षिक सत्रको लागि स्नातक तहमा बीए बीबीएस बीएसडब्ल्यू र बीएड का साथै सेमेस्टर प्रणाली अन्तर्गत स्नातकोत्तर तहमा एमएड तर्फ इङ्ग्लिस नेपाली हेल्थ र इपिएम एमए तर्फ आरडी र सोसियोलोजी कार्यक्रमका लागि नयाँ भर्ना खुल्यो
2: विशेषताहरू
3: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा अध्यापन हुने
2: शान्त तथा शैक्षिक वातावरणमा अङ्ग्रेजी र नेपाली दुवै माध्यममा अध्यापन गराइने
3: गरिब एवं जेनदार विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था
2: पत्रकारिता अध्ययन गर्ने विद्यार्थीका लागि आफ्नै स्टुडियोको व्यवस्था साथै व्यवस्थित पुस्तकालय तथा कम्प्युटर ल्याबको व्यवस्था थप जानकारीका लागि सम्पर्क
4: ग्रामीण आदर्श बहुमुखी क्याम्पस बालाजु नेपाल 4 फोन नम्बर 49514124
5: स्पीड अन Interruptions off. Introducing Vinet UltraFi, the ultra internet plans giving you highest internet speeds at lowest prices. Now get 175 Mbps internet with Via TV only at ₹1250 per month and enjoy uninterrupted gaming, uninterrupted studying, uninterrupted working and uninterrupted entertainment on Via TV in ultra speed. Vinet UltraFi. Ultra experience, ultra entertainment, ultra value. Vinet, अब सबै connected.
0: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो.
6: त्रिभुवन विश्वविद्यालयबाट भाइस चान्सलर स्वर्णपदक उपाधि पाउन सफल तथा बिबिएमा 100% नतिजा ल्याउन सफल यस मोडर्न नेपाल कलेजमा नयाँ शैक्षिक सत्रका लागि स्नातक तहमा बिबिए र बिबिएसका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ
7: साथै नेपालमा बुक बैङ्कको सुविधा भएको यस कलेज एक उत्कृष्ट कलेजको रूपमा रहेको जानकारी गराउँदछौ
8: थप जानकारीका लागि
4: मोडर्न नेपाल कलेज बहती पोखरी 16 खुट्टे काठमाडौँ
8: फोन नम्बर
4: 49553004
8: 49556992
9: मोबाइलमा मात्र कति झुमिरा जाउँ कतै
10: एउटा वेबसाइट बनाउनु छ मेरो अफिसको गुगल सर्च गरेर नि
9: के टेन्सन लिइरहेको त वेबसाइट सोल्युसन नेपाललाई भन्ने नि
10: हो र
9: हो नि मेरो अफिसको वेबसाइट त त्यही बनाएको हो हजुर यहाँहरूको विभिन्न व्यापार व्यवसाय संघ संस्था लगायत निकायका वेबसाइटहरू बनाउनु छ भने हामीलाई सम्झनुहोस्
10: साथै हामी कहाँ अनलाइन न्यूज पोर्टल साइट तथा अनलाइन रेडियो बनाइने लगायत वेब होस्टिङ र डोमेन रजिस्ट्रेसनको पनि व्यवस्था रहेको छ
9: सम्पर्क नम्बर
10: 9141-425-420
9: अफिसियल वेबसाइट
10: websitesolutionnepal.com
2: ए हजुर यति राम्रो घर त बनाइयो अब यसका लागि चाहिने बाथरूम र किचनका सामान घरको बाहिरी आवरणको लागि चाहिने एलिभेसन टाइल चाहिँ कहाँबाट ल्याउने
9: ए त्यसको चिन्ता लिनु पर्दैन नि हामीले यी सबै सामानको लागि त 20 वर्षदेखि ग्राहकको सेवामा समर्पित गणपति ट्रेड कन्सर्न छ नि
4: हजुर गणपति ट्रेड कन्सर्न हामी कहाँ बाथरूम र किचनका लागि चाहिने सम्पूर्ण सामान एलिभेसन टाइल निटको ब्रान्डको मुम्बईमा बनेको अरू टाइलको तुलनामा बलियो टाइल विभिन्न रङमा वाल र फ्लोरको 10-13 देखि 12-36 सम्मको साइजमा पाउनुको साथै नेपाटप ब्रान्डको पीवीसी पाइप पीपीआर पाइप र फिटिङ ज्याकोवेयर ब्रान्डको धारा तथा इन्क्लोजर र ज्याकोवेयर लाइटिङ पनि उपलब्ध छ
9: सम्पर्क गणपति ट्रेड कन्सर्न गौशाला काठमाडौँ कृषि विकास बैङ्कको ठिक अगाडि फोन नम्बर
2: 44-88-961
9: 44-62-161
2: 98-41-20-21-15
9: 98-5-11-88-961
2: 98-5-11-98-975

0: नमस्कार श्यामजी, म त तपाईँको घरमै आइपुगे। ओहो, घर त चिटिक्क बनाउनु भएछ नि, अनि फर्निचरका सामान पनि उत्तिकै राम्रा रहेछन्। कहाँबाट ल्याउनु भयो नि सामान चाहिँ?
1: उही त हो नि, टोखाए गाविस चोक नयाँ बस्तीमा रहेको झोरमाङ्काल बिरबहादुर फर्निचर उद्योगबाट। त्यहाँ त घरका लागि चाहिने बक्स पलङ, सोफा, डाइनिङ टेबल, दराज, चौकोज, खापा पाउनुका साथै विभिन्न डिजाइनका फर्निचरहरू अर्डर बमोजिम तयार गरिन्छ भने मोडुलर किचन र मार्केटिङ पनि गरिन्छ नि।
2: हजुर, अब तपाईँले भने जस्तै फर्निचरका सम्पूर्ण सामान बनाउनका लागि सम्झनै पर्ने नाम
1: झोरमाङ्काल बिरबहादुर फर्निचर उद्योग, टोखा एक गाविस चोक नयाँ बस्ती। फोन नम्बर
0: 9860353486,
1: 9818-67-78-42।
3: शैक्षिक जगतमा अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएको लिंकन युनिभर्सिटीबाट सम्बन्धन प्राप्त यस एनसीएमटी कलेज सामाखुशी काठमाडौँमा नयाँ शैक्षिक सत्रको लागि बिएचएम, बिबिए, एमबिए, बिआइटी र बिसिएस नेटवर्क टेक्नोलोजी एन्ड साइबर सेक्युरिटी अन्तर्गत नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
4: हाम्रा विशेषताहरू:
3: दक्ष तथा अनुभवी शिक्षकद्वारा अध्यापन गराइने,
4: अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम अनुसार अध्यापन गराइने,
3: प्रत्येक सेमेस्टरमा प्रयोगात्मक कक्षाको व्यवस्था भएको,
4: पाठ्यक्रम अनुसार स्वदेश तथा विदेशमा इन्टर्नसिप गराइने,
3: मल्टिमिडिया पद्धतिबाट पढाइ हुने,
4: प्रयोगात्मक कक्षाको लागि आधुनिक र व्यवस्थित कार्यशालाको व्यवस्था भएको।
3: विस्तृत जानकारीको लागि
4: एनसीएमटी कलेज सामाखुशी काठमाडौँ। फोन नम्बर
3: 49582831,
4: 49862017,
3: 9802075662।
1: अब तपाईँहरूमा सहुलियत शुल्कमा भरपर्दो सेवा दिनका लागि
3: 24 घण्टा आकस्मिक सेवा सहित तारकेश्वर 10 लोकतान्त्रिक चोकमा
1: शुभम इन्टरनेसनल हस्पिटल।
3: हाम्रा उपलब्ध सेवाहरू:
1: 24 घण्टा इमर्जेन्सी सेवा,
3: एक्सरे सेवा,
1: USG इको सेवा,
3: ECG सेवा,
1: सुविधा सम्पन्न ल्याबको व्यवस्था,
3: 24 घण्टा फार्मेसी सेवा, जनरल ओपिडी सेवा तर्फ
1: जनरल मेडिसिन, स्त्री तथा प्रसूति रोग, छाला रोग, मुटु रोग, मूत्र रोग, बाल रोग, श्वास प्रश्वास सम्बन्धी, हार जोड्नी सम्बन्धी समस्याको उपचार, सर्जरी, ENT, हेड एन्ड नेक सर्जरी, मनोचिकित्सक परामर्श सेवाका साथ साथै होल बडी चेकअपको समेत व्यवस्था रहेको छ।
3: थप जानकारीको लागि
1: शुभम इन्टरनेसनल हस्पिटल, तारकेश्वर 10 लोकतान्त्रिक चोक।
3: फोन नम्बर
1: 01-40-27-300।
5: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
6: डर लाग्नु, निद्रा नलाग्नु,
5: अनौठा विचार आउनु,
6: निराशा बढ्नु, खुसी नहुनु,
5: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
6: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
5: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
6: छटपटी हुनु, चिटचिट पसिना आउनु,
5: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
6: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
5: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
6: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: UAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना:
7: लामो शैक्षिक इतिहास भएको त्रिवीद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो।
1: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, कम्प्युटर साइन्स र एजुकेसनमा धमाधम भर्ना भइरहेको छ।
7: क्याम्पस लोकेसन:
1: काठमाडौँको तिनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै
7: बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ।
1: सम्पर्क नम्बर
7: 01-4630-310,
1: 9851-40-41-98,
7: 9841-25-59।

0: नेपालको सर्वाधिक बिक्री हुने प्राइम टायर्स
1: जोड्छ जीवन प्राइम टायर्सले सधैं।
2: न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको करिब 3 दशक लामो शैक्षिक इतिहास बोकेको यस ग्रामीण आदर्श बहुमुखी क्याम्पसमा नयाँ शैक्षिक सत्रको लागि स्नातक तहमा बीए बीबीएस बीएसडब्ल्यू र बीएड का साथै सेमेस्टर प्रणाली अन्तर्गत स्नातकोत्तर तहमा एमएड तर्फ इङ्ग्लिस नेपाली हेल्थ र इपिएम एमए तर्फ आरडी र सोसियोलोजी कार्यक्रमका लागि नयाँ भर्ना खुल्यो।
3: विशेषताहरू
4: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा अध्यापन हुने
3: शान्त तथा शैक्षिक वातावरणमा अङ्ग्रेजी र नेपाली दुवै माध्यममा अध्यापन गराइने
4: गरिब एवं जेनदार विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था
3: पत्रकारिता अध्ययन गर्ने विद्यार्थीका लागि आफ्नै स्टुडियोको व्यवस्था साथै व्यवस्थित पुस्तकालय तथा कम्प्युटर ल्याबको व्यवस्था थप जानकारीका लागि सम्पर्क
2: ग्रामीण आदर्श बहुमुखी क्याम्पस बालाजु नेपाल 4 फोन नम्बर 49 54 1 24 49 54 1 24।
5: स्वास्थ्य सबैको अमूल्य धन हो, त्यसैले स्वास्थ्य प्रति सबै सजग हौ।
6: त्यही स्वास्थ्यमा कुनै बेला समस्या उत्पन्न हुन सक्छ, त्यति बेला तपाईँका लागि बीपी स्मृति अस्पताल सहयोगी हुन सक्छ।
5: बीपी स्मृति सामुदायिक सहकारी अस्पताल लिमिटेडद्वारा सञ्चालित यस बीपी स्मृति अस्पतालमा निम्न किसिमका सेवाहरू उपलब्ध रहेका छन्।
3: 24 घण्टा आकस्मिक सेवा,
6: जनरल मेडिकल सेवा,
3: छाती रोग, मुटु रोग, न्युरो मेडिसिन, न्युरो सर्जिकल सेवा,
6: मुत्र रोग, प्रोस्टेट मेडिकल तथा सर्जिकल सेवा,
3: छाला रोग, मानसिक रोग, स्त्री तथा प्रसूति रोग, परिवार नियोजनका स्थायी तथा अस्थायी सेवा,
6: हाड तथा जोर्नी, दन्त चिकित्सा, नाक कान घाँटी सेवा,
3: फिजियोथेरापी तथा प्याथोलोजीका सबै सेवाहरू,
6: बाल रोग मेडिकल तथा बाल शल्य चिकित्सा सेवा,
2: आँखा रोग, कलेजो रोग, इन्डोस्कोपी सेवा,
3: कोलोनोस्कोपी सेवा, आईसीयू भेन्टिलेटर सेवा,
6: एनआईसीयू तथा पीआईसीयू सेवा,
3: जनरल हेल्थ चेक तथा वेलनेस सेवा,
6: एक्सरे तथा अल्ट्रासाउन्ड सेवा,
3: फार्मेसी सेवा।
5: सबैका लागि सधैँका लागि
6: बीपी स्मृति अस्पताल काठमाडौँ वसुन्धारा चौकी ठिक पछाडि।
2: फोन नम्बर 49 87 094, 49 87 096, 49 70 051, 49 70 052। साथै यस अस्पतालमा किडनी हेमोडायलिसिस सेवा सञ्चालन भएको बारे सहर्ष जानकारी गराउँदछौ।
7: अहिले तपाईँ सुन्दै हुनुहुन्छ हरपल एफएम 90.9 मेगाहर्ज, तपाईँको पल पलको साथी।

0: पिकनिक पार्टी दुनिया साथी आहा कति जाति लुकी छिपी छड्के हेराई सबको मैमाथि स्कुल अफिस सभा समारोह जो जति छन् सहपाठी सबको सोध एउटै नै छ तिमी कपडा कहाँ सिलाउँछौ साथी
1: मतिना टेलर्स
0: मतिना मतिना टेलर्स
1: न त सस्तो न त महँगो तपाईँको परिपक्व व्यक्तित्व सुहाउँदो मतिना टेलर्स टोखा गेट र भुतखेल बस पार्क अगाडि मोबाइल नम्बर 9841512003
2: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
3: त्रिभुवन विश्वविद्यालयबाट भाइस चान्सलर स्वर्ण पदक उपाधि पाउन सफल तथा बिबिएमा 100% नतिजा ल्याउन सफल यस मोडर्न नेपाल कलेजमा नयाँ शैक्षिक सत्रका लागि स्नातक तहमा बिबिए र बिबिएसका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
4: साथै नेपालमा बुक बैंकको सुविधा भएको यस कलेज एक उत्कृष्ट कलेजको रूपमा रहेको जानकारी गराउँदछौ।
5: थप जानकारीका लागि मोडर्न नेपाल कलेज बहती पोखरी 16 खुट्टे काठमाडौँ
6: फोन नम्बर
5: 49553004
6: 49556592।

0: 6.9 इन्चको शानदार डिस्प्ले, AI पावर्ड क्यामेरा, 2 वर्षको वारेन्टी सहित रेडमी A7 5200 mAh तथा रेडमी A7 प्रोमा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
1: शैक्षिक जगतमा अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएको लिंकन युनिभर्सिटीबाट सम्बन्धन प्राप्त यस NCMT कलेज सामाखुशी काठमाडौँमा नयाँ शैक्षिक सत्रको लागि BHM, BBA, MBA, BIT र BCS नेटवर्क टेक्नोलोजी एन्ड साइबर सेक्युरिटी अन्तर्गत नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा विशेषताहरू:
1: दक्ष तथा अनुभवी शिक्षकद्वारा अध्यापन गराइने,
2: अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम अनुसार अध्यापन गराइने,
1: प्रत्येक सेमेस्टरमा प्रयोगात्मक कक्षाको व्यवस्था भएको,
2: पाठ्यक्रम अनुसार स्वदेश तथा विदेशमा इन्टर्नसिप गराइने,
1: मल्टिमिडिया पद्धतिबाट पढाइ हुने,
2: प्रयोगात्मक कक्षाको लागि आधुनिक र व्यवस्थित कार्यशालाको व्यवस्था भएको।
1: विस्तृत जानकारीको लागि
2: NCMT कलेज सामाखुशी काठमाडौँ फोन नम्बर
1: 49 52 831,
2: 49 86 217,
1: 98 020 75 662।
3: मोबाइलमा मात्र कति जुमिरा, जाउँ कतै।
4: एउटा वेबसाइट बनाउनु छ मेरो अफिसको, गुगल सर्च गरिरहे नि।
3: के टेन्सन लिइरह त, वेबसाइट सोल्युसन नेपाललाई भन्ने नि।
4: हो र?
3: हो नि, मेरो अफिसको वेबसाइट त त्यही बनाएको हो। हजुर, यहाँहरूको विभिन्न व्यापार व्यवसाय संघ संस्था लगायत निकायका वेबसाइटहरू बनाउनु छ भने हामीलाई सम्झनुहोस्।
4: साथै हामी कहाँ अनलाइन न्यूज पोर्टल साइट तथा अनलाइन रेडियो बनाइने लगायत वेब होस्टिङ र डोमेन रजिस्ट्रेसनको पनि व्यवस्था रहेको छ।
3: सम्पर्क नम्बर
4: 98 41 425 420, 98 41 425 420।
3: अफिसियल वेबसाइट
4: solutionnepal.com।
5: ए हजुर, यति राम्रो घर त बनाइयो, अब यसका लागि चाहिने बाथरूम र किचनका सामान, घरको बाहिरी आवरणको लागि चाहिने एलिभेसन टाइल चाहिँ कहाँबाट ल्याउने?
6: ए, त्यसको चिन्ता लिनु पर्दैन नि। हामीले यी सबै सामानको लागि त 20 वर्षदेखि ग्राहकको सेवामा समर्पित गणपति ट्रेड कन्सर्न छ नि।
4: हजुर, गणपति ट्रेड कन्सर्न, हामी कहाँ बाथरूम र किचनका लागि चाहिने सम्पूर्ण सामान, एलिभेसन टाइल, निटको ब्रान्डको मुम्बईमा बनेको अरू टाइलको तुलनामा बलियो टाइल, विभिन्न रङमा, वाल र फ्लोरको 10-13 देखि 12-36 सम्मको साइजमा पाउनुको साथै नेपाटप ब्रान्डको PVC पाइप, PPR पाइप र फिटिङ, ज्याकोएर ब्रान्डको धारा तथा इन्क्लोजर र ज्याकोएर लाइटिङ पनि उपलब्ध छ।
6: सम्पर्क गणपति ट्रेड कन्सर्न, गौशाला काठमाडौँ, कृषि विकास बैङ्कको ठिक अगाडि, फोन नम्बर
5: 44 88 961,
6: 44 62 161,
5: 98 41 20 21 15,
6: 98 5 11 88 961,
5: 98 5 11 98 975।
7: अहिले तपाईँ सुन्दै हुनुहुन्छ हरपल FM 90.9 MHz, तपाईँको पल पलको साथी।

0: होइन हो राम दाई, तपाईँ के सोच्दै हुनुहुन्छ?
1: हेर्नुहोस् न श्याम भाइ, घर त बनाइयो, अब घरका लागि चाहिने बिजुलीका सामान चाहिँ कहाँबाट ल्याउने भनेर सोच्दैछु नि।
0: ल दाई पनि, यसको लागि त केही सोच्नै पर्दैन नि। तपाईँ हामी सबैलाई पाएक पर्ने ठाउँ टोखाको भुतकेल चौर नजिकै रहेको न्यू श्री गणेश इलेक्ट्रिकल जाने नि। त्यहाँ त बिजुलीका सम्पूर्ण सामानहरू सुपथ मूल्यमै पाइन्छ नि।
1: ल त्यसो भए म पनि बिजुलीका सामान लिनको लागि न्यू श्री गणेश इलेक्ट्रिकलतिरै लागे।
0: हजुर, अब तपाईँका लागि पनि बिजुलीका सम्पूर्ण सामान तथा हाउस वायरिङ गर्नु परेमा हामीलाई सम्झनुहोस्।
1: प्रोप्राइटर रविन्द्र महर्जन, मोबाइल नम्बर 98512 29 0 29, फोन नम्बर 51 10 207। न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको, करिब 3 दशक लामो शैक्षिक इतिहास बोकेको यस ग्रामीण आदर्श बहुमुखी क्याम्पसमा नयाँ शैक्षिक सत्रको लागि स्नातक तहमा बीए, बीबीएस, बीएसडब्ल्यू र बीएड का साथै सेमेस्टर प्रणाली अन्तर्गत स्नातकोत्तर तहमा एमएड तर्फ इङ्ग्लिस, नेपाली, हेल्थ र इपिएम, एमए तर्फ आरडी र सोसियोलोजी कार्यक्रमका लागि नयाँ भर्ना खुल्यो।
2: विशेषताहरू:
3: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा अध्यापन हुने,
2: शान्त तथा शैक्षिक वातावरणमा अङ्ग्रेजी र नेपाली दुवै माध्यममा अध्यापन गराइने,
3: गरिब एवं जेनदार विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था,
2: पत्रकारिता अध्ययन गर्ने विद्यार्थीका लागि आफ्नै स्टुडियोको व्यवस्था, साथै व्यवस्थित पुस्तकालय तथा कम्प्युटर ल्याबको व्यवस्था। थप जानकारीका लागि सम्पर्क
4: ग्रामीण आदर्श बहुमुखी क्याम्पस बालाजू नेपाल टार, फोन नम्बर 49514124।
5: स्पीड ऑन, interruptions off. Introducing Vinet UltraFi, the ultra internet plans giving you highest internet speeds at lowest prices. Now get 175 mbps internet with Via TV only at ₹1250 per month and enjoy uninterrupted gaming, uninterrupted studying, uninterrupted working and uninterrupted entertainment on Via TV in ultra speed. Vinet UltraFi. Ultra experience, ultra entertainment, ultra value. Vinet, aba sabai connected.
6: व्यवसाय त दर्ता गरियो, तर अफिसका लागि आवश्यक बिल, ब्रोसर तथा भिजिटिङ कार्डहरू छाप्नु पर्ने थियो, कहाँ जाने हो?
7: हजुर पनि किन चिन्ता लिनुहुन्छ? छपाई सम्बन्धी सम्पूर्ण कामका लागि त वसुन्धरामा रहेको 12 अफसेट प्रेस छँदै छ नि।
0: हजुर, अब छपाई सम्बन्धी सम्पूर्ण कामका लागि हामीलाई सम्झनुहोस्। हामी कहाँ विवाह, व्रतबन्ध लगायत शुभ कार्यका लागि चाहिने कार्डहरू, छपाई सम्बन्धी सम्पूर्ण काम, पुस्तक छपाई, क्यालेन्डर छपाई, मल्टी कलर प्रिन्ट, स्क्रिन प्रिन्ट, ग्लु बाइन्डिङ, लेबल, पोस्टर पम्पलेट तथा भिजिटिङ कार्ड पनि छापिन्छ। सम्पर्क 12 अफसेट प्रेस, वसुन्धरा, काठमाडौँ, फोन नम्बर 01-49-85-825, 98512-48-825।
8: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
9: दिदी, म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
10: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
11: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
10: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
12: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज,
13: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: रात भरि निन्द्र लाग्दैन, अफिसमा पनि बस्नै मन लाग्दैन, श्रीमती पनि खासै खुसी छैन, के भयो होला डाक्टर साहब?
15: आत्ति नै पर्दैन गोपालजी, यो कुनै रोग नै होइन। भौँडेश्वर डेकोरबाट आरामदायी पलङ, म्याट्रेस, कुसन लग्नुहोस्, मजाको निद्रा लाग्छ। अफिसको लागि गुणस्तरीय टेबल कुर्सी पनि त्यही पाइन्छ। रह्यो कुरा श्रीमतीज्यूको, सफा गरी राख्नै नपर्ने कार्पेट, पर्दा, डाइनिङ टेबल लगायतका सामान घरमा भएपछि श्रीमतीज्यू पनि त्यतिकै खुसी। मेरो घरमा पनि भौँडेश्वर डेकोरकै सामान मात्रै छ।
2: तपाईँको घरलाई थप सुन्दर बनाउँदै बौडेश्वर डेकोर, टोखा 1, झोर, काठमाडौँ, 98510169007।

0: नमस्कार श्यामजी, म त तपाईँको घरमै आइपुगे। ओहो, घर त चिटिक्क बनाउनु भएछ नि, अनि फर्निचरका सामान पनि उत्तिकै राम्रा रहेछन्। कहाँबाट ल्याउनु भयो नि सामान चाहिँ?
1: उही त हो नि, टोखाए गाविस चोक नयाँ बस्तीमा रहेको झोरमाङ्काल बिरबहादुर फर्निचर उद्योगबाट। त्यहाँ त घरका लागि चाहिने बक्स पलङ, सोफा, डाइनिङ टेबल, दराज, चौकोज, खापा पाउनुका साथै विभिन्न डिजाइनका फर्निचरहरू अर्डर बमोजिम तयार गरिन्छ भने मोडुलर किचन र पार्केटिङ पनि गरिन्छ नि।
2: हजुर, अब तपाईँले भने जस्तै फर्निचरका सम्पूर्ण सामान बनाउनका लागि सम्झनै पर्ने नाम
1: झोरमाङ्काल बिरबहादुर फर्निचर उद्योग, टोखा एक गाविस चोक नयाँ बस्ती। फोन नम्बर
0: 9860-35-43-86,
1: 9818-67-78-42।
3: स्वास्थ्य सबैको अमूल्य धन हो, त्यसैले स्वास्थ्य प्रति सबै सजग हौ।
4: केही स्वास्थ्यमा कुनै बेला समस्या उत्पन्न हुन सक्छ, त्यति बेला तपाईँका लागि बीपी स्मृति अस्पताल सहयोगी हुन सक्छ।
3: बीपी स्मृति सामुदायिक सहकारी अस्पताल लिमिटेडद्वारा सञ्चालित यस बीपी स्मृति अस्पतालमा निम्न किसिमका सेवाहरू उपलब्ध रहेका छन्।
2: 24 घण्टा आकस्मिक सेवा,
4: जनरल मेडिकल सेवा,
2: छाती रोग, मुटु रोग, न्युरो मेडिसिन, न्युरो सर्जिकल सेवा,
4: मुत्र रोग, प्रोस्टेट मेडिकल तथा सर्जिकल सेवा,
2: छाला रोग, मानसिक रोग, स्त्री तथा प्रसूति रोग, परिवार नियोजनका स्थायी तथा अस्थायी सेवा,
4: हाड तथा जोर्नी, दन्त चिकित्सा, नाक कान घाँटी सेवा,
2: फिजियोथेरापी तथा प्याथोलोजीका सबै सेवाहरू,
4: बाल रोग मेडिकल तथा बाल शल्य चिकित्सा सेवा,
0: आँखा रोग, कलेजो रोग, इन्डोस्कोपी सेवा,
2: कोलोनोस्कोपी सेवा, आइसीयू, भेन्टिलेटर सेवा,
4: एनआइसीयू तथा पीआईसीयू सेवा,
2: जनरल हेल्थ चेक तथा वेलनेस सेवा,
4: एक्सरे तथा अल्ट्रासाउन्ड सेवा,
2: फार्मेसी सेवा।
3: सबैका लागि सधैँका लागि
4: बीपी स्मृति अस्पताल, काठमाडौँ, वसुन्धारा चौकी ठिक पछाडि।
0: फोन नम्बर 4987-094, 4987-096, 4970-051, 4970-052। साथै यस अस्पतालमा किडनी हेमोडायलिसिस सेवा सञ्चालन भएको बारे सहर्ष जानकारी गराउँदछौ।
5: मोबाइलमा मात्र कति जुमिरा, जाउँ कतै।
6: एउटा वेबसाइट बनाउनु छ मेरो अफिसको, गुगल सर्च गरिरहे नि।
5: के टेन्सन लिरा त, वेबसाइट सोल्युसन नेपाललाई भन्ने नि।
6: हो र?
5: हो नि, मेरो अफिसको वेबसाइट त त्यही बनाएको हो। हजुर, यहाँहरूको विभिन्न व्यापार, व्यवसाय, संघ संस्था लगायत निकायका वेबसाइटहरू बनाउनु छ भने हामीलाई सम्झनुहोस्।
6: साथै हामी कहाँ अनलाइन न्युज पोर्टल साइट तथा अनलाइन रेडियो बनाइने लगायत वेब होस्टिङ र डोमेन रजिस्ट्रेसनको पनि व्यवस्था रहेको छ।
5: सम्पर्क नम्बर
6: 9841-425-420, 9841-425-420।
5: अफिसियल वेबसाइट
6: websitesolutionnepal.com।
1: अब तपाईँहरूमा सहुलियत शुल्कमा भरपर्दो सेवा दिनका लागि
0: 24 घण्टा आकस्मिक सेवा सहित तारकेश्वर 10 लोकतान्त्रिक चोकमा
1: शुभम इन्टरनेसनल हस्पिटल।
0: हाम्रा उपलब्ध सेवाहरू
1: 24 घण्टा इमर्जेन्सी सेवा,
0: एक्सरे सेवा,
1: USG इको सेवा,
0: ECG सेवा,
1: सुविधा सम्पन्न ल्याबको व्यवस्था,
0: 24 घण्टा फार्मेसी सेवा, जनरल ओपिडी सेवा तर्फ
4: जनरल मेडिसिन, स्त्री तथा प्रसूति रोग, छाला रोग, मुटु रोग, मूत्र रोग, बाल रोग, श्वास प्रश्वास सम्बन्धी, हार जोड्नी सम्बन्धी समस्याको उपचार, सर्जरी, ENT, हेड एन्ड नेक सर्जरी, मनोचिकित्सक परामर्श सेवाका साथ साथै होल बडी चेकअपको समेत व्यवस्था रहेको छ।
0: थप जानकारीको लागि
1: शुभम इन्टरनेसनल हस्पिटल, तारकेश्वर 10 लोकतान्त्रिक चोक।
0: फोन नम्बर
1: 01-40-27-300।
3: अहिले तपाईँ सुन्दै हुनुहुन्छ हरपल FM 90.9 MHz, तपाईँको पल पलको साथी।

0: 32 वर्षदेखि निरन्तर सेवा दिँदै आइरहेको बाल बालिका महिला र अन्य मल्टी स्पेसियालिटी रोगहरू सम्बन्धी नेपालको पहिलो निजी अस्पताल इशान बाल तथा महिला अस्पताल वसुन्धारा खोला पुलबाट 300 मिटर टोखा 5 मा अत्याधुनिक बाल र बिरामी मैत्री आफ्नै भवनबाट सम्पूर्ण सुविधा सहित सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू
0: बालरोग विशेषज्ञबाट 24 घण्टा आकस्मिक सेवाहरू नवजात बालरोग शल्यक्रिया ट्रमा हार्ट जोनी महिला तथा प्रसुति तथा अन्य आकस्मिक सेवाहरू र शल्यक्रियाहरू
1: हरेक दिन शनिबार समेत फोन एवं अनलाइनबाट ओपिडी बुकिङ गरी बिहान 7 बजेदेखि बेलुकी 8 बजेसम्म अनुभवी विशेषज्ञबाट नवजात रोग बाल सर्जरी बाल युरोलोजी इन्डोस्कोपी बाल क्यान्सर मुटु रोग मृगौला आन्द्रा नसा बाल विकास मनोविज्ञान मानसिक रोग हार्ट जोर्नी दन्त छाला रोग नाक कान घाँटी तथा आँखा रोगका विशेषज्ञ सेवाहरू
0: सबै उमेरका लागि हार्ट जोर्नी दन्त छाला रोग नाक कान घाँटी तथा आँखा रोग जनरल मेडिसिन इन्डोस्कोपी सम्बन्धी सेवाहरू साथै बच्चादेखि वयस्क तथा वृद्धसम्मका लागि पेट नछिरिकन गरिने ल्याप्रोस्कोपी सर्जरी
1: प्रत्येक दिन शनिबार समेत बच्चादेखि वृद्धसम्म सबैको लागि सम्पूर्ण खोप सुविधा
0: साथै 24 घण्टा आकस्मिक सेवाहरू एनआइसियू पिआइसियू सिटी स्क्यान 4D अल्ट्रासाउन्ड एक्सरे ल्याब एम्बुलेन्सका सेवाहरू
1: थप जानकारीको लागि इशान बाल तथा महिला अस्पताल टोखा 5 काठमाडौँ
0: सम्पर्क नम्बर 01 49 59 560 49 81 962 98 46 9 16 69 98 69 52 61 59
2: शैक्षिक जगतमा अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएको लिंकन युनिभर्सिटीबाट सम्बन्धन प्राप्त यस एनसीएमटी कलेज सामाखुशी काठमाडौँमा नयाँ शैक्षिक सत्रको लागि बिएचएम बिबिए एमबिए बिआइटी र बिसिएस नेटवर्क टेक्नोलोजी एन्ड साइबर सेक्युरिटी अन्तर्गत नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा विशेषताहरू
2: दक्ष तथा अनुभवी शिक्षकद्वारा अध्यापन गराइने
0: अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम अनुसार अध्यापन गराइने
2: प्रत्येक सेमेस्टरमा प्रयोगात्मक कक्षाको व्यवस्था भएको
0: पाठ्यक्रम अनुसार स्वदेश तथा विदेशमा इन्टर्नसिप गराइने
2: मल्टिमिडिया पद्धतिबाट पढाइ हुने
0: प्रयोगात्मक कक्षाको लागि आधुनिक र व्यवस्थित कार्यशालाको व्यवस्था भएको
2: विस्तृत जानकारीको लागि
0: एनसीएमटी कलेज सामाखुशी काठमाडौँ फोन नम्बर
2: 49 52 831
0: 49 86 217
2: 98 020 75 662
3: ए हजुर यति राम्रो घर त बनाइयो अब यसका लागि चाहिने बाथरूम र किचनका सामान घरको बाहिरी आवरणको लागि चाहिने एलिभेसन टाइल चाहिँ कहाँबाट ल्याउने
4: ए त्यसको चिन्ता लिनु पर्दैन नि हामीले यी सबै सामानको लागि त 20 वर्षदेखि ग्राहकको सेवामा समर्पित गणपति ट्रेड कन्सर्न छ नि
2: हजुर गणपति ट्रेड कन्सर्न हामी कहाँ बाथरूम र किचनका लागि चाहिने सम्पूर्ण सामान एलिभेसन टाइल निटको ब्रान्डको मुम्बईमा बनेको अरू टाइलको तुलनामा बलियो टाइल विभिन्न रङमा वाल र फ्लोरको 10-13 देखि 12-36 सम्मको साइजमा पाउनुको साथै नेपाटप ब्रान्डको पीवीसी पाइप पीपीआर पाइप र फिटिङ ज्याकोवेयर ब्रान्डको धारा तथा इन्क्लोजर र ज्याकोवेयर लाइटिङ पनि उपलब्ध छ
4: सम्पर्क गणपति ट्रेड कन्सर्न गौशाला काठमाडौँ कृषि विकास बैङ्कको ठिक अगाडि फोन नम्बर
3: 44 88 961
4: 44 62 161
3: 98 41 20 21 15
4: 98 5 11 88 961
3: 98 5 11 98 975
2: न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको करिब 3 दशक लामो शैक्षिक इतिहास बोकेको यस ग्रामीण आदर्श बहुमुखी क्याम्पसमा नयाँ शैक्षिक सत्रको लागि स्नातक तहमा बीए बीबीएस बीएसडब्ल्यू र बीएड का साथै सेमेस्टर प्रणाली अन्तर्गत स्नातकोत्तर तहमा एमएड तर्फ इङ्ग्लिस नेपाली हेल्थ र इपिएम एमए तर्फ आरडी र सोसियोलोजी कार्यक्रमका लागि नयाँ भर्ना खुल्यो
3: विशेषताहरू
0: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा अध्यापन हुने
3: शान्त तथा शैक्षिक वातावरणमा अंग्रेजी र नेपाली दुवै माध्यममा अध्यापन गराइने
0: गरिब एवं जेनदार विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था
3: पत्रकारिता अध्ययन गर्ने विद्यार्थीका लागि आफ्नै स्टुडियोको व्यवस्था साथै व्यवस्थित पुस्तकालय तथा कम्प्युटर ल्याबको व्यवस्था थप जानकारीका लागि सम्पर्क
2: ग्रामीण आदर्श बहुमुखी क्याम्पस बालाजु नेपाल 4 फोन नम्बर 49 54 124 49 54 124 भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
0: त्रिभुवन विश्वविद्यालयबाट भाइस चान्सलर स्वर्णपदक उपाधि पाउन सफल तथा बिबिएमा 100% नतिजा ल्याउन सफल यस मोडर्न नेपाल कलेजमा नयाँ शैक्षिक सत्रका लागि स्नातक तहमा बिबिए र बिबिएसका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ
1: साथै नेपालमा बुक बैङ्कको सुविधा भएको यस कलेज एक उत्कृष्ट कलेजको रूपमा रहेको जानकारी गराउँदछौ
5: थप जानकारीका लागि
2: मोडन नेपाल कलेज बहती पोखरी सोह्रखुट्टे काठमाडौँ,
5: फोन नम्बर
2: 49553004
5: 49556992।
6: पिकनिक पार्टी दुनिया साथी आहकति जाति लुक्की छिपी छड्के हेराई सबको मैमाथि स्कुल अफिस सभा समारोह जो जति छन् सहपाठी सबको सोध एउटै नै छ, तिमी कपडा कहाँ सिलाउँछौ साथी?
7: मतिना टेलर्स।
6: मतिना, मतिना टेलर्स।
7: न त सस्तो न त महँगो, तपाईँको परिपक्व व्यक्तित्व सुहाउँदो मतिना टेलर्स, टोखा गेट र बुथखेल बस पार्क अगाडि। मोबाइल नम्बर 9841521203।

0: रेडियो हरपल 90.9 मेगाहर्ज तपाईको पल पलको साथी।
1: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा 1 अर्ब भन्दा बढ़ीको क्षति, पशुपन्छीमा मात्र 1 अर्ब 11 करोड़को क्षति। रसुवा बाढ़ी प्रभावित क्षेत्रमा स्थानीय जनप्रतिनिधि र प्रधानमन्त्री बीच छलफल, बजेटमा चिन्ता नगर्न प्रधानमन्त्रीको आग्रह।
2: उहाँले के भन्नुभएको छ भने हामीलाई बजेटको लागि यहाँले चिन्ता गर्नु पर्दैन, होइन के कस्तो चाहिँ पूर्वाधारहरू, के कस्तो चाहिँ जनतालाई प्रत्यक्ष रूपमा राहत दिन सक्ने।
1: आज हरितालिका तीज, शिवालयमा व्रतालुहरूको घुइचो, परम्परासँगै स्वास्थ्यमा पनि ध्यान दिन चिकित्सकको सुझाव। सुदूरपश्चिम प्रदेशको बजेट प्रभावित हुँदा कर्मचारीलाई तलब खुवाउने समस्या।
3: खर्च यति बेला नै बढी चाहिनुपर्नेमा अहिले तलब नहुँदा घर खर्च धान्न पनि दौदो परेको अवस्था, म लगायत सम्पूर्ण कर्मचारीको अवस्था यस्तै हो।
1: प्रतिनिधि सभाको आगामी बैठकको कार्यतालिका तयार, असोजको तेस्रो सातामा अधिवेशन अन्त्य गर्ने तयारी, प्रधानमन्त्रीसँगको प्रश्न उत्तर कार्यक्रम भने हटाइयो।
4: भाद्र 10 गते गर्ने भनिएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर चाहिँ अब भटेपछि त्रिशुलीमाको बाढीका कारणले असम्भव भयो, होइन।
1: र फिफाबाट निलम्बनमा परेको अखिल नेपाल फुटबल संघ एन्फाले निलम्बन फुकुवाका लागि ज्ञापन पत्र सहित धरना दिने।
5: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: मुलुकी देवानी समिताको दफा 40 बेपत्ता व्यक्तिलाई मृत घोषणा गर्न 12 वर्ष कुर्नुपर्ने प्रावधान छ। राज्यले मृतक घोषणा नगरी किरिया खर्च, सहायता, बीमा दावी, मृतकका नाममा रहेको जग्गाको नामसारी र बैंक खाताको रकम निकाल्ने जस्ता अत्यावश्यक कामहरू अगाडि बढ्दैनन्। भोटेकोशीको बाढ़ीले बेपत्ता बनाएका परिवारले कानूनी प्रावधान परिवर्तन गरी समस्या समाधान गरिदिन माग गरेकाले यस्ता अप्ठ्यारामा कानून संशोधनको बाटो लिनु उपयुक्त हुन्छ। अब खबर सन्तोष गन्धर्वबाट।
6: सरकारले भोटेकोशी बाढ़ीले क्षतिग्रस्त बनाएको सड़क तथा पुलको पुननिर्माणलाई तीव्रता दिने भएको छ। सरकारले आगामी असोजभित्रै सड़क सञ्जाल सञ्चालनमा ल्याउने गरी काम अघि बढ़ाएको पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले बताउनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहसँग प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज भएको छलफलमा मन्त्री लम्सालले सड़क पुल निर्माणका लागि विभिन्न विषयगत 8 कार्यदल गठन गरिएको समेत जानकारी गराउनु भएको छ। आगामी मंगिरसम्म बाढ़ी प्रभावित क्षेत्रमा खानेपानी प्रणाली पुनर्स्थापना गर्ने सरकारले योजना समेत बनाएको उहाँले बताउनु भएको छ। रसुवा बाढ़ी प्रभावित क्षेत्रका स्थानीय जनप्रतिनिधि र प्रधानमन्त्री बालेन्द्र शाहबीच आज छलफल भएको छ। जनप्रतिनिधिहरूले प्रधानमन्त्रीसँग सड़क र पुल निर्माणलाई प्राथमिकता दिन माग गरेका छन्। सिंहदरबारमा भएको छलफलमा बाढ़ी प्रभावित क्षेत्रका प्रतिनिधिहरूले प्रभावित क्षेत्रमा तत्काल वैकल्पिक सड़क तथा बेली ब्रिज निर्माणलाई प्राथमिकता दिन सरकारसँग माग गरेको नुवाकोटको विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले बताउनुभयो।
2: प्रस्तुत गरिसक्नुभएपछि उहाँले के भन्नुभएको छ भने हामीलाई बजेटको लागि यहाँले चिन्ता गर्नु पर्दैन, होइन के कस्तो चाहिँ पूर्वाधारहरू, के कस्तो चाहिँ जनतालाई प्रत्यक्ष रूपमा राहत दिन सक्ने, होइन जनतालाई तत्कालै चाहिँ अब पुनस्थापनाको कुरा छ, होइन पुनर्वासका कुरा छ, पुनस्थापनाका लङ टर्म्सको उहाँहरूलाई एकदमै जीविकोपार्जन सहितको उहाँहरूलाई पुनस्थापित गर्नुपर्ने छ, त्यो विषयमा छलफल भएको हो।
6: छलफलमा प्रधानमन्त्रीले पूर्वाधार निर्माणसँगै जनताको पुनर्वासका लागि बजेटको कुनै पनि चिन्ता नभएको बताउनु भएको थियो। बैठकमा बस्ती स्थानान्तरणका लागि सुरक्षित स्थान पहिचान, जग्गा व्यवस्थापन तथा आवश्यक परे वन क्षेत्रसँग प्रभावितको जग्गा सट्टापट्टा गर्ने कानूनी व्यवस्था मिलाइदिन समेत जनप्रतिनिधिले माग गरेका छन्। यसैबीच नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष बीरबल तामाङ बैंकिङ कसुरमा सिंहदरबार परिसरबाटै पक्राउ पर्नु भएको छ। उहाँ विरूद्ध उजुरी परेपछि प्रहरी वृत्त दरबार मार्गले वैशाख 28 काठमाडौँ जिल्ला अदालतमा पक्राउ अनुमति माग गर्दै पत्र पठाएको थियो। अरूण अर्यालको जायरीमा नेपाल सरकार प्रतिवादी तामाङ रहेको बैंकिङ कसुर मुद्दाको अनुसन्धानका क्रममा उहाँलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। भोटेकुसी बारीले कृषि क्षेत्रमा 1 अर्ब रूपियाँ भन्दा बढ़ीको क्षति पुर्याएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति तथा आवश्यकता मूल्याङ्कन प्रतिवेदनले धान तरकारी तथा पशुपन्छी क्षेत्रमा ठूलो क्षति पुर्याएको देखाएको हो। प्रतिवेदन अनुसार बाढ़ीबाट विभिन्न स्थानीय तहमा 1,679 हेक्टर धान खेती प्रभावित भएको छ। त्यसबाट करिब 5,843 टन धान उत्पादन क्षमता उत्पादनमा क्षति भएको अनुमान गरिएको छ। 137 हेक्टर तरकारी खेती प्रभावित हुँदा करिब 1,843 टन तरकारी उत्पादनमा क्षति भएको छ। नुवाकोटको विदुरमा मात्रै 700 हेक्टर धान खेतीमा क्षति पुगेको छ। प्रतिवेदन अनुसार 252,445 पशुपन्छी प्रभावित भएका छन्। यसबाट करिब 1,11,39,00,000 क्षति भएको अनुमान गरिएको छ। करिब 214,827 कुखुरा प्रभावित भएका छन्, जुन कुल प्रभावित पशुपन्छीको 85.1% हो। प्रतिनिधि सभाको आगामी बैठकको कार्यतालिकामा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम हटाइएको छ। असोज 15 सम्मको संसदीय क्यालेण्डरमा प्रधानमन्त्री बालेन्द्र शाहसँग भदौ 10 गते गर्ने भनेको प्रश्नोत्तर सूचीबाट हटाइएको हो। क्यालेण्डर अनुसार भोलि र पर्सि प्रतिनिधि सभाको बैठक बस्नेछ। संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरी,
4: उपलब्ध कार्यभार जे जति छन्, विधेयकहरू, सन्धि सम्झौताहरू, त्यसै गरेर केही सार्वजनिक महत्वको प्रस्तावहरू लगायतका विषयलाई लिएर अहिलेको क्यालेण्डर तयार गरिएको छ। बीचमा सरकारले कुनै विधेयकहरू लिएर आउन चाहेको अवस्थामा यही क्यालेण्डरभित्र हामी समावेश

0: नेता कार्यकर्ताहरूको आत्मसम्मानमा कुनै पनि पदको सौदा बाजीको विषय हुन नसक्ने तर्क गरेको छ। संस्थापन पक्षले आगामी 15 महाधिवेशनमा सदस्यता अध्यावधि गरेका नगरेकालाई पनि भाग लिन पाउने र 14 महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित कार्य समितिमा रहने गरी निर्णय गरेपछि पूर्व सभापति शेरबहादुर देउवा पक्षले सम्झौता नहुने बताएको हो। कांग्रेस नेता डाक्टर शशांक कोइरालाले एकलौटी रूपमा अगाडि बढ़ने विषय कुनै पनि हालतमा उचित नहुने बताउनुभयो।
1: पार्टीको आधिकारिकता सम्बन्धी विषय सम्मानित सर्वोच्च अदालत विचाराधीन रहेको अवस्थामा पार्टीको अधिवेशन र महाधिवेशनको एकतर्फी रूपमा घोषणा गरेको कार्यतालिका स्थगन गरेर वार्ता र संवाद मार्फत सहमति पुग्न वा सम्मानित सर्वोच्च अदालतको निर्णयको प्रतीक्षा नगर्न एकलौटी रूपमा अगाडि बढ्नु कुनै पनि हालतमा उचित मान्न सकिन्न।
0: यसैबीच आन्तरिक तिक्तता मेटाउने पार्टी सभापति गगन थापा लचिलो बनेको भन्दै 15 महाधिवेशन निर्धारित समयमै सम्पन्न हुने नेताहरूले दावी गरेका छन्। कांग्रेस सहमहामन्त्री प्रकाश स्नेह रसाइलीले निर्धारित मितिमा महाधिवेशन सम्पन्न हुनेमा कुनै आशंका नभएको सीआईएनसँग बताउनुभयो।
2: पहिलो कुरा त शेरबहादुर देउवाले म सभापति हुँ भन्नु सर्वोच्च अदालतको दुईटा फैसलाको उल्लङ्घन पनि हो, सर्वोच्च अदालतको फैसलाको अपमान पनि हो, त्यसको अवज्ञा गरेको पनि यसमा हाम्रो गम्भीरता छ। दोस्रो कुरा, हामीले पार्टी एकताका सन्दर्भमा एकदमै लचिलो भएर उहाँले जे चाहिँ बाढाको मूल शब्दका रूपमा प्रतिष्ठाको विषय बनाउनु भएको थियो त्यो चाहिँ प्रतिष्ठाको विषयलाई हामीले चाहिँ सहजीकरण गरेका हौँ। अब त्यो बाटोबाट भन्दा अर्को बाटोबाट उहाँहरूलाई पार्टीको महाधिवेशनमा जो अब यसमा असहमत हुन्छ के अरे त्यसमा
0: भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तीज पर्व आज देशभर श्रद्धा र उत्साहका साथमा मनाइएको छ। तीजको अवसरमा बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसर क्षेत्रमा शिवालयका व्रतालु महिलाको घुइँचो लागेको थियो। आजको दिन व्रतालुले निराहार तथा श्रद्धापूर्वक व्रत बसी भगवान शिव र पार्वतीको विशेष पूजा आराधना गर्ने परम्परा छ। हिजो दर खाएसँगै औपचारिक रूपमा शुरू भएको तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ। तीजको मुख्य दिन आज हरितालिका व्रत बसिन्छ भने भोलिपल्ट चौथीका दिन गणेश भगवानको पूजा गर्ने चलन रहेको छ। परम्परा अनुसार तीजमा निराहार व्रत बस्ने चलन रहे पनि स्वास्थ्यलाई व्यवस्था गर्दा समस्या आउन सक्ने चिकित्सकहरू बताउँछन्। त्यसले व्रत बस्दा आफ्नो स्वास्थ्य अवस्था, शरीरको क्षमता र आवश्यक सावधानीलाई समेत ध्यान दिन चिकित्सकहरूले सुझाव दिएका छन्। सीआईएनसँग कुराकानी गर्दै वरिष्ठ कन्सल्ट्यान्ट फिजिसियन डाक्टर रोशन कुमार झा,
3: सो यसमा चाहिँ निराहार उपास बस्ने, पानी समेत नखाने जुन छ त्यो हाम्रो धर्महरू अनुसार गर्ने हो, तर आफ्नो स्वास्थ्यलाई पनि ख्याल गर्नुपर्छ। विशेष गरी डायबिटिज भएका जसले चाहिँ नियमित आफ्नो सुगरको रोग सेवन गर्नुपर्ने हुन्छ र गर्भवती महिलाहरू र नियमित अरू कुनै औषधि खानुपर्ने व्यक्तिहरू हुनुहुन्छ भने उहाँहरूले चाहिँ यस्तो किसिमको चाहिँ निराहार चाहिँ उपास बस्नु हुँदैन, फास्टिङ बस्नु हुँदैन भनेर हामी चाहिँ पटक पटक विभिन्न माध्यमबाट
0: सुदूरपश्चिम प्रदेशका कर्मचारीको तीज भने यसपालि खल्लो भएको छ। सुदूरपश्चिम प्रदेशमा चालू आर्थिक वर्ष शुरू भएको दुई महिना पुग्न लाग्दा पनि बजेट पारित भएको छैन, जसका कारण प्रदेश सरकार मातहतका कार्यालयको नियमित कामकाज प्रभावित छ। बजेट कार्यान्वयनमा नआउँदा कर्मचारीको तलब भुक्तानीदेखि विकास निर्माणका कामसम्म प्रत्यक्ष रूपमा असर परेको छ।
4: सुदूरपश्चिम प्रदेशमा अघिल्लो सरकारले चालू आर्थिक वर्षका लागि 37 अर्ब 70 करोड रुपियाँको बजेट ल्याएको थियो। राजनीतिक विवादका कारण उक्त बजेट पारित हुन नसकेपछि प्रदेशमा बजेट शून्यताको अवस्था आएको हो। सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गत रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र डडेलधुराका वैद्य निरीक्षक खेमराज पनेरु,
5: एकातिर काजबारको शुरूआती, एकातिर खर्च यति बेला नै बढी चाहिनुपर्नेमा अहिले तलब नहुँदा घर खर्च धान्न पनि दौधो परेको अवस्था, म लगायत सम्पूर्ण कर्मचारीको अवस्था यस्तै हो।
4: दुई महिनादेखि तलब नआउँदा नियमित घर खर्च व्यवस्थापनमा समस्या देखिएको प्रदेश सरकार मार्फतका कर्मचारीहरूको गुनासो छ। प्रदेश लेखा इकाई कार्यालयका लेखापाल तिर्मल साउदका अनुसार चालू आर्थिक वर्षको बजेट नै नआएकाले कर्मचारीको तलब लगायत विकास निर्माण र नियमित आर्थिक गतिविधि प्रभावित भएका छन्।
6: विकास निर्माण योजनाहरू पनि सुरु हुन ढिलो हुने र हाम्रो कर्मचारीहरूको पनि तलब भत्ता लगायत सुविधाहरू पनि भुक्तानी गर्न नसकेको अवस्था हुनाले त्यसको समस्या।
4: सुदूरपश्चिम प्रदेशमा अहिले राजनीतिक गठबन्धन परिवर्तन भएसँगै नेकपा र नेकपा एमालेको साझेदारीमा सरकार बनेको छ। प्रदेश मन्त्री परिषद बैठकले भने बजेटको अवरोध खोल्ने निर्णय गरेको छ। प्रदेश सरकारका प्रवक्ता एवं उद्योग पर्यटन वन तथा वातावरण मन्त्री प्रकाश रावल,
7: अहिले यहाँहरूलाई सबैलाई जानकारी छ बजेट होलिडेको अवस्था रहेको छ र यो वर्ष 2083-84 को

0: वार्षिक कार्यक्रम तथा बजेटलाई नवगठित सरकारका प्राथमिकता समेत समावेश गरी बजेट पुनरावलोकन सहित परिमार्जन गर्ने आर्थिक मामिला मन्त्रालयलाई अधिकार प्रदान गर्ने निर्णय भएको छ।
1: विगतको कमल बहादुर शाह नेतृत्वको सरकारले ल्याएको बजेट पारित हुन नसकेपछि बजेट पुनर्लेखनको विषय उठेको थियो। त्यही समयमा राजनीतिक गठबन्धन फेरिएसँगै शाहले मुख्यमन्त्रीबाट राजीनामा दिनु परेको थियो। तर्कराज भट्ट, सीआईएन रेडियो मर्गढी, डडेलधुरा।
2: साझा खबरमा अब एउटा खेल प्रसंग। अन्तर्राष्ट्रिय फुटबल संघ फिफाबाट निलम्बनमा परेको अखिल नेपाल फुटबल संघ इन्फाले निलम्बन फुकुवाको माग गर्दै ज्ञापन पत्र सहित धरना दिने भएको छ। इन्फा कर्मचारी, रेफ्री, प्रशिक्षक सहितको टोलीले भोलि राष्ट्रिय खेलकुद परिषद राखेपमा धरना दिने कार्यक्रम रहेको महासचिव किरण राईले बताउनुभयो। ज्ञापन पत्र बुझाएपछि राखेप परिसरमा एक घण्टा धरना दिने र त्यसपछि पत्रकार सम्मेलन गर्ने इन्फाले जनाएको छ। इन्फाले कर्मचारी संघको छलफलपछि ज्ञापन पत्र सहित धरना कार्यक्रम तय गरेको हो। तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै फिफाले गत 10 असारमा इन्फालाई निलम्बन गरेको थियो।
3: सन्तोष गन्धर्व, बाल बालिकाका लागि कम खर्चमै पोसिलो खानेकुरा बनाउने तरिका।
4: भुटेको चना, मकै, भटमास, जुन चाहिँ सजिलै भण्डारण पनि गर्न सकिन्छ र तुरुन्तै खान पनि सकिन्छ, यो पोषणको राम्रो विकल्प हो।
3: विशेष श्रृङ्खला मिलिजुली नेपाली अनि बाढी प्रभावितलाई अन्य राहत सामग्री भन्दा पैसा दिँदा के फाइदा हुन्छ, कुराकानी विशेष पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: शीतल, जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
6: रमिला सुन न, म त अब प्याकेटमा राखेका रेडिमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
5: ओहो, तिमी त घरको खाने भएछौ नि।
7: के को सरसल्लाह हो दुईजनाको?
6: होइन के सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
7: सही भन्यो शीतल, जङ्क फुडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
5: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाऊ खान छोड्न सक्छु होला र?
7: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफुल, तरकारी, दाल, अन्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
3: विद्यालयमा जङ्क फुडलाई निरुत्साहित गरौं, पोसिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जङ्क फुड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेसनल नेपाल र अकुराब सीआईएन।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब विशेष श्रृङ्खला मिलिजुली नेपाली।
9: साझा खबरमा अब मिलिजुली नेपाली। तपाईँलाई आफ्नो बालबालिकाका लागि कम खर्चमै पोसिलो खानेकुरा बनाउने तरिका जान्न मन छ? एकैछिन पोषणविद रुजु खड्काको कुरा सुनौ।
4: विशेष गरी यो बाढी प्रभावित ठाउँमा दाल चामल मात्र भए पनि थोरै कुराहरू थपेर पोषणयुक्त बनाउन सकिन्छ, जस्तो कि थोरै तेल घिउहरू मिसाउने, जसले यो भिटामिनको अवशोषणमा पनि मदत गर्छ। अर्को कुरा भनेको हामीले सर्वोत्तम पिठोलाई हामीले अलिकति सक्खर मिश्री मिसाएर त्यसलाई हलुवा जस्तो लिटो जस्तो बनाएर पनि खान दिन सक्छौँ। अब भात दालहरू मात्र हुँदाखेरि बच्चा बच्चीलाई कति खान नमन लाग्ने हुन्छ, त्यसलाई पनि हामीले विभिन्न कुरा बनाउन सक्छौँ। जस्तो चामलको पोहा, जसलाई चामल मात्र चाहिने भयो, थोरै घिउले पुग्छ, दालको स्रोत छ भने दालको रोटीहरू पनि बनाउन सकिन्छ। वरिपरि उम्रिने हरियो सागसब्जी छ भने त्यसमा मिलाएर हाल्न सकिन्छ। कतिपय अवस्थामा त केही गरी पकाउने साधनै छैन, हरेक चोटिलाई भने हामीले भुटेको सुकेको खानेकुरा जस्तो भुटेको चना, मकै, भटमास, जुन चाहिँ सजिलै भण्डारण पनि गर्न सकिन्छ र तुरुन्तै खान पनि सकिन्छ, यो पोषणको राम्रो विकल्प हो। अब सुक्खा सातु र दुध मिसाउन सकिन्छ। उपलब्ध भएको अन्नको पिठोहरूमा दुध घोलेर अथवा पानी घोलेर त्यसमा थोरै सक्खर हालेर पनि खान सकिन्छ। सम्भव भएसम्म फलफुलहरू सिधै खुवाउन सकिन्छ। राम्रोसँग भिजाएको गेडागुडी टुसा उमारेको पनि खुवाउन सक्छौँ। यसमा प्रोटिन, भाइटामिन सी, फाइबरको मात्रा प्रशस्त हुन्छ। यो हामीसँग भएकै स्रोत साधनमा गर्न सकिने कुरा हो।
9: राहतमा आएका दाल, चामल, पिठोलाई पनि मिलाएर खाँदा स्वादिलो अनि पोसिलो हुने बताउँदै हुनुहुन्थ्यो पोषणविद रुजु खड्का। तपाई अस्थायी आश्रय स्थलमा बसिरहनु भएको छ भने एक अर्काबीच कुराकानी गर्न चाहिँ नभुल्नुहोस् है, अनि आफ्नो उमेर र क्षमता अनुसारका काममा सहयोग गर्दा धेरै फाइदा पुग्ने मनोविद अमृता गुरूङको भनाइ छ। अनि आफ्नो उमेर र क्षमता अनुसार काममा सहयोग गर्दा धेरै फाइदा पुग्ने मनोविद अमृता गुरूङको भनाइ छ।
10: होल्डिङ सेन्टरमा बसिराख्दाखेरि त हाम्रो जिउ त यतिकै बसिराख्यो नि त, एक्टिभ भएन नि त भनेर भन्दा, सानो तिनो जस्तै यहाँ आफ्नो सरसफाइमा आफैले ध्यान दिने सानो सानो बच्चाहरूले त आफ्नो सरसफाइ गर्न सक्दैन नि त, त्यो अवस्थामा चाहिँ उहाँहरूलाई नुहाइदिने, उहाँहरूको सरसफाइ गर्नेदेखि लिएर आफ्नो वरिपरिको साथीहरूले खाना खाए कि खाएन, के भइरहेछ भने सोध्नेदेखि लिएर आफ्नो पनि सरसफाइ चाहिँ आफैले गर्दाखेरि अलिकति एक्टिभ हुन्छ। अनि सँगसँगै चाहिँ हामीले समूहमा बस्दा चाहिँ के हुन्छ भन्दाखेरि हातै मालो भनेको जस्तै उसले खाना खान मन लाग्दैन भने पनि अर्को साथीले होइन एक गाँस भए पनि खानुपर्छ भन्दा सँगै लिएर जाने, मलाई पनि त गाह्रो भएको छ के छ त भनेर कुराकानीहरू गर्ने, अनि कामहरू पनि आउन त सँगै गरौँ भनेर भन्दाखेरि चाहिँ यसले चाहिँ अलिकति उहाँहरूलाई चाहिँ मद्दत पुग्छ एक्लै भनेर भन्दा पनि समूहमा चाहिँ, अनि म मात्र होइन रहेछ अरूलाई पनि गाह्रो भएको छ, उहाँले त गाह्रो हुँदा हुँदै त गरिराख्नु भएको छ त, म चाहिँ किन यसरी बस्ने भनेर उहाँलाई पनि त्यो एउटा चाहिँ हौसला चाहिँ मिल्छ। तपाईँको नजिकको व्यक्ति कसलाई चाहिँ तपाईँलाई भन्न सहज हुन्छ उसलाई भनेर हुन्छ कि मनको कुरा चाहिँ निकाल्नु पर्यो त। अनि अर्को भनेको चाहिँ हाम्रो हेल्पलाइन नम्बरहरू पनि छ, जस्तै 1166 आत्महत्या रोकथाम हेल्पलाइन नम्बर छ, अनि हाम्रो टिपिओ पनि 1660 छ जसमा चाहिँ पैसा लाग्दैन भने चाहिँ यो जस्तै अरू विभिन्न सङ्घ संस्थाहरूले पनि हेल्पलाइन नम्बरहरू चाहिँ अहिले प्रोभाइड गर्नुभएको छ भन्दा हजुरले त्यसमा पनि सहयोग लिन सक्नुहुन्छ।
9: विपदका बेला एक्ला एक्लै नबस्न, आफ्नो मनको कुरा नजिकको साथीसँग भन्न बिहान र बेलुका व्यायाम गर्न सुझाव दिँदै हुनुहुन्थ्यो मनोविद अमृता गुरूङ। तपाईसँग पनि बाढ़ी, पहिरो वा विपद सम्बन्धी कुनै न कुनै अनुभव त पक्कै होला। केही दिन अघि आएको रसुवा बाढ़ीको अनुभव सुनाउँदै हुनुहुन्छ नुवाकोट तुप्चे अकरेका लेख बहादुर सारु मगर।
11: अनि हामी चाहिँ अब पाहा लाएँ, सर्टकटबाट पाहा लाएँ, पाहा लाएपछि तिनजना थियो, हामी तिनैजना बच्ची उँधो गयो भयो नि भेट्ने, उँधो गयो नि भेट्ने सर्टकट लाए कि माथि लाएपछि खोलाभन्दा नाग्यो अनि त्यहाँबाट बच्न सक्नु। हामी बाउछोरा चाहिँ अलि अगाडि भाग्यो, बुढी अलि हिँड्न सक्ने ल जहाँ जहाँ तिमीहरू म बच्दिनँ भनेको थियो अनि त्यहाँ उसलाई चाहिँ अब यति दिनसम्म भेटायो अनि त्यही हिँड्दै लिएर गयो, हिँड्दै हिँड्दै हामीसँग आगोमा चाहिँ बच्चेन, माथि लानु लाग्नै भ्याएन, बिचैबाट लग्यो खोला सँगसँगै हिँड्ने खोला लग्यो, म पाहा लाग्छु भनेर हिँडी चाहिँ बच्चे।
9: रसुवा बाढीमा भागेर ज्यान जोगाउनु भएका लेख बहादुर सारु मगरको जस्तै तपाईँ पनि आफ्नो अनुभव सुनाउन चाहनुहुन्छ भने हाम्रो पैसा नलाग्ने आइभीआर नम्बर 01-5268-661 फोन गरेर आफ्नो आवाज रेकर्ड गराउन सक्नुहुनेछ।
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। बाढ़ी प्रभावितलाई अन्य राहत सामग्री भन्दा पैसा दिँदाको फाइदा,
12: हामीलाई दाल खानु हुँदैन सबै कतिलाई युरिक एसिड छ, तपाईँ पैसा दिनुहोस् न, मलाई तपाईँ मलाई विश्वास गर्न सकिन्छ भने जो बाढ़ी पीड़ित छन् त्यो परिवारलाई चाहिँ विश्वास गरेर पैसा दिन सकिन्न।
3: बाढ़ी पीड़ित परिवारलाई विश्वास गरेर आवश्यकता अनुसारको राहत दिनुपर्ने विशेष कुराकानी बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
13: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
9: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
13: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
9: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाह तर्फ धकेलिरहेको छ।
13: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
9: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
13: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन.
14: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्. शर्तहरू लागू हुनेछन्. एनसेल नेपालकै लागि.
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम.
15: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ. रसुवाको भोटेकोसी बाढी प्रभावित मध्ये होल्डिङ सेन्टरमा बस्न चाहनेलाई सरकारले मासिक रूपमा रकम दिने निर्णय गरेको छ. यो निर्णयको आवश्यकता र यसले पार्ने प्रभावका बारेमा साथी लील प्रकाश चन्दले बालबालिका शिक्षा र समानताको क्षेत्रमा कार्यरत आधार नेपालका कार्यकारी निर्देशक प्रहलाद ढकालसँग कुराकानी गर्नुभएको छ.
12: हामीले परिवारहरूलाई धेरै संघ संस्थामाथि आश्रित बनाउनु भन्दा अन्तर्राष्ट्रिय बेस्ट प्र्याक्टिस भन्छ नि तपाईँको नमुना कामहरू पनि छन्. एकदमै सुरक्षित तरिकाले दाल चामल तरकारी किनेर लानुपर्छ त उहाँहरूलाई क्यास दिन सक्छौँ, पैसा दिन सक्छौँ. त्यो सामान आफ्नो चोइसको खान्छन् नि. हामी लगाए चामलै खानु, सबैलाई चामल खानु हुँदैन नि, डायबिटिज छ. हामी लगाए दाल खानु हुँदैन, सबैलाई कतिलाई युरिक एसिड छ. तपाईँ पैसा दिनुहोस् न मलाई. तपाईँ मलाई विश्वास गर्न सकिन्छ भने जो बाढी पीडित छन् त्यो परिवारलाई चाहिँ विश्वास गरेर पैसा दिन सकिन्न. त्यो पीडित परिवारलाई पनि त तपाईँले लो भनौँ न महिनाको 30,000 दिनुहुन्छ अथवा दिनको 1,000 रुपियाँ दिनुहुन्छ भने ब्याङ्किङ सिस्टमबाट दिनुहोस्, ट्रान्सपेरेन्ट तरिकाले दिनुहोस्, हिसाब राख्नलाई भन्नुहोस्, यो गर्छु, यो गर्न पाउनुहुन्छ यो पैसाले, यो गर्न पाउनुहुन्न, यो किन्न पाउनुहुन्छ, यो किन्न पाउनुहुन्न भनेर प्रत्येक परिवारसँग छोटो एग्रिमेन्ट गर्नुहोस्. पुरुषलाई दिनलाई एकदम जाँड रक्सीमा खर्च हुन्छ भने डर लाग्छ भने महिलालाई दिनुहोस्, उहाँहरूलाई झन् बढी विश्वास गर्न सकिन्छ. महिलाहरूलाई दिनुहोस्, उहाँहरूको एकाउन्टमा पैसा ट्रान्सफर गर्नुहोस्.
16: पैसा दिँदाखेरि फेरि के कति दिने, कति क्षति भएकोलाई कति दिने भन्ने अर्को अलमल हुने होला नि त सरकारलाई अथवा जो सरकारवाला निकायलाई.
12: मेरो विचारमा यो परिवार संख्या हेरेर, परिवार संख्या हेरेर सरकारले अन्तर्राष्ट्रिय बेस्ट प्र्याक्टिसहरू छन् हामी बसेर सल्लाह गर्न सक्छौँ. रूपमै सफल भएका बेस्ट प्र्याक्टिसहरू छन्. म यो किन भन्दैछु नि, यो फेरि मैले आत्मसम्मान डिग्निटीको कुरा गर्दैछु कि. फेरि हात तल र हात माथिको कुरो भएन नि. ब्याङ्क ट्रान्सफर गर्नुहोस्, सिस्टमबाट ट्रान्सफर गर्नुहोस्, गर्नुहुने काम गर्नु नहुने, यो पैसा प्रयोग गर्ने क्षेत्र प्रयोग गर्न नहुने क्षेत्र तोकिदिनुहोस्. 100 रुपियाँ अघि कति बढी खर्च गरेर बिल राख्नुहोस्, करमा अहिले चिठ्यामा हाल्नुहोस्, कर पनि दिइरहेको हुन्छ उतापट्टि. तपाईँ पैसा पनि दिइरहनु भएको छ, कर उता बिल लिन पनि सिकाइरहनु भएको छ. बिल लिएपछि आन्तरिक राजस्वमा बिल अपलोड गरेर अथवा आफूले किनेको बिल अपलोड गरेर चिठालाई पनि हाल्छन्.
16: नेपालको अभ्यास, उपलब्ध जनशक्ति, स्रोत, साधन, प्रविधि सबैले सक्छ त यो तपाईँले भने जस्तै जुन बाढी प्रभावितहरूलाई सिधै नगदै हस्तान्तरण गर्नको लागि अथवा केही समयलाई हामीले लिएर भए पनि त्यो गर्नुपर्छ.
12: एउटा टेक्नोलोजी छ, हेर्नुहोस्, एउटा मान्छे, हामी सब प्रशस्त मान्छे छन् स्थानीय निकाय, म स्पेसली स्थानीय निकाय र हाम्रो ब्याङ्किङ सेक्टरमा पनि प्रशस्त एक्सपर्टहरू छन्. हाम्रो युथहरू, हाम्रो युवा जेनेरेसन मोबिलाइज गर्नुहोस् न. युथहरू यहाँ नेपालमा यो काम गर्नलाई, यो मोनिटर गर्न, यसलाई सहयोग गर्नको लागि हाम्रा युथ एजेन्सिजहरू यति धेरै छन् कि तपाईँ वरि नै नगर्नुहोस् र यति इच्छुक छन् कि तपाईँ मोबिलाइज मात्रै गर्नुहोस् न. हाम्रो युवाहरू, म त अहिले हाम्रो बाढी पीडित क्षेत्रमा हामी म युथ एजेन्सिजहरू छन् ती युवाहरू अहिले सबै ग्राउन्डमा बसेर यस्तो राम्रो काम गरे. सुरुमै उहाँहरूले होइन, यहाँ सबैभन्दा मोबाइल चलेन, ब्याट्री छैन, ब्याट्री चाहियो, सोलर चाहियो, फोन चाहियो, सानो फोन हुन्छ नि, सानो सानो फोनहरू. युवाहरू त्यो बोकेर भोलिपल्ट गए, हामीलाई फेरि यु खोला बढ्यो, पानी बढ्यो, फेरि फुट्यो, हल्ला भयो. ती युवाहरूलाई तल माथि डाँडामा तल सा हामी त त्यो फोनमै उहाँहरूलाई तल र माथि कुदाएर व्यस्त थियौँ.
16: शान्ति सुरक्षाको कुरा, त्यसै गरी बालबालिकाको सुरक्षा कुरा र महिलामाथि कुनै प्रकारको त्यस्तो हिंसा अथवा दुर्व्यवहार नहोस् भन्नको लागि हामीले कसरी अगाडि बढ्नुपर्छ, के छ तपाईँको विचार यसमा?
12: यो समय चाहिँ एकदम परिवार सेपरेट हुने, मान्छेहरू छुट्टिने, आफन्तहरूकोमा जाने, स्पेसियली बालबालिका, अब किशोर किशोरीहरू, अझै नेपालको हिसाबले भन्दा किशोरीहरू, छोरीहरू हिंसा, यौन हिंसा, दुर्व्यवहार हुनसक्छ ग्रुप लिभिङमा. अब यसको लागि चाहिँ सबैभन्दा बालबालिकालाई र छोरीचेलीलाई सबैभन्दा बढी संरक्षित राख्ने काम चाहिँ परिवारको हो है, किनभने उनीहरू परिवारको छेउछाउमा हुन्छन्.
16: खेल्दै गरेको अथवा खेल सामग्रीहरू पनि दिएको त देखि नै राखेको छ, यसमा अझै हामीले कसरी सावधानी अथवा अझ कसरी ध्यान पुर्याउन आवश्यक छ?
12: मलाई त्यहाँ मेरो विचारमा चाहिँ अहिले तत्काल मैले देखेको चाहिँ हामीसँग यो बालबालिकाहरूलाई संरक्षण गर्ने, सिकाउने, सिकाइको क्रियाकलाप गर्न सक्ने जनशक्तिहरू राख्नुपर्छ। बाल संरक्षण, बाल बालिकाको सहभागिता, बाल बालिकालाई कसरी होइन यस्तो आपतकालीन अवस्थामा उहाँहरूको मानसिक स्वास्थ्य सबैलाई ध्यानमा दिएर कसरी काम गर्न सकिन्छ, यदि मानसिक स्वास्थ्यको चाहिँ एकदम विज्ञहरूको सहयोग लिनुपर्छ भने कुन कुन निकाय, कुन कुन हाम्रो यो परामर्श दिन सक्ने काउन्सिलिङ निकायहरूले अनलाइन दिन सक्छन् अथवा गएरै दिन सक्छन्, उहाँहरूसँग सम्पर्क गर्नुपर्छ। यो फेसिलिटेटर टिचर्स के भने टिचरहरू हुनसक्छन् खालि शिक्षकहरूलाई, उहाँहरूलाई मोबिलाइज गरेर होल्डिङ सेन्टर्सहरूमा चाहिँ यी फेसिलिटेटरहरू चाहिन्छ र बच्चालाई सुरक्षित हिसाबले खेल्ने खाने बस्ने पनि मिड डे मिल दिनुपर्छ। यो बेलामा हेल्दी मिड डे मिल दिनुपर्छ, न्युट्रिसियस मिड डे मिल दिनुपर्छ,
16: किनभने लामो समय होल्डिङ सेन्टरमा नराख्दा त फेरि त्यहाँबाट त्यो पनि उठाउनु हटाउनु पर्ने होला। अब विद्यालय बगेर गइसक्यो छैन होइन, अब त्यस्तो अवस्थामा चाहिँ कसले के गर्नुपर्छ?
12: हो, अब मुख्य कुरा तपाईँ त्यही आउनु, सेकेन्ड टर्म भनेको सेकेन्ड टर्म भने चाहिँ हाम्रो रिलिफ रिहेबिलिटेसन मेन्टल इस्टाब्लिसमेन्टको आदिको काम फेस सिद्धिएपछि हामीलाई सबैभन्दा बढी पार्टनर चाहिन्छ, हामीलाई बढी सबैभन्दा बढी सहयोग चाहिन्छ, हामीलाई सबैभन्दा बढी विज्ञता त्यतिखेर चाहिन्छ जतिखेर हामीले यी योबाट पीडित यो हाम्रो दैवी प्रकोपबाट पीडित बालबालिकाहरूको शिक्षाको लागि र मैले स्वास्थ्य पनि बिर्सिनु भएन है, शिक्षा स्वास्थ्य लगायतका कुराहरूलाई लामो समय कसरी लाने, घर बार सबै गुमाएका बाढी पीडित बच्चालाई सहयोग गर्दै गर्दा अर्को यतापट्टिको फेरि 70% नगुमाएको बच्चाहरूले हामीले ग्रुपिजम बनाइन्छौँ यहाँ, तपाईँ सहयोग पाउने बच्चा एउटा सहयोग नपाउने बच्चा हुन्छ। अब यो दुईटा पक्षलाई कसरी व्यवस्थापन गर्ने, नागरिक संगठनहरूले काम गर्दा दुईटा पक्ष बनाइदिन्छौँ नि, सहयोग दिन्छौँ एउटालाई सहयोग दिन्नौँ, एउटा सहयोग पाएको बच्चा एउटा सहयोग नपाएको बच्चा, त्यस कारण गर्दा सिस्टमलाई मोबिलाइज गर्ने, स्थानीय सरकारसँग काम गर्ने, स्थानीय सरकारलाई मैले धेरै ठाउँमा उत्तर दिएँ, हामी स्थानीय सरकारलाई केन्द्रमा राखेर स्थानीय सरकार मार्फत यो हामीले रिकभरी गर्नुपर्छ।
15: सरकारले भोटेकुसी बाढीले क्षतिग्रस्त बनाएको सड़क तथा पुलको पुननिर्माणलाई तीव्रता दिने जनाएको छ। रसुवा बाढी प्रभावित क्षेत्रमा स्थानीय सरकार र स्थानीय जनप्रतिनिधि र प्रधानमन्त्री बीच छलफल भएको छ। भोटेकुसी बाढीले कृषि क्षेत्रमा 1 अर्ब भन्दा बढ़ीको क्षति पुर्याएको छ। प्रतिनिधि सभाको आगामी बैठकको कार्यतालिकामा प्रधानमन्त्रीसँगको प्रश्न उत्तर भने हटाइएको छ। भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तीज आज देशभर श्रद्धा र उल्लासका साथ मनाइएको छ र अन्तर्राष्ट्रिय फुटबल महासंघबाट निलम्बनमा परेको अखिल नेपाल फुटबल संघले निलम्बन फुकुवाका लागि ज्ञापन पत्रसहित धरना दिने भएको छ। हवस्त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राजभारतलाई धन्यवाद। भोलि भदौ 30 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: नमस्कार श्यामजी, म त तपाईँको घरमै आइपुगे। ओहो, घर त चिटिक्क बनाउनु भएछ नि, अनि फर्निचरका सामान पनि उत्तिकै राम्रा रहेछन्। कहाँबाट ल्याउनु भयो नि सामान चाहिँ?
1: उही त हो नि, टोखाए गाविस चोक नयाँ बस्तीमा रहेको झोरमाङ्काल बिरबहादुर फर्निचर उद्योगबाट। त्यहाँ त घरका लागि चाहिने बक्स पलङ, सोफा, डाइनिङ टेबल, दराज, चौकोज, खापा पाउनुका साथै विभिन्न डिजाइनका फर्निचरहरू अर्डर बमोजिम तयार गरिन्छ भने मोडुलर किचन र पार्केटिङ पनि गरिन्छ नि।
2: हजुर, अब तपाईँले भने जस्तै फर्निचरका सम्पूर्ण सामान बनाउनका लागि सम्झनै पर्ने नाम
1: झोरमाङ्काल बिरबहादुर फर्निचर उद्योग, टोखा एक गाविस चोक नयाँ बस्ती। फोन नम्बर
0: 9860-35-43-86,
1: 9818-67-78-42।
3: स्वास्थ्य सबैको अमूल्य धन हो, त्यसैले स्वास्थ्य प्रति सबै सजग हौं।
4: त्यही स्वास्थ्यमा कुनै बेला समस्या उत्पन्न हुन सक्छ, त्यति बेला तपाईँका लागि बीपी स्मृति अस्पताल सहयोगी हुन सक्छ।
3: बीपी स्मृति सामुदायिक सहकारी अस्पताल लिमिटेडद्वारा सञ्चालित यस बीपी स्मृति अस्पतालमा निम्न किसिमका सेवाहरू उपलब्ध रहेका छन्।
2: 24 घण्टा आकस्मिक सेवा,
4: जनरल मेडिकल सेवा,
2: छाती रोग, मुटु रोग, न्युरो मेडिसिन, न्युरो सर्जिकल सेवा,
4: मुत्र रोग, प्रोस्टेट मेडिकल तथा सर्जिकल सेवा,
2: छाला रोग, मानसिक रोग, स्त्री तथा प्रसूति रोग, परिवार नियोजनका स्थायी तथा अस्थायी सेवा,
4: हाड तथा जोर्नी, दन्त चिकित्सा, नाक कान घाँटी सेवा,
2: फिजियोथेरापी तथा प्याथोलोजीका सबै सेवाहरू,
4: बाल रोग मेडिकल तथा बाल शल्य चिकित्सा सेवा,
0: आँखा रोग, कलेजो रोग, इन्डोस्कोपी सेवा,
2: कोलोनोस्कोपी सेवा, आइसीयू, भेन्टिलेटर सेवा,
4: एनआईसीयू तथा पीआईसीयू सेवा,
2: जनरल हेल्थ चेक तथा वेलनेस सेवा,
4: एक्सरे तथा अल्ट्रासाउन्ड सेवा,
2: फार्मेसी सेवा।
3: सबैका लागि सधैँका लागि
4: बीपी स्मृति अस्पताल, काठमाडौँ, वसुन्धारा चौकी ठिक पछाडि।
0: फोन नम्बर 4987-094, 4987-096, 4970-051, 4970-052। साथै यस अस्पतालमा किडनी हेमोडायलिसिस सेवा सञ्चालन भएको बारे सहर्ष जानकारी गराउँदछौ। शैक्षिक जगतमा अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएको लिंकन युनिभर्सिटीबाट सम्बन्धन प्राप्त यस एनसीएमटी कलेज सामाखुशी काठमाडौँमा नयाँ शैक्षिक सत्रको लागि बिएचएम, बिबिए, एमबिए, बिआइटी र बिसिएस नेटवर्क टेक्नोलोजी एन्ड साइबर सेक्युरिटी अन्तर्गत नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
4: हाम्रा विशेषताहरू:
0: दक्ष तथा अनुभवी शिक्षकद्वारा अध्यापन गराइने,
4: अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम अनुसार अध्यापन गराइने,
0: प्रत्येक सेमेस्टरमा प्रयोगात्मक कक्षाको व्यवस्था भएको,
4: पाठ्यक्रम अनुसार स्वदेश तथा विदेशमा इन्टर्नसिप गराइने,
0: मल्टिमिडिया पद्धतिबाट पढाइ हुने,
4: प्रयोगात्मक कक्षाको लागि आधुनिक र व्यवस्थित कार्यशालाको व्यवस्था भएको।
0: विस्तृत जानकारीको लागि
4: एनसीएमटी कलेज सामाखुशी काठमाडौँ। फोन नम्बर
0: 4952-831,
4: 4986-217,
0: 9802-75-662।
5: पिकनिक पार्टी दुनिया साथी आहा कति जाति, लुकी छिपी छड्के हेराई सबको मै माथि, स्कुल अफिस सभा समारोह जो जति छन् सहपाठी सबको सोधाई एउटै नै छ, तिमी कपडा कहाँ सिलाउँछौ साथी?
6: मतिना टेलर्स।
5: मतिना टेलर्स,
6: न त सस्तो न त महँगो, तपाईँको परिपक्व व्यक्तित्व सुहाउँदो मतिना टेलर्स, टोखा गेट र भुतखेल बस पार्क अगाडि। मोबाइल नम्बर 9841-51-20-03।
4: 32 वर्षदेखि निरन्तर सेवा दिँदै आइरहेको बाल बालिका, महिला र अन्य मल्टी स्पेसियालिटी रोगहरू सम्बन्धी नेपालको पहिलो निजी अस्पताल इसान बाल तथा महिला अस्पताल, वसुन्धारा खोला पुलबाट 300 मिटर टोखा 5 मा अत्याधुनिक बाल र बिरामी मैत्री आफ्नै भवनबाट सम्पूर्ण सुविधा सहित सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
0: हाम्रा सेवाहरू:
4: बाल रोग विशेषज्ञबाट 24 घण्टा आकस्मिक सेवाहरू, नवजात बाल रोग शल्यक्रिया, ट्रमा, हार्ट जोर्नी, महिला तथा प्रसूति तथा अन्य आकस्मिक सेवाहरू र शल्यक्रियाहरू,
0: हरेक दिन शनिबार समेत फोन एवं अनलाइनबाट ओपिडी बुकिङ गरी बिहान 7 बजेदेखि बेलुकी 8 बजेसम्म अनुभवी विशेषज्ञबाट नवजात रोग, बाल सर्जरी, बाल युरोलोजी, इन्डोस्कोपी, बाल क्यान्सर, मुटु रोग, मृगौला, आन्द्रा, नसा, बाल विकास, मनोविज्ञान, मानसिक रोग, हार्ट जोर्नी, दन्त, छाला रोग, नाक कान घाँटी तथा आँखा रोगका विशेषज्ञ सेवाहरू,
4: सबै उमेरका लागि हाड जोर्नी, दन्त, छाला रोग, नाक कान घाँटी तथा आँखा रोग, जनरल मेडिसिन, इन्डोस्कोपी सम्बन्धी सेवाहरू, साथै बच्चादेखि वयस्क तथा वृद्धसम्मका लागि पेट नछिरिकन गरिने ल्याप्रोस्कोपी सर्जरी,
0: प्रत्येक दिन शनिबार समेत बच्चादेखि वृद्धसम्म सबैको लागि सम्पूर्ण खोप सुविधा,
4: साथै 24 घण्टा आकस्मिक सेवाहरू, एनआईसीयू, पीआईसीयू, सिटी स्क्यान, 4D अल्ट्रासाउन्ड, एक्सरे, ल्याब, एम्बुलेन्सका सेवाहरू।
0: थप जानकारीको लागि इसान बाल तथा महिला अस्पताल, टोखा 5, काठमाडौँ।
4: सम्पर्क नम्बर 01-49-59-560 49-81-962 98-46-1916-69 98-69-52-61-59
7: अहिले तपाईँ सुन्दै हुनुहुन्छ हरपल एफएम 90.9 मेगाहर्ज तपाईँको पल पलको साथी।

0: सहुलियत शुल्कमा भरपर्दो सेवा दिनका लागि
1: 24 घण्टा आकस्मिक सेवा सहित तारकेश्वर 10 लोकतान्त्रिक चोकमा
0: शुभम इन्टरनेशनल हस्पिटल।
1: हाम्रा उपलब्ध सेवाहरू
0: 24 घण्टा इमर्जेन्सी सेवा,
1: एक्सरे सेवा,
0: USG इको सेवा,
1: ECG सेवा,
0: सुविधा सम्पन्न ल्याबको व्यवस्था,
1: 24 घण्टा फार्मेसी सेवा, जनरल ओपिडी सेवा तर्फ
0: जनरल मेडिसिन, स्त्री तथा प्रसूति रोग, छाला रोग, मुटु रोग, मूत्र रोग, बाल रोग, श्वास प्रश्वास सम्बन्धी, हार जोड्नी सम्बन्धी समस्याको उपचार, सर्जरी, ENT, हेड एन्ड नेक सर्जरी, मनोचिकित्सक परामर्श सेवाका साथ साथै होल बडी चेकअपको समेत व्यवस्था रहेको छ।
1: थप जानकारीको लागि
0: शुभम इन्टरनेसनल हस्पिटल, तारकेश्वर 10 लोकतान्त्रिक चोक,
1: फोन नम्बर
0: 01-40-27-300।
1: न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको, करिब 3 दशक लामो शैक्षिक इतिहास बोकेको यस ग्रामीण आदर्श बहुमुखी क्याम्पसमा नयाँ शैक्षिक सत्रको लागि स्नातक तहमा BA, BBS, BSW र BED का साथै सेमेस्टर प्रणाली अन्तर्गत स्नातकोत्तर तहमा MED तर्फ इङ्ग्लिस, नेपाली, हेल्थ र EPM, MA तर्फ आरडी र सोसियोलोजी कार्यक्रमका लागि नयाँ भर्ना खुल्यो।
2: विशेषताहरू:
3: दक्ष तथा अनुभवी प्राध्यापकहरूद्वारा अध्यापन हुने,
2: शान्त तथा शैक्षिक वातावरणमा अङ्ग्रेजी र नेपाली दुवै माध्यममा अध्यापन गराइने,
3: गरिब एवं जेनदार विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था,
2: पत्रकारिता अध्ययन गर्ने विद्यार्थीका लागि आफ्नै स्टुडियोको व्यवस्था, साथै व्यवस्थित पुस्तकालय तथा कम्प्युटर ल्याबको व्यवस्था। थप जानकारीका लागि सम्पर्क
4: ग्रामीण आदर्श बहुमुखी क्याम्पस, बालाजु नेपालटार, फोन नम्बर 49-54-124।
5: स्पीड ऑन, interruptions off. Introducing Vinet UltraFi, the ultra internet plans giving you highest internet speeds at lowest prices. Now get 175 Mbps internet with Viya TV only at ₹1250 per month and enjoy uninterrupted gaming, uninterrupted studying, uninterrupted working and uninterrupted entertainment on Viya TV in ultra speed. Vinet UltraFi, Ultra Experience, Ultra Entertainment, Ultra Value. Vinet, अब सबै connected.
6: व्यवसाय त दर्ता गरियो, तर अफिसका लागि आवश्यक बिल, ब्रोसर तथा भिजिटिङ कार्डहरू छाप्नु पर्ने थियो, कहाँ जाने हो?
7: हजुर पनि किन चिन्ता लिनुहुन्छ? छापै सम्बन्धी सम्पूर्ण कामका लागि त वसुन्धरामा रहेको 12 अफसेट प्रेस सधैँ छ नि।
0: हजुर, अब छपाई सम्बन्धी सम्पूर्ण कामका लागि हामीलाई सम्झनुहोस्। हामी कहाँ विवाह, व्रतबन्ध लगायत शुभ कार्यका लागि चाहिने कार्डहरू, छपाई सम्बन्धी सम्पूर्ण काम, पुस्तक छपाई, क्यालेन्डर छपाई, मल्टी कलर प्रिन्ट, स्क्रिन प्रिन्ट, ग्लु बाइन्डिङ, लेबल, पोस्टर पम्पलेट तथा भिजिटिङ कार्ड पनि छापिन्छ। सम्पर्क 12 अफसेट प्रेस, वसुन्धरा, काठमाडौँ, फोन नम्बर 01-49-85-825, 98-512-48-825।

0: सधै
1: नेपालको सर्वाधिक बिक्री हुने प्राइम टायर्स
0: जोड्छ जीवन प्राइम टायर्सले सधै।
2: अहिले तपाईँ सुन्दै हुनुहुन्छ हरपल एफएम 90.9 मेगाहर्ज, तपाईँको पल पलको साथी।

0: ए हजुर, यति राम्रो घर त बनाइयो, अब यसका लागि चाहिने बाथरूम र किचनका सामान, घरको बाहिरी आवरणको लागि चाहिने एलिभेसन टाइल चाहिँ कहाँबाट ल्याउने?
1: ए, त्यसको चिन्ता लिनु पर्दैन नि हामीले, यी सबै सामानको लागि त 20 वर्षदेखि ग्राहकको सेवामा समर्पित गणपति ट्रेड कन्सर्न छ नि।
2: हजुर, गणपति ट्रेड कन्सर्न, हामी कहाँ बाथरूम र किचनका लागि चाहिने सम्पूर्ण सामान, एलिभेसन टाइल, निटको ब्रान्डको मुम्बईमा बनेको अरू टाइलको तुलनामा बलियो टाइल, विभिन्न रङमा, वाल र फ्लोरको 10-13 देखि 12-36 साइजमा पाउनुको साथै नेपाटप ब्रान्डको पीवीसी पाइप, पीपीआर पाइप र फिटिङ, ज्याकोवेयर ब्रान्डको धारा तथा इन्क्लोजर र ज्याकोवेयर लाइटिङ पनि उपलब्ध छ।
1: सम्पर्क गणपति ट्रेड कन्सर्न, गौशाला, काठमाडौँ, कृषि विकास बैङ्कको ठिक अगाडि। फोन नम्बर
0: 44-88-961 98-41-20-21-15
1: 98-5-11-88-961
0: 98-5-11-98-975
2: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
1: त्रिभुवन विश्वविद्यालयबाट भाइस चान्सलर, स्वर्ण पदक उपाधि पाउन सफल तथा बीबीएमा 100% नतिजा ल्याउन सफल यस मोडर्न नेपाल कलेजमा नयाँ शैक्षिक सत्रका लागि स्नातक तहमा बीबीए र बीबीएसका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौँ।
3: साथै नेपालमा बुक बैङ्कको सुविधा भएको यस कलेज एक उत्कृष्ट कलेजको रूपमा रहेको जानकारी गराउँदछौँ।
2: थप जानकारीका लागि मोडर्न नेपाल कलेज बहती पोखरी 16 खुट्टे काठमाडौँ।
1: फोन नम्बर
2: 49-55-304
1: 49-56-592 होइन हो राम दाई, तपाईँ के सोच्दै हुनुहुन्छ?
2: हेर्नुहोस् न श्याम भाइ, घर त बनाइयो, अब घरका लागि चाहिने बिजुलीका सामान चाहिँ कहाँबाट ल्याउने भनेर सोच्दैछु नि।
1: ल दाई, पनि यसको लागि त केही सोच्नै पर्दैन नि। तपाईँ हामी सबैलाई पाएको पर्ने ठाउँ टोखाको भुतकेल चौर नजिकै रहेको न्यू श्री गणेश इलेक्ट्रिकल जाने नि, त्यहाँ त बिजुलीका सम्पूर्ण सामानहरू सुपथ मूल्यमै पाइन्छ नि।
2: ल त्यसो भए म पनि बिजुलीका सामान लिनको लागि न्यू श्री गणेश इलेक्ट्रिकलतिरै लागे।
1: हजुर, अब तपाईँका लागि पनि बिजुलीका सम्पूर्ण सामान तथा हाउस वायरिङ गर्नु परेमा हामीलाई सम्झनुहोस्।
2: प्रोप्राइटर रविन्द्र महर्जन, मोबाइल नम्बर 98-512-29-0-29, फोन नम्बर 51-10-207।

0: ए मोबाइलमा मात्र कति झुमिरा, जाउँ कतै।
1: एउटा वेबसाइट बनाउनु छ मेरो अफिसको, गुगल सर्च गरेर नि।
0: ए के टेन्सन लिइरा त, वेबसाइट सोल्युसन नेपाललाई भन्ने नि।
1: हो र?
0: हो नि, मेरो अफिसको वेबसाइट त त्यही बनाएको हो। हजुर, यहाँहरूको विभिन्न व्यापार व्यवसाय संघ संस्था लगायत निकायका वेबसाइटहरू बनाउनु छ भने हामीलाई सम्झनुहोस्।
1: साथै हामी कहाँ अनलाइन न्यूज पोर्टल साइट तथा अनलाइन रेडियो बनाइने लगायत वेब होस्टिङ र डोमेन रजिस्ट्रेसनको पनि व्यवस्था रहेको छ।
0: सम्पर्क नम्बर
1: 98144252, 98144252।
0: अफिसियल वेबसाइट
1: websitesolutionnepal.com।
2: UAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
3: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस क्याम्पसमा बिहानी समयमा BBS, BA र BEd प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो।
2: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, कम्प्युटर साइन्स र एजुकेसनमा धमाधम भर्ना भइरहेको छ।
3: क्याम्पस लोकेसन
2: काठमाडौँको तिनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै।
3: बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ।
2: सम्पर्क नम्बर
3: 01-4630-310,
2: 98-51-40-41-98,
3: 98-41-25-59-57।
2: UAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
3: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस क्याम्पसमा बिहानी समयमा BBS, BA र BEd प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो।
2: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, कम्प्युटर साइन्स र एजुकेसनमा धमाधम भर्ना भइरहेको छ।
3: क्याम्पस लोकेसन
2: काठमाडौँको तिनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै।
3: बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ।
2: सम्पर्क नम्बर
3: 01-4630-310,
2: 98-51-40-41-98,
3: 98-41-25-59-57।
1: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
2: त्रिभुवन विश्वविद्यालयबाट भाइस चान्सलर स्वर्ण पदक उपाधि पाउन सफल तथा बिबिएमा 100% नतिजा ल्याउन सफल यस मोडर्न नेपाल कलेजमा नयाँ शैक्षिक सत्रका लागि स्नातक तहमा बिबिए र बिबिएसका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौँ।
3: साथै नेपालमा बुक बैङ्कको सुविधा भएको यस कलेज एक उत्कृष्ट कलेजको रूपमा रहेको जानकारी गराउँदछौँ।
1: थप जानकारीका लागि मोडर्न नेपाल कलेज बहती पोखरी 16 खुट्टे काठमाडौँ।
4: फोन नम्बर
1: 49-55-304,
4: 49-56-592।
5: अब तपाईँहरूमा सौलिय शुल्कमा भरपर्दो सेवा दिनका लागि
1: 24 घण्टा आकस्मिक सेवा सहित तारकेश्वर 10 लोकतान्त्रिक चोकमा
5: शुभम इन्टरनेसनल हस्पिटल।
1: हाम्रा उपलब्ध सेवाहरू
5: 24 घण्टा इमर्जेन्सी सेवा,
1: एक्सरे सेवा,
5: USG इको सेवा,
1: ECG सेवा,
5: सुविधा सम्पन्न ल्याबको व्यवस्था,
1: 24 घण्टा फार्मेसी सेवा, जनरल ओपिडी सेवा तर्फ
5: जनरल मेडिसिन, स्त्री तथा प्रसूति रोग, छाला रोग, मुटु रोग, मूत्र रोग, बाल रोग, श्वास प्रश्वास सम्बन्धी, हार जोड्नी सम्बन्धी समस्याको उपचार, सर्जरी, ENT, हेड एन्ड नेक सर्जरी, मनोचिकित्सक परामर्श सेवाका साथ साथै होल बडी चेकअपको समेत व्यवस्था रहेको छ।
1: थप जानकारीको लागि
5: शुभम इन्टरनेसनल हस्पिटल, तारकेश्वर 10 लोकतान्त्रिक चोक।
1: फोन नम्बर
5: 01-40-27-300।
6: स्वास्थ्य सबैको अमूल्य धन हो, त्यसैले स्वास्थ्य प्रति सबै सजग हौ।
7: केही स्वास्थ्यमा कुनै बेला समस्या उत्पन्न हुन सक्छ, त्यति बेला तपाईँका लागि बिपी स्मृति अस्पताल सहयोगी हुन सक्छ।
6: बिपी स्मृति सामुदायिक सहकारी अस्पताल लिमिटेडद्वारा सञ्चालित यस बिपी स्मृति अस्पतालमा निम्न किसिमका सेवाहरू उपलब्ध रहेका छन्।
8: 24 घण्टा आकस्मिक सेवा,
7: जनरल मेडिकल सेवा,
8: छाती रोग, मुटु रोग, न्यूरो मेडिसिन, न्यूरो सर्जिकल सेवा,
7: मूत्र रोग, प्रोस्टेट, मेडिकल तथा सर्जिकल सेवा,
8: छाला रोग, मानसिक रोग, स्त्री तथा प्रसूति रोग, परिवार नियोजनका स्थायी तथा अस्थायी सेवा,
7: हाड तथा जोर्नी, दन्त चिकित्सा, नाक कान घाँटी सेवा,
8: फिजियोथेरापी तथा प्याथोलोजीका सबै सेवाहरू,
7: बाल रोग मेडिकल तथा बाल शल्य चिकित्सा सेवा,
4: आँखा रोग, कलेजो रोग, इन्डोस्कोपी सेवा,
8: कोलोनोस्कोपी सेवा, आईसीयू, भेन्टिलेटर सेवा,
7: एनआईसीयू तथा पीआईसीयू सेवा,
8: जनरल हेल्थ चेक तथा वेलनेस सेवा,
7: एक्सरे तथा अल्ट्रासाउन्ड सेवा,
8: फार्मेसी सेवा।
3: सबैका लागि, सधैँका लागि
7: बीपी स्मृति अस्पताल काठमाडौँ वसुन्धारा चौकी ठिक पछाडि।
4: फोन नम्बर 4987094, 4987096, 4970051, 4970052, साथै यस अस्पतालमा किडनी हेमोडायलिसिस सेवा सञ्चालन भएको बारे सहर्ष जानकारी गराउँदछौ। शैक्षिक जगतमा अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएको लिंकन युनिभर्सिटीबाट सम्बन्धन प्राप्त यस एनसीएमटी कलेज सामाखुशी काठमाडौँमा नयाँ शैक्षिक सत्रको लागि बिएचएम, बिबिए, एमबिए, बिआइटी र बिसिएस नेटवर्क टेक्नोलोजी एन्ड साइबर सेक्युरिटी अन्तर्गत नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
7: हाम्रा विशेषताहरू:
4: दक्ष तथा अनुभवी शिक्षकद्वारा अध्यापन गराइने,
7: अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम अनुसार अध्यापन गराइने,
4: प्रत्येक सेमेस्टरमा प्रयोगात्मक कक्षाको व्यवस्था भएको,
7: पाठ्यक्रम अनुसार स्वदेश तथा विदेशमा इन्टर्नसिप गराइने,
4: मल्टिमिडिया पद्धतिबाट पढाइ हुने,
7: प्रयोगात्मक कक्षाको लागि आधुनिक र व्यवस्थित कार्यशालाको व्यवस्था भएको।
4: विस्तृत जानकारीको लागि
7: एनसीएमटी कलेज सामाखुशी काठमाडौँ, फोन नम्बर
4: 4952831,
7: 4986217,
4: 9802075662। नमस्कार श्यामजी, म त तपाईँको घरमै आइपुगेँ। ओहो, घर त चिटिक्क बनाउनु भएछ नि, अनि फर्निचरका सामान पनि उत्तिकै राम्रा रहेछन्। कहाँबाट ल्याउनु भयो नि सामान चाहिँ?
9: उही त हो नि, टोखाए गाविस चोक नयाँ बस्तीमा रहेको झोरमाङ्काल बिरबहादुर फर्निचर उद्योगबाट। त्यहाँ त घरका लागि चाहिने बक्स पलङ, सोफा, डाइनिङ टेबल, दराज, चौकोज, खापा पाउनुका साथै विभिन्न डिजाइनका फर्निचरहरू अर्डर बमोजिम तयार गरिन्छ भने मोडुलर किचन र मार्केटिङ पनि गरिन्छ नि।
8: हजुर, अब तपाईँले भने जस्तै फर्निचरका सम्पूर्ण सामान बनाउनका लागि सम्झनै पर्ने नाम
9: झोरमाङ्काल बिरबहादुर फर्निचर उद्योग, टोखा एक गाविस चोक नयाँ बस्ती, फोन नम्बर
4: 9860353486,
9: 9818678842।
3: अहिले तपाईँ सुन्दै हुनुहुन्छ हर पल एफएम 90.9 मेगाहर्ज, तपाईँको पल प।

0: पिकनिक पार्टी दुनिया साथी आहा कति जाति लुक्की छिपी छड्के हेराई सबको मै माथि स्कुल अफिस सभा समारोह जो जति छन् सहपाठी सबको सोधा एउटै नै छ तिमी कपडा कहाँ सिलाउँछौ साथी
1: मतिना टेलर्स
0: मतिना मतिना टेलर्स
1: न त सस्तो न त महँगो तपाईँको परिपक्व व्यक्तित्व सुहाउँदो मतिना टेलर्स टोखा गेट र भुतखेल बस पार्क अगाडि मोबाइल नम्बर 9841520003
2: मोबाइलमा मात्र कति झुमिरा जाउँ कतै
3: एउटा वेबसाइट बनाउनु छ मेरो अफिसको गुगल सर्च गरेर नि
2: के टेन्सन लिइरहे त वेबसाइट सोल्युसन नेपाललाई भन्ने नि
3: हो र
2: हो नि मेरो अफिसको वेबसाइट त त्यही बनाएको हो हजुर यहाँहरूको विभिन्न व्यापार व्यवसाय संघ संस्था लगायत निकायका वेबसाइटहरू बनाउनु छ भने हामीलाई सम्झनुहोस्
3: साथै हामी कहाँ अनलाइन न्यूज पोर्टल साइट तथा अनलाइन रेडियो बनाइने लगायत वेब होस्टिङ र डोमेन रजिस्ट्रेसनको पनि व्यवस्था रहेको छ
2: सम्पर्क नम्बर
3: 9841425420 9841425420
2: अफिसियल वेबसाइट
3: वेबसाइट solutionnepal.com
4: स्पीड

0: वायनेट अब सबै कनेक्टेड।
1: ए हजुर, यति राम्रो घर त बनाइयो, अब यसका लागि चाहिने बाथरूम र किचनका सामान, घरको बाहिरी आवरणको लागि चाहिने एलिभेसन टाइल चाहिँ कहाँबाट ल्याउने?
2: ए, त्यसको चिन्ता लिनु पर्दैन नि हामीले, यी सबै सामानको लागि त 20 वर्षदेखि ग्राहकको सेवामा समर्पित गणपति ट्रेड कन्सर्न छ नि।
3: हजुर, गणपति ट्रेड कन्सर्न, हामी कहाँ बाथरूम र किचनका लागि चाहिने सम्पूर्ण सामान, एलिभेसन टाइल, निटको ब्रान्डको मुम्बईमा बनेको अरू टाइलको तुलनामा बलियो टाइल, विभिन्न रङमा, वाल र फ्लोरको 10-13 देखि 12-36 साइजमा पाउनुको साथै नेपाटप ब्रान्डको पीवीसी पाइप, पीपीआर पाइप र फिटिङ, ज्याकोवेयर ब्रान्डको धारा तथा इन्क्लोजर र ज्याकोवेयर लाइटिङ पनि उपलब्ध छ।
2: सम्पर्क गणपति ट्रेड कन्सर्न, गौशाला, काठमाडौँ, कृषि विकास बैङ्कको ठिक अगाडि। फोन नम्बर
1: 44-88-961,
2: 44-62-161,
1: 98-41-20-21-15,
2: 98-5-11-88-961,
1: 98-5-11-98-975।

0: नेपालको सर्वाधिक बिक्री हुने प्राइम टायर्स
1: जोड्छ जीवन प्राइम टायर्सले सधैं
2: होइन हो राम दाई, तपाईँ के सोच्दै हुनुहुन्छ?
3: हेर्नुहोस् न श्याम भाइ, घर त बनाइयो, अब घरका लागि चाहिने बिजुलीका सामान चाहिँ कहाँबाट ल्याउने भनेर सोच्दैछु नि।
2: ल दाई, पनि यसको लागि त केही सोच्नै पर्दैन नि। तपाईँ हामी सबैलाई पाएक पर्ने ठाउँ टोखाको भुतकेल चौर नजिकै रहेको न्यु श्री गणेश इलेक्ट्रिकल जाने नि। त्यहाँ त बिजुलीका सम्पूर्ण सामानहरू सुपथ मूल्यमै पाइन्छ नि।
3: ल त्यसो भए म पनि बिजुलीका सामान लिनको लागि न्यु श्री गणेश इलेक्ट्रिकलतिरै लागे।
2: हजुर, अब तपाईँका लागि पनि बिजुलीका सम्पूर्ण सामान तथा हाउस वायरिङ गर्नु परेमा हामीलाई सम्झनुहोस्।
3: प्रोप्राइटर रविन्द्र महर्जन, मोबाइल नम्बर 98512 29 0 29, फोन नम्बर 51102007।

0: Let's go. 6.9 inch को शानदार डिस्प्ले, AI powered camera, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: 32 वर्षदेखि निरन्तर सेवा दिँदै आइरहेको बालबालिका, महिला र अन्य मल्टी स्पेशलिटी रोगहरू सम्बन्धी नेपालको पहिलो निजी अस्पताल इशान बाल तथा महिला अस्पताल वसुन्धरा खोला पुलबाट 300 मिटर टोखा 5 मा अत्याधुनिक बाल र बिरामी मैत्री आफ्नै भवनबाट सम्पूर्ण सुविधा सहित सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू
1: बाल रोग विशेषज्ञबाट 24 घण्टा आकस्मिक सेवाहरू, नवजात बाल रोग शल्यक्रिया, ट्रमा, हार्ट जोर्नी, महिला तथा प्रसूति तथा अन्य आकस्मिक सेवाहरू र शल्यक्रियाहरू।
2: हरेक दिन शनिबार समेत फोन एवं अनलाइनबाट ओपिडी बुकिङ गरी बिहान 7 बजेदेखि बेलुकी 8 बजेसम्म अनुभवी विशेषज्ञबाट नवजात रोग, बाल सर्जरी, बाल युरोलोजी, इन्डोस्कोपी, बाल क्यान्सर, मुटु रोग, मृगौला, आन्द्रा, नसा, बाल विकास, मनोविज्ञान, मानसिक रोग, हार्ट जोर्नी, दन्त, छाला रोग, नाक कान घाँटी तथा आँखा रोगका विशेषज्ञ सेवाहरू।
1: सबै उमेरका लागि हाड जोर्नी, दन्त, छाला रोग, नाक कान घाँटी तथा आँखा रोग, जनरल मेडिसिन, इन्डोस्कोपी सम्बन्धी सेवाहरू, साथै बच्चादेखि वयस्क तथा वृद्धसम्मका लागि पेट नछिरिकन गरिने ल्याप्रोस्कोपी सर्जरी।
2: प्रत्येक दिन शनिबार समेत बच्चादेखि वृद्धसम्म सबैको लागि सम्पूर्ण खोप सुविधा,
1: साथै 24 घण्टा आकस्मिक सेवाहरू, NICU, PICU, CT स्क्यान, 4D अल्ट्रासाउन्ड, एक्सरे, ल्याब, एम्बुलेन्सका सेवाहरू।
2: थप जानकारीको लागि इशान बाल तथा महिला अस्पताल, टोखा 5, काठमाडौँ।
1: सम्पर्क नम्बर 01-49-59-560, 49-81-962, 98-46-1916-69, 98-69-52-61-59।
3: अहिले तपाईँ सुन्दै हुनुहुन्छ हरपल FM 90.9 MHz।

ध्यान ले जाता हुआ उड़न खटोला और बीन बजाती हुई नागिन।